झट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। सरकारले राजपत्रांकित प्रथम श्रेणीको यो 17 जना सहसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्री परिषदको यो 13 गतेको निर्णय अनुसार विभिन्न मन्त्रालय, आयुक्त, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाइएको हो। आफूलाई पाएको पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोटहरू सटाई गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूहरूलाई पाएको पर्ने शाखामा गएर नयाँ नोटहरू सटही गर्न सकिने राष्ट्र बैंकको भनाई छ। अघिल्लो दुई वर्ष राष्ट्र बैंकले नयाँ नोट साटो सुकिलो नोटहरू सटही गर्ने गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गर्नेछ। राष्ट्र बैंक अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट सकिनेछ। काठमाण्डु उपत्यकामा थपथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोटहरू वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटाई सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। दुबईबाट इजरायलको तेल अभिव तर्फ उड़ेको फ्लाइ दुबईको विमानमा फ्लाइट र सह पाइलट र सह पाइलट बीच कुटपिटमै हिंसक झडप भएपछि पाइलट र सह पाइलट बीच ककपिटमै हिंसक झडप भएपछि विमानलाई साउदी अरेबियामा आपतकालीन अवतरण गरिएको छ। दुबईबाट 180 जना यात्रु लिएर उड़ेको बोइङ 737 म्याक्स उडान नम्बर FZ-1073 विमान उत्तर पश्चिम साउदी अरेबियाको आकाशमा 34,000 फिटको उचाइमा उड़िरहेको बेला चालक दलका सदस्यहरू बीच विवाद उत्पन्न भएको थियो। उडान ट्रैकिंग तथ्यांक अनुसार स्थानीय समय अनुसार राति करीब 1:10 जाँदा दुई पाइलट बीच ककपिट भित्रै हात हालाहाल शुरू भएपछि विमान एक तल झर्न थालेको थियो। समझदारी र झडपका कारण करिब 2 मिनटको आपतकालीन अवधिमै विमान 17,400 फिट तल खसेर 16,600 फिट आसपासको उचाइमा पुगेको थियो। अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। सेप्टेम्बर 30 अर्थात हिजोको दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको। यससँगै सन् 2003 इराकमाथि आक्रमण शुरू गरिएता कायम रहेको अमेरिकी सैन्य र उपस्थितिहरूको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ। सदमा हुसेनलाई सत्तावाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्नो फौज फिर्ता गरेको थियो, तर इस्लामिक स्टेट आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेको थियो। त्यसअनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको छ। खेल समाचार। विश्व जुडोतर्फ नेपालले कमजोर प्रदर्शन गरेको छ। बुधबार आइजी अन्तर्राष्ट्रिय एरिनामा भएको खेलमा नेपालका 4 खेलाड़ीले लगातार कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका छन्। आइजी इन्टरनेशनलमा भएको खेलमा महिला 48 केजी मुनिको प्रतिस्पर्धामा निशा श्रेष्ठ हङकङकी वाङ कालीसँग स्पेनको इपनको आधारमा पराजित भइन्। महिलाकै 52 केजी तर्फको महिला प्रतिस्पर्धामा देविका माया श्रेष्ठ भियतनामकी एल्लाम थी ग्यान हासँग युको आधारमा पराजित भएकी हुन्। पुरूषतर्फको 66 केजी मुनि विशेष बिक हङकङकै हङकङकै वाङ काकीसँग वाजा आरीको आधारमा पराजित भए। यस्तै 66 केजी मुनि इन्पोनकै आधारमा विकास विक उज्बेकिस्तानका खुचक रुब समारिदिनसँग पराजित भएका थिए। नेपाल राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता 7 च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल संघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 17 तारीकसम्म हुने 15 च्याम्पियनशीपको समूह विजेतामा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको अवस्थामा इन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदले हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले इन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकाएका लागि इन्फाको स्वेत
निरपेक्षता कायम गर्नुपर्ने र इन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य सरकार रूपमा अघि सारेको छ। तर इन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भए त नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागी जनाउँदै आएको थियो। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा पढौं समाचारका शीर्षकहरू पुनः एकपटक। फुटेको सिथिरसुली विपद संसदीय विशेष समितिमा प्रजुलीको शपथ। पार्टीभित्रका सानातिना मध्यता व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुड्न हिमालय अध्यक्ष ओलीको निर्देशन। कांग्रेस तनौ एकको क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी निर्वाचित। तनौ दुईमा जितराज राणाको फराकिलो अग्रता। बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा। बेनीको शिरमा जमीन चर्किएर पहिरो खस्न थाल्यो। 500 बढ़ी घरमा जोखिम। मनाङिम पहिरोमा परेका थप जनाको आरोहीहरूको सब फेला। मृतकको संख्या 7 पुग्यो। 9 अझै बेपत्ता। पाइलटहरूबीच कुटाकुट भएपछि इजरायल उडेको विमान साउदीमा आपतकालीन अवतरण। र विशौं एसियन गेम्समा जुडोका 4 खेलाड़ी प्रारम्भिक चरणबाटै पराजित। फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिर।

0: हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउँ जाउँ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
5: फोन नम्बर 97155055, 97156056।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नड्कै भएन।
15: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिलगढ़ा का नहीं
16: प्रोपाइटर लक्ष्मी राज वागले। फोन नंबर 0965709604। मोबाइल नंबर 9896061268
15: 9896061268।
18: शुक्ला गंडकी एफएम 97.6।
19: शुक्ला गंडकी टाइम चेक।
20: यति बेला बिहानको ठिक 6 बज्यो।
21: हकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
22: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
23: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भोटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट अब खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ। उद्धारको काम सकिएको घोषणा गरेको सरकारले अब कानून संशोधन गरेर बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहितका विस्थापितलाई पुनर्स्थापना गर्ने भएको हो। यसबाहेक भाड़ाको घरमा बस्न चाहनेलाई मासिक 15,000 रूपियाँ दिने प्रक्रिया पनि शुरू हुने भएको छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्ष तामा हिजो बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिको 37 बैठकले खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। प्राधिकरणका अनुसार अहिलेसम्म 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी आवासमा बस्न चाहेको विवरण प्राप्त भएको छ। यसबाहेक रसुवाको घोषाईकुण्ड गाउँपालिकाका 400 परिवार तथा उत्तर गया सहितका पालिकाबाट विस्थापित 350 परिवार नुवाकोटको विदुर नगरपालिकामा होल्डिङ सेन्टरमा बसिरहेका छन्। यद्यपि उनीहरूको विकल्प छनौट गर्ने काम भइरहेको छ। कानून संशोधन गरेर भोटेकोशी त्रिशुली बाढ़ीमा बेपत्ता भएकालाई मृतक सरह वा मृतक घोषणा गर्ने भएको छ। गृह मन्त्रालयले विपद सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विपद प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बेपत्तालाई मृतक वा मृतक सरह घोषणा गरेर परिवारलाई राहत दिने विषय 15 दिनभित्र निर्कुल हुने बताउनुभयो। कानून संशोधन गरेर मृतक सरह घोषणा गर्ने निर्णय भएको छ। कानून मन्त्रालयले पनि कानून संशोधन तत्काल गर्न सकिने ब्रिफिङ गरेको छ। उहाँले भन्नुभयो त्यसअघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै बाढ़ी प्रभावित नुवाकोट र रसुवाका बासिन्दाहरू भग्नावशेषमा आफ्ना बाँकी स्मृति जोगाउन लागि परेका छन्। घरभित्र पसेको बाक्लो लेदो पन्छाउँदै उनीहरू महत्वपूर्ण कागजात, पुराना तस्विर, पुराना चिनो, अध्ययनका कापी किताब र जीविकोपार्जनका सरसामान खोजी गरिरहेका छन्। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र पुनर्जीवनको बलियो आधार बनेको देखिन्छ। कान्तिपुरमा खबर छ।
24: अविरल वर्षापछि गएको बाढ़ी पहिरोले ठाउँ ठाउँमा सड़क र पुलमा क्षति पुर्याएपछि बन्द भएका सड़क विस्तारै खुल्दै गएका छन् र जनजीवन पनि सामान्य बन्दै गएको छ। केही दिन अघि परेको अविरल वर्षाले गाड़ीको चाप बढ़ी हुने, पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए। अहिले यी दुवै राजमार्गमा दुईतर्फी नै गाड़ी चल्न थालेका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा गएको भदौ 14 गते भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो। पछि भाँसिएको सड़क खण्ड भन्दा केही माथि नयाँ ट्र्याक खोलेर 18 दिनमा गाड़ी संचालनमा ल्याइएको हो। यो खण्डमा पहिरोको जोखिम कायम रहेकाले पनि वर्षातको समयमा यो मार्गमा गाड़ी चलाउन रोक लगाएको थियो। अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा गाड़ी चलिरहेका सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताउनुभयो। अहिले लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने टुटेको छ। बागलुङ पर्वत जोड्ने मालढुङ्गामा रहेको कालीगण्डकी नदीको पक्की पुलको पहुँच सड़क बगाउँदा दुई जिल्लाबीच सीधा सड़क सम्पर्क टुटेको छ। यस्तै गएको भदौ दशमा आएको भोटेकोशी बाढ़ीले सड़क र पुल बगाउँदा रसुवा नुवाकोट पनि अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेको छैन। अहिले मुख्य समस्या मनाङ र मुस्ताङ जोड्ने सड़क र पुलमा छ। बागलुङका वैकल्पिक मार्ग चलेका छन्। प्रवक्ता नेउपानेले भन्नुभयो, समस्या भएका सबै राजमार्गमा भोलिसम्म सहज रूपमा गाड़ी चल्ने उहाँको भनाई छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। यसैबीच काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़क अहिले नियमित रूपमा चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थाले। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत चालिसेमा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्चाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित रूपमा गाड़ी चलिरहेका छन्।
23: नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ। 15 महाधिवेशनको प्रक्रियासँगै वड़ादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व तहमा आउँदैछन्। कुल 6,743 वड़ाका कार्य समितिमा 10,271 युवा छानिएका छन्। यस्तै 33,715 युवा चाहिँ क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्। कांग्रेसको वड़ाभन्दा माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ। क्षेत्रीय प्रतिनिधिमा हरेक वडाबाट कम्तीमा 3 छनौट भएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। भारी वर्षाका कारण कांग्रेसको 15 महाधिवेशन 2 सारिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि 2 समय उपयोग गर्नुपर्नेमा मध्यमार्गी नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्। संस्थापन गगन थापा नेतृत्वको महाधिवेशनको प्रक्रिया तीव्र भए पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग सहमतिको प्रयास पनि भइरहेको छ। पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता गराउने र थापालाई बन्द सत्रको अध्यक्षता गराएर सहमतिको मध्यमार्ग खोजी हुनुपर्ने

0: सपना
1: प्रसन्न होमवर्क देखाउ त
2: हस टीचर।
1: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
2: टीचर। मेरो मामीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौड़ा फोन 0965414484 मोबाइल 9850633384 र 9850607988।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9850662609।
7: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860745580।
8: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्यका रूपमा देखिन थालेको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामा भारतपछि सबैभन्दा धेरै नेपाली वस्तु निर्यात भएको देश अमेरिका बनेको छ। यस अवधिमा अमेरिकातर्फ झण्डै 8.94 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको तथ्याङ्कले देखाएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा अमेरिकातर्फको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालको कुल निर्यातमा अमेरिकाको हिस्सा झण्डै 5% हाराहारी रहेको छ। भारतपछि अमेरिकातर्फको निर्यात तुलनात्मक रूपमा ठूलो भए पनि समग्र निर्यातको आधार भने अझै साँगुरो छ। अमेरिकापछि जर्मनी बेलायत अस्ट्रेलिया जापान फ्रान्स संयुक्त अरब इमिरेट्स इटाली डेनमार्क लगायत देशमा नेपालबाट वस्तु निर्यात भएका छन्। तर चीन जस्तो ठूलो सम्भावित बजारमा नेपालको निर्यात भने अत्यन्त न्यून छ। चीनतर्फ नेपालको निर्यातको वृद्धिदर उच्च चीनतर्फ निर्यातको वृद्धिदर उच्च देखिए पनि आधार नै सानो भएकाले यसले नेपालको समग्र निर्यातमा उल्लेख्य योगदान पुर्याउन सकेको छैन। यसले नेपालको निर्यात बजार सीमित देशमा केन्द्रित रहेको देखाउँछ। विशेष गरी छिमेकी देश चीन विश्वकै ठूलो व्यापारिक बजार मध्ये एक भए पनि त्यसतर्फ नेपालको निर्यात कमजोर रहनु व्यापार विविधीकरणको चुनौतीका रूपमा देखा परेको छ। निर्यातको दोस्रो गन्तव्य अमेरिका कारोबार दैनिकमा खबर छ।
9: चीनसँगका प्रमुख व्यापारिक नाका बन्द हुँदा आपूर्ति ठप्प छ। दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारिक सामान नाकामै अड्किएपछि व्यवसायहरू थप समस्यामा परेका छन्। लामो समयसम्म सामान नआउँदा व्यवसायको लगानी रोकिएको छ भने बजारमा आवश्यक वस्तुको अभाव हुन सक्ने चिन्ता पनि बढ़ेको छ। थप जानकारी अबको पालोमा।
10: यो बेलामा अरू बेला भन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ। कोरोनामा बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ। अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ। सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
8: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगको सबैभन्दा पुरानो तातोपानी नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गतेको भोटेको सीमा आएको बाढ़ीले रसुवागरी नाकाका भौतिक

0: घटनामा क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको छ। तातोपानी र रसुवागढ़ी बन्द भएपछि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। यसले चाडपर्वको व्यापारिक सिजनमा व्यवसायी थप प्रभावित हुने जोखिम बढेको छ।
1: बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाट पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
0: चीनसँगको स्थल व्यापार ठप्प भएको समस्या एकातिर छ भने अर्कोतिर नियमित समयमा पनि लामो समय भन्सार जाँचपासका लागि नाकामा सामान अड्किँदा बाढ़ी पहिरोका कारण कन्टेनर तथा सामानमा समेत क्षति पुगेको व्यवसायहरूको भनाई छ। समयमै सामान व्यवस्थापन हुन नसक्दा व्यवसायले ठूलो आर्थिक नोक्सानी बिहोर्नु परेको छ। सरकारले वैकल्पिक रूपमा सुक्खा बन्दरगाह तथा अन्य पूर्वाधार प्रयोग गरेर सामान व्यवस्थापन गर्न सक्ने अवस्था भए पनि त्यस अनुसार प्रभावकारी पहल हुन नसकेको व्यवसायहरूको गुनासो छ।
1: 76 कन्टेनर सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। चाइनाबाट कस्टम भएर तल झरिसक्यो। त्यो कन्टेनर सामान चाहिँ सोलाहरूको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो।
0: सीमा नाकामा लामो समयसम्म सामान रोकिँदा यसको असर विस्तारै आन्तरिक बजारमा देखिन सक्ने चिन्ता पनि बढ़ेको छ। आयातमा अवरोध भएपछि आपूर्ति घट्ने र त्यसको बहानामा बजारमा मूल्य बढ़न सक्ने भएकाले सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने व्यवसायहरूको भनाई छ। विशेष गरी एमआरपी भन्दा बढ़ी मूल्यमा सामान बिक्री गर्ने, कृत्रिम अभाव सृजना गर्ने तथा मौजदात लुकाएर मूल्य बढ़ाउने प्रवृत्तिमाथि निगरानी बढ़ाउनु पर्ने देखिन्छ। फेरि एकपटक नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
1: अहिले चाहिँ हामीले के भन्दा भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्। सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्। यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताको सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो। तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
2: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला दशैं र तिहार नजिकैसँगै केन्द्रीय बैंक तथा अरू बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था गरेको जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। यस वर्ष कुनै विशेष कार्यक्रम वा तामझाम बिना आवश्यकता अनुसार नयाँ नोट सटाईको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको माग अनुसार एटीएमबाट 100 रूपियाँ दरका नोट निकाल्न सकिने पनि व्यवस्था मिलाइएको खबर आजको कारोबारले लेखेको छ।
0: भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्य असोज 12 सम्म 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्य 20 अर्ब 98 करोड़ 87 लाख रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67 लाख 48 हजार मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी पर्यो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। शुरूमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले शुरूमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15 देखि 16 अर्बमा झर्यो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क फेरि बढ़ेर गएको मंगलबारसम्म 20 अर्ब 98 करोड़ रूपियाँ पुगेको बीमा प्राधिकरणले जनाएको छ। यो तथ्याङ्क अझै बढ़ने प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9 अर्ब 41 करोड़ 58 लाखको बीमा दावी छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4 अर्ब 41 करोड़ 45 लाख दावी परेको छ। मोटर बीमामा 1066 आवेदन परेका छन्। यसमा 3 अर्ब 7 करोड़ 93 लाख रूपियाँको दावी परेको छ। बाढ़ी पीड़ितका लागि प्राधिकरणले गरेको नीतिगत व्यवस्थामा क्षतिको बीमा दावी भुक्तानी सरल र प्रभावकारी बनाउने उल्लेख छ। क्षतिको बीमा दावी गर्ने बीमितलाई प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमकले बढ़ीमा 50% अग्रिम दावी भुक्तानी गर्न दिन पनि प्राधिकरणले भनेको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
4: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
3: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
4: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
3: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
4: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुछ्रे बैंकको भवन।
4: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 98565680।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट शुरू गर्ने भनेर नअल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 98028-53995, फोन 061-586-559।
0: पहिल्यै ट्रामा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ, उहाँले भन्नुभयो। राष्ट्रिय ट्रामा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पेन क्लिनिकमा बिरामीको दुखाईको प्रकृति, ठाउँ, अवधि तथा यसअघि गरेको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढ़ाइने गरिएको छ। चोटपटक, शल्यक्रिया, ढाड़ तथा जोड़नीको समस्या, क्यान्सर लगायत विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरान बीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाब प्राप्त गरेको जनाएको छ। इरानले यसअघि 7 दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनु भएको छ। यद्यपि कतार लगायतका मध्यस्थकर्ता मार्फत अमेरिका र इरान बीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्।
0: अब खेल खबर। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउन निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साल च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा इन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप रूपमा लिँदै व्याख्या गर्दै फिफाले इन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि इन्फाको स्वायत्तता कायम गर्नुपर्ने र इन्फाले आफ्नो विधि अनुसार चुनावी प्रक्रिया अघि बढ़ाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको थियो। तर इन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। इन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। सात च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।
0: बढ़दो धान आयातलाई कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र उपयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
2: वर्षा, भोटेकोशी, बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
0: देशकै जेठो र उच्च शिक्षाको मुख्य हिस्सा ओगटेको त्रिभुवन विश्वविद्यालयलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा जस्तै अहिले पनि उपेक्षा भएको छ। प्रधानमन्त्री नै कुलपति रहेको त्रिवीको नीति तथा कार्यक्रम र बजेट असारमै प्रस्तुत गर्ने अभ्यास भए पनि असोज दोस्रो हप्ता बितिसक्दा पनि आउन सकेको छैन। यसका कारण त्रिवीका प्रशासनिक कार्य नै ठप्प भएको खबर नयाँ पत्रिकामा छ।
2: भोटेकोशी बाढ़ी र पहिरोले 640 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएपछि आउँदो हिउँदमा नेपालले भारतीय बिजुलीको भर पर्नुपर्ने जोखिम बढ़ेको छ।
0: मनाङको नारपाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालमा हिमपैरोमा परि ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। हिमपैरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै ज्यान गुमाउनेको संख्या 7 पुगेको हो।
2: सरकारले निजामती सेवापछि प्रहरी सेवा सम्बन्धी विधेयक अघि बढ़ाउने तयारी गरेको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विधेयक अघि बढ़ाउन निर्देशन दिएको हो।
0: बारामाढ़ी पहिरोका कारण राजमार्गहरू अस्तव्यस्त बनेपछि यातायात तथा ढुवानी क्षेत्रले दैनिक करोड़ रूपियाँको नोक्सानी बिहोर्नु परेको भन्दै व्यवसायीले काठमाडौँ निजगढ़ द्रुत मार्गको निर्माण छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
2: कञ्चनपुरको दोदा र चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्डर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको छ।
0: संसदको अर्थ समितिले पुँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सेको कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
2: र सरकारले देशमा उत्पादित विद्युतको व्यापार गर्ने भन्दा स्वदेशमै यसको खपत बढ़ाउने रणनीति लिने भएको छ। काया कैरनमा अब पालो उखानको।
0: बढ़न नसके पनि अड्न सक्नुपर्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने,
2: बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क पनि अझै जोड़िएन,
0: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य, चीनतर्फका नागा अवरूद्ध हुँदा समस्या, चाड़पर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता,
2: इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै,
0: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक 7 च्याम्पियनशीपबाट बाहिरी।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्री र मन्त्रीहरूका सल्लाहकार र स्वकीय सचिव धेरै नै रहेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक हुल मान्छे उभिएका छन्, सबैको छातीमा लेखिएको छ स्वकीय। अर्थात उनीहरू कुनै मन्त्रीका स्वकीय हुन्। नजिकै उभिरहेका एकजना मान्छेसँग भीड़बाट कसैले भन्दैछ, मन्त्रीजी खोज्नु भा, हाम्रो यही गोलोभित्र हुनुहुन्छ, काम के थियो कुन्नी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448400000।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: 12 अल्मुनियम अब युपिभीसीको साथमा।
5: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क 12 युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0635414411। मोबाइल 98562938 र 98028922938।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 98460 26617 र 98161638981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर शोरूम।
12: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर शोरूम डेलिगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0 65 75 900 4। मोबाइल नम्बर 98 460 61 268
12: 98 560 60 268।
14: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौं। मोबाइल नम्बर 98 261 52 067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के।
12: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
16: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0 65 414 411। मोबाइल 98 560 22 938 र 98 028 22 938।
17: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
17: पुराना गर गहना सँग नयाँ साथ फेर,
19: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी 2, गौरातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98 560 62 099।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त। हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98 4 61 94 378, 98 1 71 96 902।
2: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
21: TVS साथ छ हाम्रो
22: कता हिँडेको हो आइफोन हातमा लिएर
23: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
22: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
23: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843623811
24: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
25: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
24: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
26: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन
27: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिंग टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ
22: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
27: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9855602630
26: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन
28: शुक्ला गण्डकी एफएम 97.6
29: प्राइभेट कम्पनी हो अब त्यहाँ चाहिँ जाहिर गरौँजेल जाहिर गर्ने हो अनि त्यसपछि छोडेर हिँड्ने हो तपाईँ हामीले जसरी चाहिँ विभिन्न सञ्चार माध्यममा काम गऱ्यौँ तलब लिएर हो त्यस्तै हो त्यो पार्टी अहिले प्राइभेट कम्पनी बनाएका छन् सबैले अब त्यो प्राइभेट कम्पनीमा जब तपाईँले चाहिँ मुख्य नेताको चाहिँ मुख्य नेतासँग सेयर माग्न थाल्नुहुन्छ त्यो तपाईँलाई निकालिदिन्छ होइन त्यो निकालिदिएपछि या त तपाईँले छुट्टै पार्टी बनाउने जस्तै कंग्रेसमा त्यस्तो भएन नि कंग्रेसमा हेर्नुभयो तपाईँले त्यत्रो कार्यकर्ताहरूले चाहिँ विद्रोह गरेर उनीहरूले विशेष महाधिवेशन बोलाएर विधानसम्मत उनीहरूले इन्स्टिट्युसन नै कब्जा गर्न सके तर अब एमालेको जस्तो बलियो संगठन चाहिन्छ भन्दै थियो शेरबहादुरले एमालेको जस्तो संगठन भएको भए के हुन्थ्यो शेरबहादुरका दास र शेरबहादुरका भेडा मात्रै हुन्थे त्यसमाले अहिले शेरबहादुरका चाहिँ भेडा हुन अस्वीकार गर्ने जमातले चाहिँ काङ्ग्रेस कब्जा गरेन नराम्रो शब्दमा भन्ने हो भने कब्जा अथवा चाहिँ काङ्ग्रेसलाई चाहिँ रूपान्तरण गर्यो भन्छु म चाहिँ त्यो एमालेलाई रूपान्तरण गर्न किन सम्भव भएन माओवादीलाई रूपान्तरण गर्न किन सम्भव भएन त्यहाँ नेता नभएर हो त्यो नेताको प्राइभेट कम्पनी भयो पार्टी त्यस कारणले मैले नेपाली कंग्रेस मात्र एउटा यस्तो पार्टी हो जसमा चाहिँ कार्यकर्ताहरूले चाहे भने जसलाई चाहिँ त्यो खुकुलो पार्टी भएको हुनाले त्यस्तो भएको आज शेरबहादुरले चाहिँ एमाले जस्तो बोलियो पार्टी बनाएको भए के हुन्थ्यो हालत अनि चाहिँ शेरबहादुरका भेडा भएर बस्नु पर्थ्यो त्यस हुनाले चाहिँ त्यो
30: शेरबहादुरको पन्जाबाट फुत्किएको कंग्रेसलाई सुधारिएर आयो भन्ने लाइन हो तपाईँको
29: त्यो त 100% हो नि शेरबहादुरको जस भन्दा त धेरै सुधारियो नि त त्यो सुधारका गुन्जासहरू त सधैँभरि भइरहन्छन् एकचोटि सुधारेर सकिने भन्ने होइन, होइन भोलि चाहिँ गगनका विरुद्ध फेरि अर्कोले सुधार गर्ला, यदि चाहिँ गगनले पनि पार्टी सुधारको चाहिँ योजनालाई सही ढङ्गले बढाउन सकेनन् भने पार्टी त निरन्तर बग्ने कञ्चन नदी जस्तो भइरहनु पर्यो नि त। यिनीहरूले जस्तो हो सबै भैँसी पनि आल खेल्न चाहिँ नस घिनाउने चाहिँ त्यस्तो गनाउने पोखरी प्रचण्डको गनाउने पोखरीमा अब को पस्न सक्छ? अहिले चाहिँ तपाईँ चाहिँ ओलीको गनाउने पोखरीमा को पस्न सक्छ
30: त्यहाँ?
29: दुईटा फोहोरका डङ्गुरहरू मिलाउनु भयो भने अझ धेरै फोहोर त हुने हो नि त्यहाँ चाहिँ, त्यहाँ चाहिँ तपाईँले चाहिँ त्यो धेरै फोहोर किन चाहियो? बरु यिनले सानसाना कन्टेनरमा छन् अहिले, त्यो नै ठिक छ, अझ धेरै फोहोर भयो भने देशै गनाउन थाल्छ।
30: तर उहाँहरूले चाहिँ म हिजो नायका श्रेष्ठजीसँग चाहिँ अन्तर्वार्ता गरेका थिएँ मैले, उहाँले के भन्दै हुनुहुन्छ भने अब एकदम सग्लिएको चाहिँ कम्युनिस्ट एकता ध्रुवीकरण वामपन्थी एकता हुन्छ भन्नुभयो।
29: अब उनले भनेको कसले पत्याउने भन्नुहोस् न? ती चाहिँ चुनाव हार्छन् आएर राष्ट्रिय सभामा जान्छन्, ती तिनले जति माओवादीको सबभन्दा विरोध गर्ने र माओवादीबाट सबैभन्दा चाहिँ दोहन गर्ने चाहिँ हरेक पद र हरेक कुरा दोहन गर्नेमा ती एक नम्बरमा छन् होइन? त्यस्तोले चाहिँ भनेको कुरा नेपाली समाजले अब सुन्छ भन्ने त्यो तपाईँले त्यो भ्रमबाट मुक्त हुनुहोस्।
30: अब जाँदा जाँदै अब सम्पूर्ण अब देश चाहिँ अलिक अप्ठ्यारो परिस्थितिमा छ, अर्थतन्त्र खस्किएको छ, दशैं तिहार आयो, कालो बजारी व्यापक छ, मूल्य वृद्धि भएको छ, यहाँले थाहा छ भान्सा महँगिएकै छ, तैपनि जनताहरू चुपचापै छन्, ग्यास समयमा पाइया छैन, लाइन अझै हट्न सकेका छैन, कहाँनिर के कमजोरी हुँदैछ?
29: होइन वास्तवमा चाहिँ के भन्नुहुन्छ भने त्यो डेलिभरीको कुरा त हाम्रो संरचनाले नै त्यो डेलिभरी गर्नका लागि चाहिँ यति धेरै बाधा विधान छन्, त्यहाँ चाहिँ कुनै एउटा त्यो चटके आएर अहिले आएका यी जुन चटके छन् यी चटकेले चाहिँ छुमन्तर गरेर चाहिँ समस्याहरू समाधान गर्ने हो र हाम्रो राज्यको चाहिँ क्यापासिटी के हो पहिला त त्यसमा बहस हुनु पर्यो। अनि हाम्रो राज्यको चाहिँ क्यापासिटी घट्दै जाने, हाम्रो राज्यको डेलिभरी गर्ने क्षमता घट्दै जाने, हाम्रो चाहिँ कर्मचारीदेखि लिएर सम्पूर्ण चाहिँ त्यो इफिसियन्सी र चाहिँ त्यसको चाहिँ मेरिटोक्रेसीमा आधारित चाहिँ कामहरू घट्दै जाने होइन नियुक्तिहरू, अनि चाहिँ हामीले चाहिँ आशा गर्ने के त भन्दाखेरि यस्ता चटकहरू आएर चाहिँ छुमन्तरमा चाहिँ समस्या समाधान गर्छन्, त्यो होइन। वास्तवमा चाहिँ राजनीतिमा चाहिँ बदलाव चाहिँ जरुरी छ र यो बदलाव चाहिँ लाई मैले सधैँ सकारात्मक रूपमा लिएको छु। हिजोका चाहिँ नेताहरू चाहिँ बढारिनु चाहिँ यस्तै शक्तिले मात्रै त्यसलाई बढार्न सक्थ्यो, त्यो राम्रै भयो। तर अब यिनीहरू आउनु बित्तिकै यिनले डेलिभरी गर्छन् भन्ने कुरा त्यो विश्वास चाहिँ नगर्नु, यिनले आफै भ्रष्टाचार गरेनन् भने धेरै ठुलो कुरा हो, त्यो पनि भ्रष्टाचार गर्दैनन् भन्ने पनि हामीले चाहिँ धेरै चाहिँ ऊ नगरौँ। संसारमा चाहिँ सबै देशहरूमा भ्रष्टाचारका कडा कानून किन बन्छन् भने जस्तो सुकै मान्छेलाई पनि कानूनले तपाईँले नियन्त्रण गर्ने त्यसको नियत भन्ने कुरा त्यो व्यक्ति एकाध व्यक्तिमा अपवाद भए चाहिँ त्यो नियत भन्ने हुँदैन, त्यसमा तपाईँले चाहिँ कानूनले नै बाँध्ने हो, कडा कानूनहरू बनाउने हो र नत्र भ्रष्टाचार चाहिँ हिजोकाले भन्दा त यिनले धेरै गर्छन् भन्ने दिन भोलि नै आइहाल्छ। त्यस हुनाले चाहिँ अहिले डेलिभरी गर्नका लागि हाम्रो राज्य सत्ताको संरचना हिजो जस्तो थियो त्योभन्दा पनि अझ कमजोर बन्दै गइरहेछ, किनकि ती संस्थामाथि प्रहार चाहिँ यी चटकले पनि त यी प्रहार गरिरहेछन् नि तपाईँ हामी जुन गऱ्यौँ। त्यस हुनाले चाहिँ हिजोका चटकेहरू भन्दा आजका चटके कान्छा मात्रै छन् उमेरमा, त्यति नै फरक हो, अरू केही पनि होइन। राज्य सत्ताको चाहिँ हाम्रो चरित्र र हाम्रो संरचनामा कुनै परिवर्तन पनि छैन र त्यो डेलिभरी चाहिँ हिजोभन्दा महँगी पनि बढ्दै गइरहेछ, असन्तुष्ट बढ्दै गइरहेछ। त्यो असन्तुष्टको विस्फोटन कसरी हुन्छ? त्यो चाहिँ भर्खरै आएको सरकार हुनाले अहिले चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ हेर्ने मौकै पाएको छैन नि त, त्यस हुनाले चाहिँ यसका काम गतिविधिहरूलाई हेर्दै जाउँ, तर प्रारम्भमै त्यसको संकेत चाहिँ कुनै पोजिटिभ छैन।
30: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद मोहराम खनालजी, नमस्कार। राजनीतिक विश्लेषक मोहराम खनाल आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता,
3: जहिले माछा मासु, कति खानु हो?
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
9: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नेरोजौं। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
0: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिश होम इन्टरनेट
5: यतिखेर हाम्रो बीचमा नेपाल प्रहरीका पूर्व एआईजी बुद्धि बहादुर गुरुङ हुनुहुन्छ। पूर्व एआईजी साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर नमस्कार
5: गुरुङ सर, मलाई सुन्दै हुनुहुन्छ, धेरै नेपालीहरूले सुन्दै हुनुहुन्छ तपाईँको आवाजलाई। आज के बताइदिनुहोस् भने गृहमन्त्रीले वा प्रधानमन्त्रीले आदेश दिने, आईजीपीले चाहिँ राति मध्यरातमा सुतेको व्यक्तिलाई क्र्याक झ्याप पारेर सुरक्षा दिन्छौ भन्ने, प्रहरी आज कुन स्थानमा छ, कसरी परिचालन हुन्छ, आदेश कसरी कार्यान्वयन हुन्छ, बताउनुहोस् न जनतालाई।
6: हजुर धन्यवाद। अब प्रहरीको आदेश पालना गर्ने भन्ने कुरा चाहिँ के हुन्छ भने राज्यमा कानून हुन्छ र कानून बमोजिम गर्नुपर्ने कामहरूको लागि जिम्मेवार निकायमा भएको व्यक्तिहरूले कानून बमोजिम नै आदेश दिनुपर्ने हो। तर प्रशासनिक काम कुराहरूमा कहिलेकाहीँ मौखिक किसिमको आदेशहरू पनि आउन सक्छ। त्यो मौखिक आदेशहरू आउँदाखेरि धेरै कुराहरू पालना गर्नु बाध्य हुन्छ वा गर्नु पनि पर्छ। र तर कतिपय ह्युमन राइट्स भायोलेसनका कुराहरू हुन्छन्, मानवाधिकार उल्लङ्घन हुने कुरा, जनताका संवेदनशील अधिकारहरू उल्लङ्घन हुन सक्ने विषयहरूमा जिम्मेवार अधिकारीहरू त्यस्ता खालका माथिल्लो निकायबाट दिएको लिखित वा मौखिक आदेशहरू पालना गर्न बाध्य नहुने भन्ने दुनियाँको मानव अधिकारको सामान्य सिद्धान्त पनि हो। नेपालका कतिपय कानूनहरूले पनि त्यस्ता कुराहरूको व्यवस्था गरेको छ। तर अहिलेको परिस्थितिमा के छ भने नेपाल अहिले अध्ययन गरिराख्दाखेरि चाहिँ राज्य संस्कार र संस्कृति, राज्य व्यवस्थाको संस्कार संस्कृतिहरू कतै यो विकसित हुन नसकेको हो कि, त्यसो हुँदाखेरि राज्यका संयन्त्रहरूले कानूनले तोकेको कामहरू निष्पक्ष ढंगले सम्पादन गर्न नसक्ने र त्यसमा बायस हुनु पर्दाखेरि चाहिँ विभिन्न खालका प्रश्नहरू खडा हुन सक्ने।
5: एउटा कुरा जस्तो अब विधिवत रूपमा होइन कानून सम्बद्ध हिसाबले आदेश गर्ने कुरा, प्रक्रियाका हिसाबले आदेश गर्ने कुरा त एउटा होला, तर आज चाहिँ कुन तहबाट त्यो निर्देशन गयो, आदेश गयो भन्ने कुरालाई अननोनमा राखिएको छ। होइन आईजीपी एउटा संस्था हो, प्रहरी संगठनको एउटा मेन एउटा खम्बा हो, मेरुदण्ड हो, होइन तर चाहिँ अब राति सुतेको व्यक्तिलाई सुरक्षाका नाममा जेएनजीबाट थ्रेड छ भनेर पक्राउ पुर्जी पनि नलगिकन, होइन त्यहाँ चाहिँ निकै ठूलो वाद प्रतिवाद भएका विषयहरू पनि छन्, बाहिर कतिपय कुराहरू आएका छैनन्। प्रहरीले चाहिँ आफ्नो ठाउँमा स्ट्यान्ड लिन सकेको छ कि छैन, वा प्रहरी आज निरीह बनाइदिएछ यो संगठनलाई, त्यसो भए?
6: मैले त्यही कुरा नै भन्नु खोजिरहेको यो हो कि प्रहरी मात्र होइन, राज्यका के अरे राज्यको एउटा सभ्यता संस्कृति विकसित हुँदा सरकारका विभिन्न अङ्गहरूले निष्पक्ष ढंगले काम गर्न सक्ने वातावरण बन्न सक्नुपर्छ। विधि र प्रक्रियालाई मिचेर आफू खुसी किसिमको आदेश दिने र त्यसलाई पालना गराउने खालको चाहिँ विभागहरू भयो, सरकारका संरचना अङ्गहरू भयो भने कुनै एउटा काम राम्रो उद्देश्यले हुन सक्ला, तर अधिकांश कुराहरू चाहिँ गलत बन्न जान्छ। त्यसैले नै दुनियाँमा कानूनहरू बनाएका हुन्। अब यहाँ आदेश कहाँदेखि आयो भन्ने कुरा अर्को कुरा हो, तर त्यो आदेश पनि पालना गर्नुपर्ने एउटा खालका परिस्थिति देखियो। त्यो आदेश पालना गर्नको लागि तयार गरिएको जवाफले मलाई त के लाग्छ भने नेपाल प्रहरी संगठनमा एउटा प्रहरी अधिकारीलाई एउटा गलत चाहिँ जवाब दिन निरीह बनाइएको जस्तो महसुस भएको छ।
5: तर अब चाहिँ प्रहरीको कतिपय आफ्ना विवेक पनि त होला नि, होइन गुरुङ सर, सो विवेक प्रयोग गर्नुपर्ने होला नि त।
6: विवेक प्रहरीको मात्र होइन, सबै निकायको, मैले भने नि सबै निकायमा बस्ने अधिकारीहरूको निश्चित विवेक हुनुपर्छ। त्यो हुनको लागि विभिन्न खालका संस्कार संस्कृति तालिमहरू दिएको हुन्छ। तर के हुन्छ भने मैले भने नि राज्य संस्कार संस्कृति राम्रोसँग विकास नहुँदाखेरि शक्तिमा बस्नेले यसको दुरूपयोग गरिराख्न सक्ने स्थितिहरू छन् र शक्तिको अगाडि यस्ता निकायहरू सक्षम नबन्दाखेरि निरीह बन्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने कुराको यो पनि एउटा उदाहरण हो भन्ने खालको तर्फबाट अहिले सामाजिक सञ्जालमा छलफल भएको छ, त्यो कुरा लाग्छ मलाई पनि।
5: अब यस्तो छ क्या, जस्तो अब यो प्रहरी संगठनलाई चाहिँ आज आएर अलिक बढी विवादित बनाउन खोजिँदैछ कि, वा चाहिँ हिजोदेखि नै यो संगठनमाथि चाहिँ यस्तै यस्तै खालका प्रवृत्ति र पात्रहरू चाहिँ दोहोरिरहे?
6: अहिले यो बेला बेला दोहोरिने विषयहरू हुन्, तर कतिपय अवस्थामा कतिपय अधिकारीहरूले रेजिस्ट गरेर संगठनलाई जोगाउँदै यहाँसम्म ल्याइसकेको अवस्था पनि हो र कतिपय अधिकारीहरू जसले रेजिस्ट गर्न सकेन र यस्ता खालका आदेशहरू कार्यान्वयन गर्न जाँदाखेरि शक्ति प्रयोगको दुरूपयोग गरेको कुराहरू आउँदाखेरि विवादास्पद बनेर आफ्नो करियरबाट बाहिरिनु परेको परिस्थितिहरू पनि छन्। यो अवस्था भनेको त के भने प्रहरी अधिकारीहरूले गलत काम गर्यो भने सच्याउनु पर्ने सरकारले हो, गलत विधि प्रक्रियाले काम गर्यो भने होइन। तर सरकार त्यो ठाउँबाट नै अब कतिपय यस्ता खालका आदेशहरू आउँदाखेरि निरीह भएर गर्नुपर्ने बाध्य हुनुपर्ने परिस्थिति आउनु भनेको त्यसैले मैले भने कि नेपालको एउटा राज्य संस्कार संस्कृति राज्यको सम्पूर्ण अवयवहरू निष्पक्ष ढंगले काम गर्न सक्ने अवस्थामा कतै नपुगेको हो, यो क्रमशः विकास हुनु धेरै अझै बाँकी छ कि भन्ने चाहिँ मलाई लागेको विषय व्यक्त गरे।
5: अब यो कुरा त कस्तो भने अब प्रहरीले आदेश कार्यान्वयन गर्यो विवादमा चाहिँ प्रहरी आयो होइन, तपाईँले बाहिरबाट हेर्दाखेरि त निकै ठुलो विवादित बन्यो नि त यो काण्डबाट
6: हो।
5: आदेशको आदेशको श्रृङ्खला चाहिँ के हुन्छ?
6: आदेशको श्रृङ्खला त अब सरकारमा बस्ने मान्छेले त्यसको एक्जिक्युटिभ पावर प्रयोग गर्न सक्ने मान्छेहरूले दिनुपर्ने भनेको चाहिँ फर्मल आदेश नै हो। तर कतिपय प्रशासनिक कुराहरूमा तत्काल फर्मल आदेश दिनु नसक्दा इन्फर्मल आदेश पनि दिन सक्छ, तर त्यो इन्फर्मल आदेश कानूनले तोकेको परिधिभित्र केन्द्रित हुनु पर्यो। कानूनले तोकेको परिधिभित्र प्रहरीले गर्नुपर्ने काम पर्छ कि पर्दैन त्यो कुरा भयो भने चाहिँ सम्बन्धित अधिकारीले चाहिँ यो ठिक हो

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्रमा 2 को क्षेत्रीय सभापतिमा जित राज राणा निर्वाचित हुनुभएको छ। क्षेत्रीय सभापति पदमा भएको निर्वाचनमा राणाले 721 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी रसमाया गुरूङले 274 मत प्राप्त गर्नुभयो। राणा 447 मतान्तरले निर्वाचित हुनुभएको हो। सहसचिवमा शिवराज रेग्मी निर्वाचित हुनुभयो। रेग्मीले 561 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी उमानाथ पाठकले 300 मत प्राप्त गर्नुभएको जनाइएको छ। काठमाडौँ उपत्यकाभित्र नै र बाहिरिने सबै सड़कमा नियमित गाड़ी चलिरहेका छन्। बाढ़ी पहिरो कारण बन्द रहेका सड़कमा हिजदेखि गाड़ी चल्न थालेका हुन्। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत 40 गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पञ्चाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको र सड़क पुनर्पा खुलाउने गरी पहिरो हटाउने काम पनि भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर परेवावीर बागे मोड़ ज्यामिरेघाट 40 लगायतका क्षेत्रमा पहिरो र सड़कमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो। सड़क विभाग र स्थानीय प्रशासनको सक्रियतामा अवरोध हटाएपछि पृथ्वी राजमार्गमा यातायात क्रमशः सहज बन्दै गएको हो। यस्तै काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पञ्चाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीको क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्थासहित सञ्चालनमा ल्याइएको जनाइएको छ।

रसुवाको भटिकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार सो कोषमा मौजदात रकम 16,15,55,33,468 पुगेको छ। कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात रूप 22,05,79,729 र हिमालय ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। कांग्रेसको 15 महाधिवेशनमा महामन्त्रीको लागि आकांक्षा राख्नेको संख्या झण्डै 1 दर्जन पुगेको छ। 18 असोजदेखि शुरू हुने महाधिवेशनमा वर्तमान तथा पूर्व पदाधिकारीदेखि वर्तमान र पूर्व केन्द्रीय सदस्यसम्मले महामन्त्री पदमा दावी प्रस्तुत गरिदिएका छन्। जिल्ला जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्दै गर्दा नेताहरू आन्तरिक तयारीमा जुटेका छन्। महामन्त्रीका आकांक्षी मध्येका केही सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् भने केही आफू निकटलाई सम्भावित उम्मेद्वारीबारे जानकारी गराइसकेका छन्। बालवाला महामन्त्री देव प्रदीप पौडेल र गुरूराज घिमिरेले 15 महाधिवेशनबाट दोहोरिने चाहना राख्नु भएको छ। महामन्त्री पौडेलले आसन्न महाधिवेशनमा आफूलाई महामन्त्रीको रूपमा प्रस्तुत गर्ने बताउनुभयो। सभापति गगन थापाकै नेतृत्वमा कांग्रेसलाई परिवर्तन गर्न खोजेका हुँ। उहाँले भन्नुभयो उहाँको महामन्त्रीको जिम्मेवारीमा रहेर आफूलाई प्रस्तुत गर्ने कोशिश हुन्छ। अर्का महामन्त्री घिमिरेले पनि आफूले महामन्त्रीको लागि तयारी गरिएको प्रतिक्रिया दिनुभयो। महामन्त्री पौडेल 14 महाधिवेशनमा पनि महामन्त्रीको उम्मेद्वार हुनुहुन्थ्यो। यस्तै अर्का महामन्त्री घिमिरे उक्त महाधिवेशनमा कोशी प्रदेश सभापतिका उम्मेद्वार हुनुहुन्थ्यो। उहाँहरू दुवैजना पराजित हुनुभएको थियो। कांग्रेस प्रवक्ता देवराज चालिसी, सहमहामन्त्रीहरू उदय शमशेर राणा, प्रकाश रसाइली स्नेह, डाक्टर डिला संग्रोलाले पनि महामन्त्रीमा चाहना राखेको वा निकट नेताहरू बताउँछन्। 14 महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित नेता जीवन परियारसँगै पछिल्लो समय पूर्व सभापति शेरबहादुर देउवाको समूह छाडेका नेताहरू नयन सिंह महर, रामरी खतिवड़ा, आंगेलु शेर्पाले पनि महामन्त्रीमा आकांक्षा राख्नु भएको छ। यस वर्षको दशैंमा नयाँ नोट सार्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र ब्याङ्कले नयाँ नोट सार्नको लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको हो। आफूलाई पाएको पनि बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सर्टाई गर्न सकिने राष्ट्र ब्याङ्कले जनाएको छ। राष्ट्र ब्याङ्कका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सर्टाई भइरहेकाले आफूलाई पाएको पर्ने शाखामा गएर नयाँ नोट सर्टाई गर्न सकिने राष्ट्र ब्याङ्कको भनाइ छ। अघिल्ला 2 वर्ष राष्ट्र ब्याङ्कले नयाँ नोटको साटो सुकिला नोट सटाई गरे पनि यस वर्ष भने नयाँ नोट नै सटाई गरिनेछ। राष्ट्र ब्याङ्कका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट्न सकिनेछ। काठमाडौँ उपत्यकामा थापाथलीमा रहेको राष्ट्र ब्याङ्कको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र ब्याङ्कले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्रमा 2 निर्वाचनमा फर्जी मत खसालेको, निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 मतपत्र प्रयोग भएको र पोखरामा नै नरहेका प्रतिनिधिले समेत मत हालेको भन्दै यथार्थ छानबिन गर्न माग गरिएको छ। नेताहरू देवकृष्ण पराजुली, दिपेन्द्र मरासिनी र अर्जुन पोखरेलले असु 14 गते निर्वाचन अधिकृतलाई संयुक्त निवेदन दिँदै निष्पक्ष छानबिन गरेर मात्र मतगणना तथा परिणाम घोषणा गर्न अनुरोध गरेको जनाइएको छ। असोज 12 र 13 गते भएको निर्वाचनमा व्यापक अनियमित भएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका हुन्। निवेदनमा फर्जी मत खसालेको, 32 मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरामा अनुपस्थित रहेका अर्थात गैर प्रतिनिधिहरूले समेत मतदान गरेको गम्भीर आरोप लगाइएको छ।

भारी पहिरोको कारण पाँच दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुस्मा नगरपालिका एक सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा काली गण्डकीको बाढ़ीले कटान गरेको थियो। यस्तै दर्जना स्थानमा पहिरो खर्दा समस्या भएको थियो। सड़क मरमत भएसँगै असोज 10 गते रातिदेखि अवरूद्ध बेनी पोखरा सड़क

संघवासीले भोटेको सी र त्रिशुली बाढ़ी पीड़ितका लागि 1,04,688 अमेरिकी डलर करिब 1,60,46,575 रूपियाँ सहयोग गरेका छन्। न्यूयोर्कको बुट साइड रहेको सामुदायिक संस्था लो न्यामसिप एसोसिएशन यूएसए इंक मार्फत संकलित उक्त रकम सोमबार नेपाली स्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा वायर ट्रान्सफर गरिएको संस्थाले जनाएको छ। लोमान्ताङ तथा लो घेका दामोदर कुण्ड गाउँपालिकाका नागरिक सहित देश विदेशका शुभेच्छुकको सहयोगमा उक्त रकम संकलन गरिएको हो। बाढ़ी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनरुत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। मेग्दीको सदरमुकाम देनी बजारको शिरमा रहेको पाखो धाजा फाटेर पहिरो बग्न थालेको खबर छ। काली गण्डकी र मेग्दी नदीको दोबानमा रहेको बेनी बजारको न्युरो पछाडिपट्टिको रहेको पाखोमा जमीन धाजा फाटेर चिराचिरा परेर बग्न थालेको जनाइएको छ। पछिल्लो तीन दिन यता पहिरोको चिराको आकार बढ़ेको र बुधबार बिहान पनि पहिरो खसेको न्युरोका बासिन्दा सन्तोष ढुङ्गानाले बताउनुभयो। असोज 8 देखि 11 गतिसम्मको निरन्तर झरीपछि गलेको जमीन पछिल्लो तीन दिन यता चिरा परेर दबेको छ। उहाँले भन्नुभयो, हिजो बिहान खसेको पहिरो पाखोमा रहेका बाँसको झ्याङमा अड्किए पनि जोखिम टरेको छैन। करिब 300 मिटर उचाइ र 500 मिटर चौडाई क्षेत्रफल खरबारीको माथिल्लो भाग 1 मिटर भन्दा तल दबेको र बीच भागमा धेरै ठाउँमा चिराचिरा परेको र धाजा फाटेकाले जोखिम रहेको जनाइएको छ। पछिल्लो बाढ़ीले मनोनयन सड़क यातायात विच्छेद भएको छ। सड़क विभागका अनुसार डुम्रे बेसर चामे सड़क पुनः शुरू हुन कम्तीमा शुक्रबारसम्म लाग्नेछ। विभागका अनुसार चामे रामबजार स्थित पहिरो हटा यातायात सुचारू भएको छ। तिमाङदेखि कोतोसम्म पहिरो हटाउने काम जारी छ। फापर खेतमा स्थानीय व्यक्तिको खेत काट्नुपर्ने भएपछि जग्गाको क्षतिपूर्ति माग भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिक अवस्था क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ। निरीक्षणको क्रममा चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि जिल्ला सुरक्षा समिति तथा प्रदेश मातृत्व कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै बाढ़ी पहिरोको कारण अवरूद्ध सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको हो। यही दिन अघि ठाडो खोलामा आएको पहिरोले मर्सिङती नदी थुनिएपछि स्थानीय त्रसित थिए। उक्त ठाउँको पनि मुख्यमन्त्री पाण्डेले स्थलगत अवलोकन गर्नुभएको जनाइएको छ। मौसममा सुधार आएपछि उत्तरी गोर्खाको मनासु क्षेत्रमा पर्यटकको चहल पहल बढ़न थालेको छ। गत शुक्रबारदेखि आइतबारसम्म लगातार वर्षा भएपछि केही दिन पर्यटक आवागमन प्रभावित भए पनि सोमबारदेखि मौसम खुलेसँगै पर्यटकको संख्या बढ़न थालेको हो। चुनडुबरी गाउँपालिका 3 फिल्मकी होटल व्यवसायी कुमारी गुरूङका अनुसार बुधबारदेखि मनासलु क्षेत्रमा पर्यटकको चहलपहल बढ़ेको छ। निरन्तरको वर्षा तथा रसुवा क्षेत्रमा आएको बाढ़ीका कारण यस वर्ष मनासलु क्षेत्रमा पर्यटकको आवागमन अघिल्ला वर्षको तुलनामा घटेको उहाँले बताउनुभयो। गत वर्ष सेप्टेम्बरमा मनासलु क्षेत्रमा पर्यटकको चाप धेरै हुने गरेको उल्लेख गर्दै उहाँले केही दिनको अविरल वर्षा कारण पर्यटक आवागमन ठप्प जस्तै भए पनि बुधबारदेखि पुनः चहलपहल बढ़ेको बताउनुभयो। असोज 8 देखि 10 गतेसम्म परेको अविरल वर्षा कारण आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अन्तर्गतको 220 केभी क्षमताको दाना खुर्कोट प्रसार लाइनमा क्षति पुगेपछि मेग्दी र मुस्ताङमा सञ्चालनमा रहेका 7 जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोसँगै कालीगण्डकी नदीको कटानले प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुर्याउँदा मेग्दीका विभिन्न जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको 216 मेगावाट विद्युत आपूर्ति अवरूद्ध भएको छ। दाना खुर्कोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका 4 नारचेङका 5 मेगावाट क्षमताको गलन्दी खोला 42 मेगावाट क्षमताको मिस्त्री खोला र 38 मेगावाट क्षमताको निलगिरी 1 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेली खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। त्यस्तै मुस्ताङको टुकुचेमा रहेको 14 मेगावाट क्षमताको थापा खोला जलविद्युत आयोजनाको उत्पादन समेत बन्द भएको जनाइएको छ। मनारको नार्फा भूमि गाउँपालिका स्थित हिमलुङ हिमालमा गएको भीषण हिम पहिरोमा हराइरहेका मध्ये हिजो थप 3 जनाको शव फेला परेको छ। योसँगै उक्त हिम पहिरोमा ज्यान गुमाउने आरोहीको संख्या 7 पुगेको छ। नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघका अनुसार बुधबार खोजी तथा उद्धार टोलीले आज गुरूङ सूरज राई र पदम मगरको शव फेला पारेको हो। घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड IFMGA पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा 5 जना भन्दा बढ़ी अनुभवी क्लाइम्बिङ गाइडहरूको विशेष टोली उद्धारमा खटिएको थियो। सोही टोलीले हिउँ पन्छाएर 3 जनाको शव निकालेको हो। यसअघि आइतबार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरूङ घनश्याम राई छेवी भोटे

0: र पासाङ भोटेको सब भेटिएको थियो। आज पहाड़ हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अरू धेरै जस्तो ठाउँमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिको प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाब प्राप्त गरेको जनाएको छ। इरानले यसअघि सात दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनु भएको छ। यद्यपि कतार लगायत मध्यस्थकर्ता मार्फत अमेरिका र इरानबीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्। पछिल्लो अमेरिकी जवाबको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। हर्मुजको अवस्था अझै विश्वका लागि महत्वपूर्ण बनेको छ। पछिल्लो दिनमा यो जलमार्गबाट तेलको आवागमनमा सुधार आए पनि युद्ध नाकाबन्दी सुरक्षा जोखिम र बढ़ेको बीमा लगायतका कारण अवस्था अझै सामान्य भइसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अब एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपको रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। अवस्था हामीलाई तिनजेलसँग सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने यज्ञ चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: तनहुँको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, घिरिङ, पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678 61887।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29। दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
16: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
17: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
14: विगत लामो समयदेखि तपाईँहरूको मनसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: 17 कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। 17 कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगोडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौ, समय बिहान 11 बजे।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
20: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
21: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
17: मोबाइल 98560055770।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
22: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
22: मोबाइल 98560043952 र 98066।

0: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफल का कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
9: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
10: होइन हौ, कसरी पर्यो?

0: फर्किने 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0658-90-2969 र 98-560-61-999।
0: हिरो सीजी मोटर्स।
3: या आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नभने मरी म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658-70-225, मोबाइल 98-560-33-898-98-4-61-658।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658-414-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
14: एमाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाखसम्म नगद जित्ने मौका नगुमाउनु होला, ली सकेपछि 10 लाखसम्म नगद जित्ने मौका, आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटर में 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग,
15: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहु, सम्पर्क 0658-414-221, मोबाइल 98-560-35-921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: यस यमाहा,
18: हजुर दान गरौ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
17: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
5: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौं। आज मिति 2083 साल असोज महिनाको 15 गते बिहिबार, ईस्वीसम्म 2026 अक्टोबर 1 तारीक, सकसम्म 1948 नेपाल सम्मत 1146, सूर्यदेव बिहान 5 बजेर 57 मिनटमा भयो भने सूर्यास्त साँझ 5 बजेर 52 मिनटमा हुनेछ। आज आश्विन कृष्ण पक्षको पञ्चमी तिथि, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय चलचित्र दिवस, पञ्चमी श्राद्ध उपरान्त षष्ठी श्राद्ध। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 बजे तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5 बजे 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्ला गण्डकी समाचार, 6 बजेदेखि 36 काया किरण, 36 देखि 7 बजेसम्म नेपाली बहस, 7 बजेदेखि 7:20 शुक्ला गण्डकी समाचार, 7:20 देखि 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:48 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी, 8:15 देखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9 बजेसम्म नेपाल खबर, 9:15-10 बजेसम्म गाम बेसीको भाका, 10:15-10:15 शुक्ला गण्डकी समाचार, 10:15-12 बजेसम्म अहिले शुक्ला गण्डकी, 12 बजे 12:15 नेपाल खबर, 12:15 देखि 1 बजेसम्म नवम गीत संगीतहरू, 1 बजे 2 बजेसम्म लोकगीत संगीत, 2 बजे 3 बजेसम्म गीत संगीतहरू, 3 बजे 3:15 नेपाल खबर, 3:15-4 बजेसम्म फिल्मी गीत संगीतहरू, 4 बजे 5 बजेसम्म आधुनिक गीत संगीतहरू, 5 बजे 5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 बजेसम्म लोक चौतारी, 6 बजेदेखि 36 नेपाल दर्पण, 36 देखि 7 बजेसम्म भाषाभाषी गीत संगीतहरू, 7 बजेदेखि 37 शुक्ला गण्डकी समाचार, 37 देखि 8 बजेसम्म विभिन्न गीत संगीतहरू, 8 बजेदेखि 8:30 कुमाल भाषाको कार्यक्रम, 8:15 देखि 9 बजेसम्म बीबीसी नेपाली सभाको साँझ बक, 9:10 बजेसम्म गीत संगीतहरू, 10:15 शुक्ला गण्डकी समाचार, राति 10 बजेको शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछ। यता आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको छ तपाईँको राशिफलको। राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि अवसर प्राप्त भए पनि समयको महत्व नबुझेपछि पछि परिनेछ। अरूको आलोचना गर्दा आफैलाई हानि हुन सक्छ। संयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय भएकाले भोलि व्यवहारमा सजग रहनुहोला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले भने थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जनगतका विषय स्थानको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीहरूलाई पनि सुधार्ने मौका छ। नयाँ तथा रचनात्मक कामहरू प्रारम्भ गर्ने समय छ। मिथुन राशि। मिथुन राशिमा काकीको गङ्गा छकेको हो। आफ्नै बेहोसीले नोक्सानी पुर्याउन सक्छ। बलजबरजस्तीले पनि बाधा पुर्याउनेछ। घर खर्च पढ्नुका साथै अर्थ अभावले सताउनेछ। होसियारका साथ काम लिनुहोला। विदेश भ्रमणका लागि पर्यटन गर्ने समय छ। अवसरको खोजीमा केही दौड़धुप गर्नु पर्ला। दोहोऱ्याएर पर्यटन गर्दा रुखिएको कामहरू पनि सम्पादन हुन सक्छन्। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। कर्कट राशि। कर्कट राशिमा पर्यटन गर्दा आय स्रोतहरू बढ़ाउन सकिनेछ। व्यापारमा अड्किएको रकमहरू उठ्नेछ। भविष्यका लागि केही लगानी बढ़ाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि पछि काम पूरा गर्न अनुमान भन्दा बढ़ी लगानी र समय लाग्नेछ। आंशिक अरू लाभांशहरूका लागि खर्च नपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ। सिंह राशि। सिंह राशिमा मामी मुमे मोटा टी टुटे मेहनत परे पनि तरिवेकीय कामको चर्चा हुनेछ। अवसरका लागि वाद विवादमा विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला तापनि कमजोर कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनत आफ्नो क्षेत्रमा राम्रै कुरा जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बनेछ भने भूमि बाँड र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ। त्यहाँ पनि प्रशस्त फाइदा हुनेछ। कन्या राशि कन्याशनामा सेटो पिपु सहर ठपेको अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफिक काम सम्पादन हुनेछ। मेहनत राम्रै उपलब्धि दिलाउनेछ। रुखिएको कामहरू समेत सम्पादन हुनेछ। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो परिवारले धेरैको बोलाइ हुने कामहरू शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ। सजग रहनुहोला। तुला राशि मार्क्से रिरुरेरो ताती तुते परिवर्तनले समस्या निम्त हुन सक्छ। गोपनीयता बाहिरिन अप्ठ्यारो पर्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिहरू समेत केही काम बन्न सक्छ। आय स्रोतहरू कमजोर बनेछ भने फजुल खर्च बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बेसिक राशि बेसिक राशि माग छ त नानी नुन्ने नुया यो छोटो समयमै फाइदा उठाउन सकिनेछ। अध्ययन लेखन र मनोरञ्जनको समयमा मनोरञ्जनले समय व्यतीत हुनेछ। आफन्तहरू इष्टमित्रहरूसँग भेटघाट हुने समय रहेको छ। उपहार उत्साह जाग्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। परिवारको साथ उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ भने व्यापार व्यवसायबाट पनि आमदानी हुनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। धनुराशि धनुराशिमा यो भव्यपु धपा ढबे स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर काम बढाउन सकिनेछ। शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। व्यवसाय गर्नेहरूले हार खानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। मेहनत गर्दा उपलब्धिका स्रोतहरू पहिलाउन सकिनेछ। दिगो कामहरू थालनी हुनेछ भने पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। मकर राशि मकर राशिमा अवसरले पछ्याए पनि परिस्थिति संघर्षपूर्ण रहनेछ। प्रतिष्ठित नतिजाहरूले कमजोर देखिनेछ भने दिगो कामलाई केही समय दिनु पर्ला। पहिलेको सहयोगहरू पछि हट्नाले कामको चाप बनाएछ। बलवन्त बुद्धिको उपयोगले काम दिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला विवादास्पद जिम्मेवारी आउन सक्छ। रोकिएका कामहरू दोहोऱ्याएर प्रयत्न गर्नुहोला। कुम्भ राशि परिस्थिति आफ्नै लागि प्रतिकूल रहन सक्छ। हडबडीले कामहरू बिग्रनेछन् भने सानो गल्तीले पनि कामहरू दोहोराउनु पर्ला। विश्वको व्यवहारले समस्या निम्ताउनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउला। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। इच्छेदारहरूसँग पनि असमझदारी बढ्नाले सम्झौता भङ्ग हुन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। अन्त्यमा मीन राशि चर्चे छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत साधनहरू जुटाले नयाँ कामहरू थालनी गर्ने समय रहेको छ। पहिले गरेका कामहरूबाट पनि प्रशस्त लाभ हुनेछ। मेहनत दैनिकमा परिवर्तन आउनेछ। रुकिएका कामहरू बन्नाले थप काम गर्ने समय छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीहरूबाट जोगिएर काम गर्नुहोला। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका छ। राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्मसस गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि नेपाल रहेको जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 15 गते बिहिबार आज जन्मदिन परेको छ। तनहुँ मिडिया नेटवर्कद्वारा सञ्चालित सुग्ला गण्डकी एफएम 97.2 मेगाहर्जका शिरोधनी सदस्य मुक्ति प्रसाद शर्माको जन्मदिन परेको छ। त्यस्तै समाजसेवी सुग्ला गण्डकी नगरपालिका 4 निवासी पदमलाल लामिछानेको पनि आज जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यता पनि आज तपाईँहरू कसैको जन्मदिन परेको छ, आज तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ भने तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आज चालेका र तपाईँले इच्छाएका काम कुरा प्रहोस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
1: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: होइन यहाँ यसो आमा चाहिँ कहाँबाट चलेको छ?
9: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
8: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आउँ मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
10: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच, पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309

0: टीवीएस साथ छ हाम्रो।
1: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डक 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840694530।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानाडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 9802853995, फोन 0161586559।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने
9: फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
11: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, प्रोप्राइटर सुमन।

0: हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीवी जित्ने मौका तपाईँको।
0: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
1: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
0: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीवी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
1: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दोलेगौडा, माछापुछ्रे बैंकको भवन,
0: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9560658770।
2: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
0: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
2: भीडी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
4: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोन

0: नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
1: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्प पोस्ट,
1: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
4: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
6: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
9: एउटा चाहिँ राहत दिने व्यवस्था मिलाइयोस्, र अर्को त्यो व्यवसायले चाहिँ ऋण लिएको छ, ब्याङ्कबाट लिएको छ, कुनै संस्थाबाट लिएको छ भने त्यहाँ पनि सरकारले अलिकति राहतको प्याकेजहरू दिएर ब्याज दरहरूमा छुट गरिदिने, अलिकता चाहिँ समय सीमाहरू बढाइदिने, हर्जनाहरू हटाइदिने, यी किसिमको कुराहरू चाहिँ नेपाल सरकारले गर्नुपर्छ जस्तो लाग्छ।
10: आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। उहाँसँग हामी पछिल्लो आर्थिक गतिविधि, समस्या र समाधानका उपायका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। पछिल्लो समय निजी क्षेत्र धराशायी भए पछाडि यो बैंकिङ ऋण प्रवाह पनि भएन, लगानी पनि विस्तार हुन सकेन, त्यसले गर्दाखेरि अर्थतन्त्र चलायमान भएन भन्ने राज्यको पनि भनाइ त्यही नै छ। भलै निजी क्षेत्रलाई गर्ने व्यवहार अलिकति चित्तबुझ्दो अझै पनि हुन सकेका छैन, सुधार गर्ने प्रयासमा छ। यी बीचमा विपद आयो, सरकार त्यतातिर व्यस्त हुने कुरा त छँदैछ। समग्र बजारको अवस्था के हो? पछिल्लो समय भूकम्प, त्यस पछाडि कोरोना महामारी, र अहिले आइपुग्दा यो फेरि ठूलो बाढी एउटा विकराल रूप बिहोर्यौं।
9: समग्रमा अहिले हामी एकदमै पीडादायी अवस्थामा गइरहेछौं। व्यवसायहरू ल्याएको सामानहरू पनि सबै अलिकति यसमा कस नस भएको अवस्था छ, र बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन, र दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई, दशैं लक्षित चाहिँ वस्तुहरू लिनलाई एकदम कम मात्रामा आएको हामीले बजारमा हामीले अनुगमन गरेको हिसाबले हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न, र आम जनसमुदायमा यो अस्तिको बाढीबाट जुन यो मानवीय क्षति भयो, भौतिक क्षति आफ्नो ठाउँमा छ, जुन मानवीय क्षति भयो यसको चाहिँ पीड़ा अझै पनि हाम्रो मानसपटलबाट गएको छैन। त्यसकारणले चाहिँ यसबाट उठ्ने कोसिस हामी गर्नुपर्छ, र यो कोसिस चाहिँ सरकारले पनि यसमा हातेमालो गर्नुपर्छ। निजी क्षेत्रलाई, निजी क्षेत्र र सरकार भनेको नङ्ग्रा मासुको सम्बन्ध भएको भनेर सरकारले पनि बुझ्दियो भने अलिकति सहज हुन्छ, र यसले बजारलाई चाहिँ अलिकति चलायमान हुने अवस्थामा चाहिँ बजारलाई शिथिल बनाएको अवस्था छ। बजार र अर्थतन्त्र उठ्नलाई एउटा मेरुदण्डको हिसाबमा रहेको यो निजी क्षेत्रलाई उठाउनलाई चाहिँ यो अहिलेको बाढीले चाहिँ धेरै ठूलो असर गरेको छ, सरकारले बुझ्दछ, र निजी क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर सरकारले प्याकेज नै दिनुपर्ने अवस्था छ। त्यस कारणले बजार चाहिँ मलाई लाग्छ अहिले चाहिँ चलायमान 50% हाराहारीमा गएको छ। अहिले बजार चलायमान हुने बेला हो, तर हुन सकेन, र अझै व्यवसायहरू अझै यसबाट चाहिँ मारमा पर्ने अवस्था छ। अब यो चाडबाड मात्रै होइन, जाडोको लक्षित ल्याएको सामानहरू पनि कहाँ छ, कुन अवस्थामा छ, र अर्को एउटा दुःखदायी कुरो के छ भने हाम्रो नेपाल सरकारको एउटा नीति भनौँ या चाइना सरकारले गर्न नदिएको कुरो चाहिँ, जस्तै हाम्रो सामानहरू पारिपट्टि चाहिँ चाइनाको चाहिँ गोदाममा ट्रान्सपोर्टमा आएर बसिसकेपछि पारिपट्टि गएर अहिले पनि हामी हेर्न सक्ने अवस्था छैन, हामी जान पाउँदैनौँ, त्यही जिल्लाको मान्छेहरू मात्रै जान पाउँछौँ। हामीले पटक पटक गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायहरूलाई हामीले के भनिरहेको छ भने हामीले ल्याएको चाहिँ आफ्नो माल वस्तुहरू त्यो चाहिँ ठाउँमा चाइनिज पारिपट्टि ठाउँमा के कस्तो अवस्थामा छ हेर्न जान पाउनु पर्यो, यो तपाईँले व्यवस्था मिलाइदिनु पर्यो भनेर सरकारले हामीले भनेको अवस्थामा, आज पनि जस्तै तपाईँको कोरोना नाको कुरा गर्नुहुन्छ भने कोरोना नाकाको पारिपट्टि जानलाई त्यहीँको बासिन्दा मात्रै पारि जान पाउँछ, अरू जान पाइँदैन। यो कुराहरूले गर्दा पनि हामी सबैतिरबाट अहिले थिलो थिलो भएको अवस्था छ, अहिले अत्यन्त दुःखदायी पीडै अवस्थामा हामी छौँ।
10: अब अहिले त यो चाडपर्वको समय दसैँ तिहार नजिकै गर्दाखेरि अलिकति व्यवसायहरू चाहिँ व्यापार व्यवसाय चल्ने समय हो, बजारमा पनि अघिल्लो वर्ष पनि त्यस्तै अवस्था थियो, खास व्यापार चलेन भन्ने थियो, उपभोग्य सामानहरू चाहिँ त्यो खपत हुनुपर्नेमा यस कहाँनिर अड्किरहेको छ, समस्या के हो खास?
9: यस्तो छ, यो तपाईँको कोरोना महामारी पछिको जुन यो चाहिँ तीन चारवटा चाहिँ लगातारको चाहिँ यो पीडादायी अवस्थाहरू हामीले बेहोर्न परिरहेको छ। कोरोनाबाट हामी भर्खर उठ्दैथ्यौँ, फेरि बाढी गयो, त्यसपछि चाहिँ अनेक किसिमका चाहिँ भौगोलिक चाहिँ जटिलताले हामीलाई गाह्रो अवस्थामा ल्याएको थियो। तैपनि हामीलाई चाहिँ यो अहिले जुन हिसाबले पीड़ा भइरहेको छ, जुन हिसाबले अहिले हामीलाई गाह्रो भइरहेको छ, यो गाह्रोमा चाहिँ अब बजार चाहिँ त्यति पनि चलायमान भएको हामीले पाएको छैन, चलायमान हुने अवस्थामा छैन, यतिखेर हुनुपर्ने हो, र राज्यले दिएको नीतिहरूमा पनि यसमा केही कुराहरू संकुचित भएको जस्तो हामीले फिल गरिरहेका छौँ। जस्तै अब यहाँले भनेअनुसार अब हरेक व्यवसायहरू चाहिँ पीड़ामा कसरी छ भने, मलाई लाग्छ आजको दिनमा 1,50,000 to 2,00,000 त कालो सूचीमा व्यवसायहरू परिरहनु भएको छ, उहाँहरूलाई कालो सूचीबाट हटाएर कमसेकम पुनर्कर्जाको व्यवस्था गरेर सरकारले फेरि व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले पटक पटक भनेका छौँ। सरकारले यसलाई हुन्छ हामी गर्छौँ भन्नुभएको छ, त्यो पनि हुन सकेको अवस्था छैन। र अर्को कुरो के छ भने, जसरी यो बेलामा सामानहरू आएको छ त्यो सामानहरूलाई चाहिँ सरलीकरण गरेर बजार व्यवस्था गर्ने जिम्मा हाम्रो रहन्छ, तर सरकारले यसलाई चाहिँ अब कसरी लिएको छ थाहा छैन, चाडपाडमा खालि चाहिँ सरकारले चाहिँ निजी क्षेत्रले चाहिँ अलिकति बढी कमाउने कालो धन्दा गर्ने यही हिसाबले मात्रै निजी क्षेत्र दिने, धरकपट हुने हिसाबले चाहिँ चेक जाँच गर्ने यो हिसाबमा मात्रै सरकार लाग्यो भने निजी क्षेत्र र सरकारको बीचको दूरी बढ्न सक्छ, र यसले चाहिँ अर्थतन्त्रमा राम्रो चाहिँ एउटा चाहिँ सुझाव र राम्रो हिसाबले देखिन सक्दैन। त्यस कारणले चाहिँ आज बजार चाहिँ जुन हिसाबले गइरहनु पर्ने हो त्यो हिसाबभन्दा 50% तल भएको अवस्थामा छ।
10: अहिलेको सरकार धेरै ठूलो राजनीतिक परिवर्तन र ठूलो जनमत ल्याएर स्थापित भयो र आम नागरिकको अपेक्षा पनि धेरै थियो, झण्डै 6 महिना पनि पार गरेको अवस्था छ, आधा वर्ष त पुरानै भयो, अब सरकारको कामको मूल्याङ्कन गर्ने समय पनि लगभग आउने अवस्था आयो, भरे यो पीड़ाको अवस्था छ अहिले नै अब भन्ने अवस्था पनि छैन, उद्धार राहतकै काममा जुटिराखेको अवस्था छ।
9: सरकारले एउटा के चाहिँ गरिदिनु पर्थ्यो भने, कमसेकम व्यवसायहरूलाई के गरिदियो भने अब तपाईँले सरल तरिकाले व्यवसाय गर्न सक्नुहुन्छ भनेर कमसेकम एउटा व्यवसाय मैत्री वातावरण गरेर एउटा जनसरकारको चाहिँ हिसाबले चाहिँ व्यवसायहरूसँग राय सुझाव दिने हुन्थ्यो। जस्तै चाहिँ हामीले के भनेको थियौँ भने, जब यो सरकार आइरहेको अवस्थामा चाहिँ हामीले ठूलो अपेक्षा गरेका थियौँ, अब केही कुराहरू परिवर्तन आउँछ, भ्याटका दर रेटहरू चेन्ज हुन सक्छन्, केही चाहिँ अरू नीतिहरू चाहिँ राजस्व नीतिहरू चेन्ज हुन सक्छ। हामीले चाहिँ बजेट भाषणभन्दा केही अगाडि नेपाल राष्ट्रिय व्यवसाय महासंघले अर्थमन्त्रीलाई एउटा सुझाव पेश गरेको थियो, त्यो सुझाव चाहिँ तपाईँको चाहिँ 13% भ्याटलाई चाहिँ 10% गरिदिनुहोस्, जबकि पहिला चाहिँ तपाईँको 52 सालमा चाहिँ यो चाहिँ माओवादी जनयुद्ध भएको बेलामा त्यतिखेर भ्याट 10% नै थियो तपाईँको, त्यतिखेर तात्कालीन सरकारले चाहिँ सरकारलाई चाहिँ अलिकति चाहिँ यो हात हतियार किन्नलाई पैसा भएन, राज्य चलाउनलाई पैसा भएन, यसले रेभेन्यू अलिकति चाहिने भयो भन्ने अवस्थामा तात्कालीन अवस्थामा चाहिँ 10% भ्याटलाई 13% बनाएर यसलाई पछि चाहिँ सहज भएपछि समायोजन गर्ने भन्ने कुरो त्यतिखेर भएर 10% गरियो। र अहिलेको अर्थमन्त्रीलाई हामीले, उहाँ आफै विज्ञ हुनुहुन्छ, अहिलेको अर्थमन्त्रीलाई पनि अब चाहिँ यो भ्याटलाई चाहिँ कमसेकम 13% गरिदिनुहोस्, केही चाहिँ राजस्वको कुराहरूलाई सरलीकरण गरिदिनुहोस्, र चाहिँ ब्याङ्क ब्याज दरहरूको विषयमा अलिक चलायमान हुने हिसाबले चाहिँ ब्याङ्कमा भएको चाहिँ तरलताहरू चाहिँ निजी क्षेत्रलाई चाहिँ तलसम्म नगएको अवस्थालाई यसलाई चाहिँ सरलीकरण गरिदिनुहोस् भन्ने कुराहरू गर्थ्यो, तर सरकारले या गर्दै हुनुहुन्छ या उहाँले बुझ्नु भएको छैन या चाहनु भएन, यो त उहाँहरूको कुरो हो। तैपनि हामीले अझै पनि के भन्छौँ भने, यो जुन अवस्था छ सरकारले चाहिँ चाहेर गर्न नसकेको भन्दा पनि सरकारले बुझ्दैछ भन्ने जस्तो लाग्छ मलाई, र केही चाहिँ निजी क्षेत्रहरूलाई अस्ति प्रधानमन्त्रीले बोलाएर पनि तपाईँलाई कुन कुन कुराहरू सरलीकरण गर्न सकिन्छ, के गर्यो भने सहज हुन्छ भन्ने हिसाबले जुन अस्ति निजी क्षेत्रका केही क्षेत्रहरूलाई बोलाएर उहाँले सुझाव लिनुभएको थियो प्रधानमन्त्रीले, त्यो एउटा चाहिँ सकारात्मक पक्ष थियो, त्यो हिसाबले जान सक्यो भने राम्रो हुन्छ। तर सरकार अहिले त्यो पाटोमा गइरहेको जस्तो मलाई लाग्दैन। सरकारले चाहिँ जस्तै अब एमआरपीको कुराहरू पनि यसैमै जोडिन्छ। एमआरपी कुरो चाहिँ के थियो भने अहिले चाहिँ हामीले के भन्नु थियो भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्, सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरूको विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्, यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताका सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो, तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। र अर्को कुरो चाहिँ उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन्न, म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
11: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदै नेपाल सुनिरहनु भएको छ। आज हामी भदौ 10 गतेको विनाशकारी भोटेकोशी बाढ़ीपछि प्रभावित रसुवाको केरुङ नाका, यसअघि नै बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका तथा लगातारको वर्षाका कारण क्षति पुगेपछि ठप्प बनेको मुस्ताङको कोरला नाकाका कारण चीनसँगको स्थल व्यापारमा परेको असरका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी चीनसँगको व्यापार ठप्प भएसँगै बजारमा परेको प्रभाव, व्यवसायले भोग्नु परेका समस्या, चाडपर्वको समयमा हुन सक्ने आपूर्ति श्रृंखला अवरोध तथा मूल्यवृद्धिको जोखिमका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
2: अलिकति यो बैंकिङ क्षेत्र व्यवसायसँग प्रत्यक्ष सरकार राख्ने राष्ट्र बैंक, त्यस पछाडि अरू बैंकहरू, पछिल्लो समय यो ब्याजदर अत्यधिक घट्दाखेरि पनि लगानी विस्तार हुन सकेन भन्ने छ। ब्याजदर चाहिँ घटाउने तर अरू नियमहरू अलिकति कड़ा बनाएर व्यवसायहरूलाई कालो सूची लगाएका, यस समस्याहरू अलिकति बढ़ेको देखियो।
3: पक्कै पनि हो यो, किनभने अब अहिले मलाई चाहिँ अब यही नेपाल राष्ट्रिय व्यवसाय महासंघले 3 वर्ष अगाडि अत्याधिक मात्रामा रहेको ब्याङ्क ब्याज दरको विरूद्धमा हामीले सड़कमै गएर आन्दोलन गरेर सिंगल डिजिटमा चाहिँ डिजिटमा ब्याज दर ल्याउनु पर्यो भनेर 10,000 मान्छेको जुलुस ल्याएर ब्याज दर घटाउनु पर्यो भने हामी लाग्यो। र अहिले सिंगल डिजिटमा ब्याज दर आइरहे पनि अहिले चाहिँ ब्याङ्कहरूले लगानी गरिरहेको अवस्था छैन, किनभने यसमा के छ भने सरकारको नीति नै यसमा चाहिँ सही नहुनाले चाहिँ पैसाहरू चाहिँ यो चाहिँ निजी क्षेत्रमा चाहिँ तल्लो तहमा चाहिँ जान सकेको अवस्था छैन। जस्तै कृषिमा लगानी गरिरहँदाखेरि लगानी गर्नुभन्दा अगाडि कृषि क्षेत्रमा लगानी गर्दाखेरि के कुराहरू सरल तरिकाले लगानी गर्यो भने यो पैसाहरू कृषिमा जान सकिन्छ, व्यवसायलाई लगानी गर्ने भने कुन कुन चाहिँ कुराहरू सहजीकरण गरेर नै व्यवसायले पैसा लिन सक्छ, उद्योगले पैसा लिन सक्छ, अरू प्राइभेट सेक्टरले पैसा लिएर यसलाई चाहिँ उद्योग धन्दाहरू गरेर काम गर्न सक्छ भन्ने सरकारले बुझ्न चाहेन या बुझेर पनि उहाँले सोच्नु भएन। आज चाहिँ 5% देखि 6% ब्याङ्क दर हुँदाखेरि पनि यो पैसाहरू चाहिँ निजी क्षेत्रको चाहिँ तल्लो तहमा गइरहेको अवस्था छैन। यसमा चाहिँ मैले अहिले पनि यहाँलाई भनिसकेँ, 1,50,000 से 2,00,000 त तपाईँको चाहिँ व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ, त्यो कालो सूची हटाएर कमसेकम त्यो व्यवसायलाई फेरि उहाँहरूको त ज्या जथा सबै श्री सम्पत्ति त्यही ब्याङ्कमै छ, उहाँहरूलाई त्यो कालो सूचीबाट हटाएर व्यवसाय गर्ने वातावरण मिलाएर फेरि पुनर्कर्जाको व्यवस्था गरेर व्यवसायलाई चाहिँ कमसेकम व्यवसाय गर्ने वातावरण मिलाइदिनुहोस् भनेर हामीले बारम्बार भनेको छौँ, ब्याङ्करलाई भनेको छौँ, राष्ट्र ब्याङ्कको चाहिँ अहिले आयो गभर्नरलाई पनि हामीले भेटेको अवस्था छ। तर सरकारले जुन नीति ल्याउनु पर्ने त्यो नीतिले चाहिँ असहज भएको कारणले गर्दाखेरि यो पैसाहरू चाहिँ बजारमा नआएको जस्तो हामीलाई अनुभव छ।
2: चाडपर्वको समयमा व्यवसायहरूले सबैभन्दा बढी अलिकति आरोप खेप्ने भनेको बजारमा मूल्य बढ़ायो, सामान पर्याप्त हुँदाहुँदै पनि कालोबजारी गर्यो अथवा सामान स्टक राखेर पछि बेच्यो भन्ने खालको त्यो आरोप बेहोर्नुपर्छ। तपाईँहरू अब यो प्रतिनिधिमूलक संस्थाको तपाईँ प्रमुख हुनुहुन्छ, बजार अनुगमन, मूल्य निर्धारण, एमआरपी लगायतको विषयमा राज्यले कस्तो चाहिँ काम गरिरहेको छ बजारमा, तपाईँहरूसँग समन्वय के छ?
3: यस्तो छ, एमआरपीको विषयमा हामीले एमआरपीको हुँदै हुँदैन भनेर हामीले विरोध त गरेनौं, तै पनि अब मलाई लाग्छ केही ठाउँमा यो किसिमको चाहिँ अलिकता चाहिँ कालोबजारी भएको भन्ने कुरो चाहिँ तपाईँहरूको संचार माध्यमबाट सुनिएको छ। तर हाम्रो सेक्टरमा आयात गरेको सामानहरूमा त्यस्तो चाहिँ अब एकदमै उथलपुथल हुने गरेर बदमासी गरेको देखिएको जस्तो हामीलाई लाग्दैन, हाम्रो जानकारीमा छैन। जस्तै खाद्यान्नको कुराहरूमा केही कुराहरू सुनिरहेको छ, जस्तै चिनीमा अस्ति केही कुराहरू आए, सिमेन्टमा यो कुराहरू आए होइन, जस्तै ग्यासमा पनि यो कुराहरू सुन्नमा आइरहेको छ भने यो कुराहरू चाहिँ सरकारले अलिकता यसलाई चाहिँ अध्ययन गरेर कसरी हुन्छ यसलाई सरलीकरण गर्न सरकारको पनि यसमा ध्यान जानुपर्छ। र हामीले चाहिँ सकेसम्म हाम्रो चाहिँ यो नेपाल राष्ट्रिय व्यवसाय महासंघ अन्तर्गत रहेका सम्पूर्ण उद्योगी व्यवसायी पनि हुनुहुन्छ, निजी क्षेत्र यसमा जति पनि हुनुहुन्छ, हामीले चाहिँ उहाँहरूलाई कमसेकम यो चाडपाड बेला मात्र नभइकन कुनै पनि समयमा आफूले व्यापार व्यवसाय गर्ने सामानहरूमा सरलत गरेर उपभोक्तासम्म पुर्याउनुहोस् भनेर हामीले पटक पटक भनेको अवस्था छ। जस्तै अब यसमा चाहिँ एमआरपीको कुराहरू जोडिरहँदाखेरि एमआरपी चाहिँ हामीलाई चाहिँ गाह्रो के छ भने अब भन्सार दरबन्दीले चाहिँ यो चाहिँ एमआरपीको अलिकति समायोजन नभएको कुराले गर्दाखेरि एमआरपी लगाउन अलिक गाह्रो छ, त्यसलाई चाहिँ अलिक समायोजन गर्नुपर्छ भन्ने हामीले सरकारलाई सुझाव दिएको छौँ। र यसमा कालोबजारको हिसाबमा नेपाल राष्ट्रिय व्यवसाय महासंघ अत्यन्त चनाखो भइरहेको छ, हाम्रो व्यवसाय हामी अन्तर्गत रहनुभएका उद्योगी व्यवसायहरूलाई चाहिँ यसबाट चाहिँ तपाईँले पनि यो बेलामा चाहिँ जनता पीड़ित छन्, जनतालाई सेवा गर्नुपर्छ र यतिखेर हामीले चाहिँ केही सेवा र सहयोग गर्यो भने भोलि फेरि हामीले बसेर फेरि काम गर्न सक्छौँ, भोलिका दिनमा फेरि हामीले 2x2 4 गरेर हामीले कमाउन सक्ने अवस्था हुन्छ। आजको दिन हामी पीड़ादायी अवस्था छ, तमाम नेपाली जनताहरूलाई चाहिँ सेवामूलक भावनाले पनि हेर्नुपर्ने हुन्छ। व्यवसायले चाहिँ तपाईँले यसरी व्यवसाय गरिदिनुहोस् भनेर हामीले उद्योगिक व्यवसाय र अरू चाहिँ साना मजल व्यवसायलाई पनि भनिरहेछौँ। हामीले
1: कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठज्यू। अब अध्यक्ष यहाँलाई मैले अलिकति व्यवसायहरू सरकार विशेष गरी सुरक्षा संयन्त्र पनि यसमा जोडिन्छ, यो भन्सारमा चोरी पैठारी र अवैध व्यापारको समस्याहरू नेपालमा बल्झिरहन्छ कि, विशेष गरी भारतबाट आउने चीनतर्फको त्यति समस्या यो विषयमा सुनिँदैन, त्यसमा चाहिँ सरकारको ध्यान पुगेको जस्तो देखिन्छ कि देखिन्न सीमानाकाहरूमा?
3: यस्तो छ, यो अहिले जुन नयाँ सरकार आइसकेपछि चोरी पैठारीको कुराहरू केही मात्रामा अलिकता चाहिँ कमी भएको हामीले महसुस गरेको छौँ। जस्तै अब यो चोरी पैठारी भन्ने बित्तिकै यो चाहिँ अब भारतबाट चाहिँ त्यो भारतको खुल्ला सिमाना नाकाहरूमा यो बढी भएको आउँछ। यसमा पनि अलि बेसिक मात्रामा चाहिँ अब कस्मेटिकका सामानहरू, लत्ता कपडाहरू, खाद्यान्नका अरू आइटमहरू यसमा चाहिँ अलि बढी आइरहेको जस्तो लाग्छ। र खुल्ला सिमानाको कारणले गर्दा सरकारले चाहेर पनि यसलाई रोक्न सकेको अवस्था छैन। तर अहिले यो जुन नयाँ सरकार आइसकेपछि अवस्थामा हिजोको दिनभन्दा चोरी पैठारीहरू चाहिँ केही कम भएको अवस्था छ। हामीले सरकारलाई पटक पटक भनेको छौँ, त्यही सामानहरू आयात गर्दाखेरि बेच्ने एउटा चाहिँ जुन एउटा व्यवसाय छ त्यो व्यवसायले चाहिँ खुल्ला रूपले उसले चाहिँ आफ्नो स्वच्छ व्यापार गर्न चाहन्छ, उसले सामान आयात गर्छ, त्यो सामान ल्याएर बेच्दाखेरि चाहिँ एउटा कस्ट पर्छ भने त्यही सामान चोरी पैठारीबाट आउँदाखेरि गाह्रो हुन्छ, त्यसलाई चाहिँ सरकारले बुझिदिनुहोस् भनेर पहिला पनि भनेको अवस्था छ। मलाई लाग्छ व्यवसायहरू पनि अहिले चाहिँ चोरी पैठारी कम भएको हामीले महसुस गरेको अवस्था छ। यो सरकारले चाहिँ त्यसमा चाहिँ अलिकता चाहिँ पहिलाको भन्दा केही सरलता र केही सहज भएको हामीले फिल गरेका छौँ।
1: अब यो चीनसँगको नाकाहरू बन्द भइसके पछाडि अहिले भलै आज चाहिँ हामी यो बुधबार यो कुराकानी गर्दैछौ, तातोपानी नाका खुल्छ भन्ने खालको पनि हिजोसम्मको चर्चा थियो, अब के हुन्छ हेरौं। भारतबाट चाहिँ सामान आयात गर्ने दशैंमा त्यो अवस्था छ कि छैन, अथवा त्यो गर्दाखेरि हामी चाहिँ कति चाहिँ मारमा पर्छौं?
3: कस्तो हुन्छ भने कतिपय सामानहरू इण्डियाको भारतबाट पनि आइरहेको हुन्छ र कतिपय सामानहरू त्यो सामानहरू चाइनाबाटै आउनु पर्ने सामानहरू हुन्छ, त्यो सामान चाहिँ फरक पर्छ। जस्तै अब चाइनाबाटै आउने सामानहरू पनि बाइक कन्टेनर आउने कलकत्ता भएर आउने सामानहरू चाहिँ सहज तरिकाले चाहिँ अहिले आफ्नो ठाउँमा गन्तव्यमा पुगिरहेको अवस्था छ भने, अब भारतबाट आउने सामानहरू पनि अस्तिको पहिरोले गर्दाखेरि, अस्तिको झरीले गर्दाखेरि केही बाटोहरू, केही राजमार्गहरू अवरुद्ध भएको कारणले गर्दाखेरि यो त्रिभुवन राजपथ भएर सामानहरू घुमेर आएको छ, त्यसले चाहिँ अलिकता केही समय अवधि मात्रै लागेको देखिन्छ। तर चाहिँ मलाई लाग्छ चाइनाबाट आउने सामानहरू असहज भएर त्यो सामानहरू चाहिँ आउन सकेन भने बजारमा चाहिँ अलिकता चाहिँ मागको पूर्ति हुन चाहिँ गाह्रै छ, त्यो सामानहरू चाहिँ सहज त हुन जरुरी छ।
1: अलिकति मैले यहाँको संगठनको कुराहरू गर्न चाहे, यसमा चाहिँ स्थानादेखि ठूला व्यवसायसँग जोडिएको अवस्था छ। महासंघमा अहिले विभिन्न प्रकृतिका व्यवसाय आबद्ध भइरहँदा साना पसलेदेखि ठूला व्यवसायसम्मका आफ्नो किसिमका समस्या छन् होइन, साना व्यवसायहरू चाहिँ विशेष गरी समयमा यो दर्ता प्रक्रियामा नगएको विषय अथवा होइन राज्यको कानूनी दायरामा नआएको कर्म नसमेटिएको भन्ने सरकारको चाहिँ के छ बजारको अवस्था, त्यस्तो व्यवसायहरूलाई एकीकृत गर्ने कुरामा महासंघको ध्यान के छ?
3: यसमा चाहिँ हामी नेपाल राष्ट्रिय व्यवसाय महासंघमा चाहिँ साना तथा मझौला व्यवसायहरू सबै आबद्ध हुनुहुन्छ, यसमा उद्योगी पनि हुनुहुन्छ, आयातकर्ता पनि हुनुहुन्छ, साना सर्टरमा बसेर व्यवसाय गर्ने व्यवसायी पनि हुनुहुन्छ। हामीले उहाँहरूलाई पटक पटक जस्तै हाम्रो चाहिँ अहिले फिलहाल 22 चाहिँ संघहरू बिनेर यो महासंघ बनेको छ, यो हामीसँग आबद्ध भएको संघहरूलाई प्रत्येक चाहिँ संघमा गएर हामीले चाहिँ उहाँहरूको घर दैलोमा गएर व्यवसायहरूलाई भेटेर चाहिँ कमसे कम तपाईँको चाहिँ स्थानीय सरकारमा दर्ता भइदिनुहोस्, चाहिँ त प्यान अथवा भ्याटमा दर्ता हुनुहोस्, यो कुराहरू चाहिँ पहिलाको भन्दा धेरै सहजीकरण छ होइन। यसमा चाहिँ सर्टरमै बसेर व्यवसाय गर्नेहरू चाहिँ मलाई अलमोस्ट लाग्छ 99% नै दर्ता भएर चाहिँ सरकारलाई राजस्व तिरेरै बसेको अवस्था छ, हामीसँग आबद्ध भएको र हाम्रो चाहिँ चिनजानमा भएको व्यवसायहरूको हुनाले। तर पहिलाको भन्दा अहिले चाहिँ सहजीकरण गरेर चाहिँ यसमा चाहिँ धेरैभन्दा धेरै व्यवसायहरू चाहिँ नेपाल सरकारले दिएको दायराभित्र रहेर हामी व्यवसाय गरेका छौँ र हाम्रो चाहना पनि हाम्रो व्यवसायलाई यही भनिरहेको छौँ कि तपाईँहरूले नेपाल सरकारको दायरामा रहेर स्थानीय सरकार, केन्द्र सरकार सबैमा दर्ता भएर कुन कुन निकायमा दर्ता हुनुपर्ने, घरेलुमा दर्ता हुनुपर्ने कि वाणिज्यमा दर्ता हुनुपर्ने कि ओडामा दर्ता हुनुपर्ने कि, यो कुराहरू चाहिँ हामीले सुसज्जित तरिकाले चाहिँ हाम्रो व्यवसायहरूलाई सम्झाएर बुझाएर उहाँहरूलाई चाहिँ केही कुराहरू चाहिँ हामीले चाहिँ प्रशिक्षण दिएर पनि हामीले दर्ताको प्रक्रियामा लगाएका छौँ। पहिलाको भन्दा अहिले चाहिँ सहज तरिकाले हामीले व्यवसायलाई चाहिँ यो प्रक्रियामा लगाइरहेछौँ।
1: व्यवसायहरू महासंघमा आइरहँदा सबभन्दा कस्ता खालका समस्याहरू बढी चाहिँ उहाँहरूले राख्नुहुन्छ गुनासोहरू?
3: यस्तो छ अब यो ठाउँ ठाउँ अनुसारको जस्तो जस्तै आयात सेक्टरमा भन्नुहुन्छ भने आयात सेक्टरमा चाहिँ अब भन्सारका दरबन्दीको कुराहरू रहन सक्छ, यही अहिले बाढी पहिरोको कुराहरू रहन्छ, सरकारका नीतिको कुराहरू रहन सक्छ, आयात सेक्टरमा रहन्छन्, उद्योगको कुराहरूमा आफ्नै गुनासो छ। जस्तै हाम्रो नेपालमा त कच्चा पदार्थ केही पनि छैन, यहाँ उद्योगीहरू पनि हामीसँग जोडिनु भएको छ, सबै चाहिँ तेस्रो मुलुकबाट चाहिँ कच्चा पदार्थ र मेटेरियल आउने हुनाले यो समयमा सामान जस्तै अहिलेको अवस्थामा पनि यहाँ कतिपय उद्योगहरू तपाईँको 40% हारेर पनि उद्योग चलेको अवस्था छैन। किनभने किन चलेन भने सबै कच्चा पदार्थ त चाहिँ अहिले यो बाढीले गर्दा आउन सकेन, त्यस कारणले चाहिँ त्यसमा पनि हामीलाई उद्योगहरूले चाहिँ गुनासो गरिरहेको अवस्था छ। यो कुराहरू पनि हामीले सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। र अर्को सर्ट जो सर्टरमा बसेर व्यापार गर्नुहुन्छ, जुन महलमा बसेर व्यापार गर्नुहुन्छ, उहाँहरूको चाहिँ गुनासो आफ्नै किसिमको गुनासो, उहाँहरूको गुनासो कस्तो छ भने तपाईँको चाहिँ बजार अनियन्त्रित भयो, बजारमा चाहिँ सब माग अनुसारको सामान आउन सकेन भन्ने उहाँहरूको एउटा उपेक्षा छ भने, अर्को उपेक्षा उहाँहरूको के छ भने एमआरपी को विषयलाई चाहिँ अलिकति चाहिँ एकीकृत गरेर चाहिँ एमआरपी लागू गर्नु पर्यो, एमआरपीले हामीलाई असहज भयो होइन, यसमा चाहिँ आयात र चाहिँ रिटेल चाहिँ कर्ताको बीचको चाहिँ दूरी पनि अलिकति बढेको अवस्थामा चाहिँ एमआरपीलाई चाहिँ भन्सार दरबन्दीहरूलाई कम गरेर चाहिँ यसलाई लान सकिएर समाधान भयो भने एमआरपी हामी खुल्ला रूपले जति हो जसले चाहिँ इलेक्ट्रोनिक सामानहरूमा जति हो 100% एमआरपी राखेर व्यापार व्यवसाय भइरहेछ, हामी पनि त्यही चाहन्छौँ कि भन्सार दरबन्दीहरूलाई कम गरेर यसलाई लान सकियो भने एमआरपी राखेर हामी खुल्ला तरिकाले राज्यले चाहे अनुसार हामीले व्यापार व्यवसाय गरेर उहाँलाई हामी ट्याक्स तिरेर रेभेन्यू तिरेर हामी व्यवसाय गर्न सक्छौँ।
2: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ हुनुहुन्छ। अब श्रेष्ठज्यू, यो जसरी यहाँले चाहिँ कच्चा पदार्थको कुरा गर्नुभयो, आयात गर्दाखेरि अलिकति व्यवसायहरूलाई पीड़ा यसमा छ, समस्या देशभित्र चाहिँ उत्पादन गर्न सकिएन भन्ने कुनै कुरा उठाउनु भयो, यो सरकार आइसके पछाडि अलिकति उद्योग धन्दाहरू हामी चलायमान बनाउँछौ अथवा पुराना बन्द रहेका जीर्ण रुगुडा उद्योगहरू खोल्छौं भनेर उहाँहरूले नारा पनि दिनुभयो एकपटक, केही ठाउँमा त्यस्तो प्रयास पनि भएको देखियो, पछिल्लो समय देशभित्र उद्योग सञ्चालनमा के चुनौती भयो, यसमा राज्यले चाहिँ कस्तो खालको नीति ल्याउनु आवश्यक थियो र अहिलेको अवस्था के छ?
3: अब यहाँले भन्नुहोस् त यो अहिले जुन नयाँ सरकार आइसकेपछि के यी कुराहरू यहाँले चाहिँ अहिले भनिरहनु भएको कुराहरू राज्यले अहिले के कुराहरू गर्न पनि चाहिरहेछ गर्न पनि खोजिरहनु भएको छ, तर हाम्रो भनाइ के हो भने नेपालमा कुनै पनि उद्योग धन्दा सञ्चालन गर्ने भने त्यसलाई के कुराले अप्ठ्यारो छ, कुन कुन कुराले बाधा अर्जन छ, त्यो सरकारले राम्रोसँग बुझेर त्यसलाई सहजीकरण गरिदिनु पहिलो नम्बरमा त्यो भन्न चाहन्छौँ। र अर्को चाहिँ कतिपय जस्तै जनकपुर चुरोट कारखाना, गोरखाली टायर उद्योग, हिमालय सिमेन्ट होइन, तपाईँको चाहिँ हेरोडा सिमेन्ट लगायतका उद्योगहरू जो रुग्न भएर बसेको उद्योगहरूलाई छिटो चलाउनु पर्यो, सरकारको मातहरूमा यदि राखेर चल्दैन भने त्यसलाई प्राइभेट सेक्टरसँग जोइन्ट भेन्चरमा पनि चलाउनु पर्यो भनेर हामीले सुझाव दिएको थियौँ। केही उद्योगहरू चाहिँ अब जस्तै अब यो हेरोडा भएको कपडा उद्योगहरू शुरू भयो भन्ने हामीले सुन्यौं, अत्यन्त खुशी कुरा हो। अब जस्तै गोर्खाली टायरलाई पनि त्यही हिसाबले अगाडि बढाउनु पर्यो, जुन जहाँ जे हिसाबले जुन उद्योगहरू रुग्न भएर बसेको छ त्यो उद्योगहरूलाई चलाउन सकियो भने त अलिकति चाहिँ हामीले सहज हुनसक्छ, यहाँ हाम्रा चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले त्यसमा चाहिँ काम पनि पाउँछ, त्यहाँबाट केही आय आर्जन पनि गरेको हुन्छ र त्यो रेभेन्यू अन्त नगरेर नेपालमै रेभेन्यू पनि बस्न सक्छ। नेपाल खालि आयातमुखी मात्रै भएको कारणले गर्दाखेरि अलिक असहज छ, यो देशलाई चाहिँ कमसेकम उत्पादनमुखी बनाउन सक्यो भने सरकारले यो अहिलेको सरकारले हामीले अपेक्षा त्यो गरेका छौँ। नेपालमै केही उद्योगहरू सञ्चालन होस् र त्यो उद्योगहरू सञ्चालन गर्न विभिन्न कठिनाइहरू छ, दर्ता प्रक्रियाको कुराहरू छन्, तपाईँको चाहिँ कच्चा पदार्थहरू भनेको समयमा नआउने त्यो कुराहरू छन्, मजदुरका समस्याहरू छन्। जस्तै यहाँलाई म एउटा केही पनि कुरो फेरि अहिले अवगत गर्न चाहे भने हाम्रो दक्ष जनशक्तिहरू छैन, हाम्रा युवाहरू सबै विदेश पलायन भइरहेका छन्, यो सरकारले विदेशमा भएका युवाहरूलाई नेपाल ल्याएर हामी यहीँ काम लगाउँछौँ भने जुन हिसाबले उहाँले एउटा नारा दिनुभएको थियो त्यो नारालाई सार्थकता गरिदिनुहुन्छ भने हामी सम्पूर्ण यही क्षेत्रको उहाँलाई अनुरोध पनि छ। र दक्ष जनशक्तिलाई उहाँले अब के छ जस्तै गोर्खाली टायर उद्योगमा काम गर्नलाई यदि कोही मान्छे त्यहाँ चाहन्छ भने सरकारले त्यसलाई उद्योग गर्नुभन्दा अगाडि चाहिँ त्यसलाई दक्ष जनशक्तिलाई एउटा ट्रेनिङ दिने व्यवस्था मिलाइदिनु पर्यो, त्यो हिसाबले चाहिँ जनतालाई सुशोषित गरेर अगाडि बढाइदियो भने चाहिँ हिजो भएको चाहिँ बाहिर गएको जनताहरू हिजो युवाहरू चाहिँ देशमा रोजगारी भएर बस्ने अवस्था हुनुहुन्छ र भएको चाहिँ यहाँका युवाहरू बाहिर नजाने अवस्था हुन्छ। यो राज्यले बुझेको कुरा छ, उहाँहरूले चाहिँ विभिन्न नाराहरूमा ल्याएको नाराहरूमा यो पनि एउटा हामीले सुनेको छौँ, तर हामीलाई लाग्छ यहाँ भएकै युवाहरूलाई बाहिर नपठाइकन दक्ष जनशक्ति यहीँ उत्पादन गरेर ट्रेनिङका व्यवस्थाहरू मिलाएर यहाँ गरिदिनु भयो भने हाम्रा युवाहरू यहीँ रहन्छन्, हाम्रा उद्योगहरू यहीँ चल्छन् र हाम्रा सम्पत्तिहरू यहीँ नेपालमा रहे चाहिँ हामी हाँसी खुसी व्यवसाय गर्न सक्छौँ भन्ने हाम्रो धारणा छ।
2: अब यो उद्योग व्यवसायहरू सञ्चालन गर्ने सन्दर्भमा सरकारले विगतमा निजी क्षेत्रलाई दिँदाखेरि कतिपय चलायमान हुन सकेनन् अथवा चाहिँ धराशायी बने अथवा चाहिँ त्यहाँ चाहिँ गलत क्रियाकलाप भयो उद्योगहरू संरक्षण भएनन् भन्ने आरोप पनि लाग्यो। समग्रमा यो उद्योग व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा निजी क्षेत्रले पूर्ण रूपमा चाहिँ स्वामित्व लिन पाउनुपर्छ अथवा राज्यले पनि यसमा केही योगदान दिन सक्छ, के हुन्छ राज्यको छुट्टै गर्नुपर्ने काम र व्यवसायहरूले गर्नुपर्ने कामको फरक?
3: यस्तो छ, यसमा यो चाहिँ व्यवसायले यो मात्रै भनिरहेको छ नि, त्यो सम्पूर्ण जस्तै कुनै एउटा उद्योग रुग्न भएर बसिरहेको छ भने निजी क्षेत्रले मात्रै सञ्चालन, एउटा जोइन्ट भेटर र पार्टनरसिपमा पनि काम गर्न सकियो होइन। निजी क्षेत्रले केही पर्सेन्ट लगानी गर्न दिने, सरकारले केही पर्सेन्ट लगानी गर्दछ, सरकारको पनि त्यसमा दायित्व रहन्छ र निजी क्षेत्रको पनि दायित्व भयो भने त्यसलाई चाहिँ फुल स्पिडमा काम गरेर चाहिँ अगाडि बढ्न सक्छ। जस्तै सरकारी तर्फबाट काम हुँदाखेरि धेरै उद्योगहरू हिजो चलेका चाहिँ हिजो चाहिँ 20 वर्षदेखि अगाडि 30 वर्ष चलेका उद्योगहरू आज रुग्न भएको अवस्थामा त्यो उद्योगहरूलाई चाहिँ त्यहाँको संयन्त्रहरू, त्यहाँको कर्मचारीको कुराहरू, त्यहाँका चाहिँ अनेक किसिमका नियमहरू पालना गरेर चाहिँ सरकारले नटेरेको हो कि, सरकारले काम लाउन नसकेको हो कि, सरकारको ध्यान राम्रो नगएको भए, नीति राम्रो नभएको हो कि, त्यस कारण यी कुराहरू सबै परिवर्तन गरेर निजी क्षेत्रलाई केही पार्टहरू चाहिँ जोइन्ट भेन्चरमा राखेर सरकार र निजी क्षेत्र बीचको समझदारी गरेर काम गरे पनि यो उद्योगहरू सञ्चालन गर्न खासै गाह्रो छैन। यसमा त हामीले पटक पटक भनिरहेको छौँ, जति पनि रुग्न भएको उद्योगहरू छिटोभन्दा छिटो सञ्चालन गर्न सक्यो भने हामीले देशमा रोजगार सिर्जना गर्न सक्छौँ भनेर हामी सरकारलाई भनि नै राखेका छौँ र निजी क्षेत्र यसमा तयार पनि छ।
2: अब पछिल्लो समय मनोज बाबु श्रेष्ठज्यू, युवाहरू चाहिँ दैनिक रूपमा ठूलो मात्रामा विदेशी नै क्रम छ, देशभित्र रोजगारी भएन भनेर यो व्यवसाय चाहिँ शुरू चाहिँ गर्न चाहिँ कसैले गर्यो भने पनि त्यो व्यवसायको दीर्घकालीन रूपमा संरक्षणको स्वामित्व लिने भएन कि व्यवस्थापन, जस्तो राज्यले केही कुरामा, जस्तो तपाईँको लगानीको सुरक्षाको कुरा मैले गर्न चाहेँ, त्यसमा चाहिँ राज्यले कस्तो के ध्यान दिनुपर्छ के कुरामा होइन? कोही नागरिकले आफूसँग भएको केही सानो व्यवसाय लगानी गर्छ भने त्यो लगानीको सुरक्षाको ग्यारेन्टी, भोलि कालो सूचीमा जानेदेखि लिएर व्यवसाय कोही अरू कारणले धराशायी बन्यो भने त्यसतर्फ राज्यले चाहिँ सोच्नुपर्ने अवस्था चाहिँ के हो खास?
3: यसमा कसो छ भने उद्योगी निजी क्षेत्र भन्ने बित्तिकै राज्यले हेर्ने दृष्टिकोणै हाम्रो चाहिँ अलिक फरक भएको हामीले महसुस गरिरहेका छौँ र यथार्थमा कुरो पनि यही छ होइन। कमसेकम त्यो निजी क्षेत्रले उद्योगहरू केही व्यवसायहरू गरिरहेको अवस्थामा त्यहाँ के कुराहरू जटिलता छ, जटिलता भएको कुराहरूलाई राज्यले त्यसलाई सहजीकरण गरिदिनु पर्यो, पहिलो नम्बर हामीले यो भनिरहेको छौँ होइन। दक्ष जनशक्तिहरू उत्पादन गरिदिनु पर्यो, त्यो राज्यले चाहिँ कहाँ कहाँ गएर के चाहिँ त्यसलाई चाहिँ ट्रेनिङका व्यवस्थाहरू चाहिँ गर्नलाई त्यो राज्यले सहजीकरण गरिदिनु पर्यो। ब्याङ्क ब्याजदरका कुराहरू छ त्यसलाई अझ सरलीकरण गरिदिनु पर्यो। कालो सूचीमा भएको व्यवसायहरू छ भने कालो सूचीमा कति आम तमाम उद्योगीहरू अहिले पनि कालो सूचीमा भएर कामै गर्न नसक्ने अवस्था छ, उहाँहरू चाहिँ अहिले चाहिँ एकदमै चाहिँ हताश मनस्थितिमा हुनुहुन्छ, त्यसलाई चाहिँ राज्यले सहजीकरण गरेर अरू चाहिँ पुनर्कर्जाको व्यवस्था मिलाइदिनु पर्यो। यो हिसाबले गयो भने यहाँ भएका दक्ष जनशक्तिहरू उत्पादन गरेर यहाँ भएका युवाहरूलाई हामीले नेपालमै काम लाउन पनि सकिन्छ र निजी क्षेत्र र राज्य बीच भएको यो चाहिँ बीचको दूरीलाई चाहिँ हामीले नजिक ल्याएर काम गर्न सक्यो भने देशले एउटा योगदान पनि पुर्याउन सक्छौँ र हामी निजी क्षेत्रले पनि त्यो चाहिरहेछौँ। यो हिसाबले अगाडि गयो भने देशलाई पनि एउटा मेरुदण्डको रूपमा अगाडि बढाउनलाई यो निजी क्षेत्रले चाहिँ टेवा पुर्याएको छ, अझै टेवा पुर्याउन सक्छौ भने हाम्रो चाहिँ यहाँहरूलाई सुझाव पनि छ, सरकारले यो सोच दिनुपर्छ जस्तो लाग्छ।
2: अब यो व्यवसाय दर्ता नवीकरण त्यसै गरी स्थानीय तह अहिले सरकार 3 वटा सरकार छ, कर संकलनको कुराहरू, यो कुराहरूमा व्यवसायहरूले बेहोर्नुपर्ने प्रशासनिक झन्झटको कुरालाई अलिकति जोडाउनु, व्यवसाय के छ समस्या अहिले?
3: साह्रै नै राम्रो यहाँले चाहिँ कुरा उठाइदिनु भयो। हामीले पछिल्लोचोटि के भनेको छ, नेपाल सरकार भनेको एउटा हो, स्थानीय सरकार भनेको नि नेपाल सरकार हो, केन्द्र सरकार भने नेपाल सरकार हो। यो सम्पूर्ण जति पनि हामीले चाहिँ ट्याक्सहरू विभिन्न ठाउँमा गएर वडामा तिर्नुपर्छ, वाणिज्यमा गएर तिर्नुपर्छ, राजस्वमा गएर, यसलाई चाहिँ एकद्वार प्रणाली लागू गरिदिनुहोस् हामीलाई, त्यही ओडाको पनि चाहिँ त्यहीँ गएर तिर्नु पाउनु पर्यो, वाणिज्यमा तिर्नु पनि त्यहीँ गएर तिर्नु, आखिर सरकारले त जामडो पनि उठाउने हो, हामी तिर्न तयार छौँ भनेर राज्यलाई पटक पटक भनेको छ। तर यो चाहिँ हरेक किसिमको चाहिँ यो करको चाहिँ लगाउने परिपाटीहरू चाहिँ सरकारले अहिले आउने यो चाहिँ भइरहेको सरकारले यसलाई बुझ्न जरुरी छ र यसलाई सरलीकरण गरेर एकद्वार प्रणालीले कर प्रशासन अगाडि बढ्न सक्यो भने आज उठेको करभन्दा अझ सरल तरिकाले उठ्न सक्छ भनेर हामीले धेरै अगाडिदेखि सुझाव दिइरहेको छौँ। सायद राज्यले यसलाई राम्रोसँग मनन गरेर अगाडि बढे जस्तो लाग्छ मलाई।
2: यो समस्यामा परेका व्यवसायहरूका लागि पुनर्कर्जा, ऋण पुनर्संरचना अथवा ऋण तिर्ने वातावरण व्यवस्थाका लागि सरकारले कस्तो नीतिगत परिवर्तन आवश्यक थियो? यो बजेटमा पनि खास यो विषयहरू त्यति चाहिँ सम्बोधन भएन भन्ने गुनासो व्यवसायहरूको छ, निजी क्षेत्रको, यसमा चाहिँ सरकारले तत्काल के गर्नुपर्छ पुनरुत्थानका लागि?
3: यस्तो छ, सरकारले अब हामीले यो पटक पटक भनिरहेको कुरा छ यसमा होइन, एकदम सिम्पली कुराहरू छ। के छ भने जति पनि व्यवसायहरू कालो सूचीमा हुनुहुन्छ उहाँहरूको कालो सूची हटाइदिनु पर्यो, उहाँहरूलाई व्यवसाय गर्न जस्तै ब्याङ्क खाताहरू रोका भइरहेको अवस्था छ, उहाँहरू चाहिँ कतिपयको पासपोर्टै रोका भएको अवस्था छ, त्यसलाई सबैलाई चाहिँ सरलीकरण गरेर खुलाइदिनु पर्यो, ब्याज दरहरू केही छ भने हर्जनाहरू कम गरिदिनु पर्यो, उहाँले तिर्ने चाहिँ लोनका चाहिँ अवधिहरूलाई अलिकति बढाइदिनु पर्यो, दुई वर्ष छ भने त्यसलाई चार वर्ष गरिदिनु पर्यो, र त्यसलाई चाहिँ व्यवसाय उठ्नलाई चाहिँ के गर्दा व्यवसाय उठ्न सक्छ भनेर फेरि पुनर्कर्जा दिए भने व्यवसाय फेरि उठ्न सक्छ, व्यवसाय फेरि गर्न सक्छ, व्यवसाय फेरि तङ्ग्रिन सक्छ भनेर राज्यले यसलाई बुझेर त्यही हिसाबको एउटा नीति ल्याइदियो भने त व्यवसाय गर्न त यही देशमा बसेर यही भएको चाहिँ आफ्नो जाय जता चाहिँ राज्यलाई लगेर राज्यको चाहिँ शरणमा लगाएर दिएपछि राज्यले चाहिँ यो बुझ्न जरुरी छ। किन बुझेन यो थाहा छैन हामीलाई, पटक पटक भन्नाएको कुरा हो। यो निजी क्षेत्रलाई कमसेकम तपाईँहरूको बचाउने दायित्व राज्यको हो। यदि निजी क्षेत्रबाट कुनै कुनै कमी कमजोरी छ भने यसलाई यसरी जान सक्यो भनेर राज्य र निजी क्षेत्र बसेपछि एउटा टेबल टक गरेर एउटा चाहिँ जवाब सवाल गरेर पनि यसलाई सरलीकरण गर्न सक्छ। तर कस्तो छ भने राज्यले एकरो हिसाबले चाहिँ कालो सूची लगाउने, पासपोर्ट रोका गर्ने, धरकपट गर्ने, जस्तै उदाहरणको लागि केही महिना अगाडि हेर्नुहोस् हामीले के भन्नुहोस् भने पहिला पक्राउनुभन्दा अगाडि के छ, पहिला राम्रोसँग जाँचबुझ गर्नुहोस् अनि पक्राउनुहोस्। अहिले चाहिँ यहाँ धरकपट गरेर लगेर थुन्ने, थुनेपछि अनि त्यसपछि बल्ल जाँच सुरु गर्ने, यो तरिकाले चाहिँ अहिले चाहिँ राज्य आतंक चाहिँ व्यवसायहरू एकदम त्रसित भएको छ। यो हिसाबले चाहिँ निजी क्षेत्र अगाडि बढ्न सक्दैन भनेर हामीले बारम्बार भनिरहेको छौँ। त्यस कारण राज्यले यो कुराहरू सबै कुरा बुझेको छ, बुझ्न चाहनुपर्छ, राज्यले सम्बोधन पनि गर्नुपर्छ र निजी क्षेत्रलाई यो चाहिँ यो किसिमको इन्भाइरोमेन्टमा अगाडि बढायो भने निजी क्षेत्र अगाडि बढ्न सक्दैन। एउटा साझेदारीको हिसाबमा सरकारले सोच्यो भने, सरकार र निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्यो भने देशलाई सम्बोधन र निर्माण एउटा राम्रो निर्माण गरेर अगाडि बढ्न सक्छौ भने हामीले पटक पटक भन्ने कुरा हो।
2: वर्षेनी हामी निर्यातभन्दा आयात धेरै गरेर व्यापार घाटा बढ्दै गएको अवस्था छ, सरकारी तथ्याङ्कहरूले पनि त्यो देखाउँछ। अब देशभित्रै हामीले यो उपभोगमुखी अर्थतन्त्रलाई कम गरेर उत्पादनमुखी अर्थतन्त्रमा जानका लागि के कस्तो नीतिगत व्यवस्था आवश्यक हो पछिल्लो समय, आम नागरिकले बुझ्नुपर्ने, राज्यबाट हुनुपर्ने?
3: यसमा चाहिँ कस्तो छ भने उद्योगहरू सञ्चालनमा जति पनि कच्चा पदार्थहरू छ, सकेसम्म त्यो कच्चा पदार्थहरूलाई हामीले यहाँबाट निकाल्न सकिन्छ भने खानीजन्य पदार्थहरू कहाँ कहाँ हुन सक्छन्, जस्तै हाम्रा वन जंगलहरू यत्रा छन्, यत्रा हाम्रा चाहिँ जडीबुटीहरू खेर गइरहेको अवस्था छ, यी कुराहरूलाई चाहिँ राज्यले संरक्षण गरेर उत्खनन गरेर यो कुराहरूलाई ल्याएर राज्यले चाहिँ व्यवस्था गरिदिनु पर्यो, सरलीकरण गरिदिनु पर्यो। अर्को कुरो चाहिँ सरकारले चाहिँ जुन उद्योग सञ्चालन भइरहेको छ त्यो उद्योग सञ्चालन गर्नलाई भएको बाधा अडचनहरू सरकारले चाहिँ यसलाई खोलिदिनु पर्यो, चाहिँ तपाईँको चाहिँ विभिन्न किसिमका चाहिँ यो सरकारले लगाएका चार्जहरूलाई हटाइदिनु पर्यो र सरकारले पनि यसलाई अगाडि बढाएर एउटा चाहिँ साझेदारीको रूपमा अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ। र दोस्रो कुरो के छ भने तपाईँको चाहिँ जति पनि उद्योगहरू सञ्चालन भएको छ त्यो उद्योगहरूमा चाहिँ सबै आयातमुखी चाहिँ सामानहरू नै यसमा पर्छ। कसरी भने अघि उद्योग जे भने पनि कच्चा पदार्थ बाहिरबाट आइरहेको छ, त्यो कच्चा पदार्थहरूलाई चाहिँ हामीले यहाँ उत्खनन गर्न सकियो भने अझ सलिड गर्न हुन्छ भनेर सरकारले हामीले भनिरहेको छौँ। कतिपय चाहिँ खनिजन्य पदार्थहरूलाई हामीले उत्खनन गर्नु पर्यो, त्यसलाई चाहिँ सरकारले जाँचबुझ गर्नु पर्यो, त्यसलाई चाहिँ अध्ययन गरेर अगाडि बढ्न सक्यो भने भोलिका दिन अझै सहज हुन सक्छ। र हामीले पटक पटक भनेको छौँ सरकारले आयातमुखी भन्दा उत्पादनमुखी कुरालाई ध्यान दियो भने यो राज्य सबल र सल रहनेछ भनेर हाम्रो सुझाव पनि दिएको छौँ, राज्यले बुझेको पनि छ। हामीले नारा पनि छ निजी क्षेत्रको मेड इन नेपाल, मेक इन नेपाल भन्ने नारा पनि दिएको छ। यो कुरालाई राज्यले बुझेर हामी निजी क्षेत्रले हातेमालो गरेर हामी तयारै छौँ यसमा त।
2: अब मनोज बाबु श्रेष्ठज्यू, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्षज्यू हुनुहुन्छ हामीसँग अन्त्यमा। जस्तो अहिले देशमा राजनीतिक परिवर्तनसँगै अर्थतन्त्र र बजारको चरित्र पनि बदलिएको अवस्था छ, तर व्यवसायहरू भने व्यापार छैन, लगानीको वातावरण छैन, बैंकको ऋण तिर्न गाह्रो भयो भनिरहेको अवस्था छ। यो अवस्थामा अझ यो अहिले त चीनसँगको स्थल मार्ग प्रभावित भएको अवस्थामा यसको विकल्प चाहिँ के हुन सक्छ आगामी दिनमा राज्यले चाहिँ अलिकति दीर्घकालीन रूपमा सोच्नुपर्ने विषय? र आज चाडपर्व पनि आउँदैछ, यो बीचमा अब व्यापार व्यवसायलाई नियमित रूपमा चलाउने भन्ने विषयमा सुझाव सहितको एउटा मैले अन्तिम प्रतिक्रिया।
3: धन्यवाद यहाँलाई फेरि पनि। मैले यहाँलाई अहिले पनि यो कुराहरू धेरै जोडिसकेको अवस्था छ। राज्यले यदि व्यवसाय उद्योगीहरूलाई बचाउने हो, यदि व्यवसायलाई एउटा साझेदारीको रूपमा अगाडि बढाउने हो भने भन्सारका दरबन्दीका कुराहरू यसमा जोडिएको छ, यसमा चाहिँ कच्चा पदार्थको कुराहरू जोडिएको छ, होइन अब चाहिँ तपाईँको चाहिँ बाटोघाटोको कुराहरू जोडिएको छ। यो कुराहरू अहिले हामीले के भन्नु छ भने अहिले हामीलाई सुरुङ मार्ग चाहिएको छैन, अहिले हामीलाई ट्रेन चाहिएको छैन, हामीका भएको भौतिक संरचनाहरूलाई मजबुत बनाएर दुई लेनको बाटो चार लेन बनाएर कमसेकम सरल गरिदियो भने कमसेकम हाम्रा आयात गरी सामानहरू, हाम्रा र मेटेरियलहरू, कच्चा पदार्थहरू सरल तरिकाले आएर हामी उद्योगहरू गर्न सक्छौँ, उद्योगहरू चलाउन सक्छौँ भनेर राज्यलाई पटक पटक भनिरहेको अवस्था छ। र यो जुन अवस्थामा राज्य गुज्रिरहेको छ त्यो अवस्थामा चाहिँ राज्यले पनि एउटा के सोच दिनुपर्छ भने निजी क्षेत्रलाई साझेदारीको रूपमा लिएर ट्याक्सका कुराहरूलाई चाहिँ अलिकति सरल गरिदिने. मैले अघि नै पनि यहाँलाई भनिसकेँ 10% भ्याट थियो त्यसलाई 13% बनाएको छ, त्यसलाई 13% घटाएर 10% गरिदिने, करका दर रेटहरूलाई समायोजन गरिदिने, यो कुराहरू भयो भने र यो कालो सूचीमा समग्र जति पनि यो 1.5 लाख 2 लाख व्यवसाय उद्योगहरू कालो सूची हुन्छ, यो कालो सूचीलाई हटाएर फेरि चाहिँ पुनर्कर्ताको व्यवस्था, यी तमाम कुराहरूलाई सबै राज्यले सम्बोधन गर्ने भने अहिले जति पनि पीड़ामा भएको व्यवसाय हुनुहुन्छ उहाँलाई तंग्रिनलाई केही समय लाग्छ. तर पनि हामी यही देशमा बसेर यही सरकारको अधीनमा रहेर हामी काम गर्ने इच्छा छौं. यो निजी क्षेत्र भनेको राज्यको सम्पत्ति हो, यसलाई जगेर्ना गर्ने, यसलाई बचाउने राज्यको दायित्व भएको कारणले गर्दा पनि म अन्तिममा यहाँलाई के भन्न चाहन्छु भने यी तमाम कुराहरू जति पनि नेपाल राष्ट्रिय व्यवसाय महासंघ निजी क्षेत्रले उठाएको कुराहरू छ, यो राज्यले पटक पटक हामीले सुझाव पनि दिएको छौं, राज्यले बुझेको पनि छ. अहिले अर्थतन्त्र सबै कुरो बुझेको अर्थमन्त्री हुनुहुन्छ, प्रधानमन्त्री त्यत्तिकै जीएनजी चाहिँ युवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सबै बुझ्नु भएको छ. यी कुराहरूलाई बुझेर चाहिँ निजी क्षेत्रको कुराहरू तमाम रूपले सम्बोधन गर्नुहुनेछ भने मैले अपेक्षा गरेको छु. र अन्तिममा आउँदै गरेको विजयादशमी, दीपावली, छठ पर्व र नेपाल सम्मतको उपलक्ष्यमा यो देशमा भइपरेको चाहिँ दुःख सुख शान्ति फेरि होस्, देशलाई चाहिँ समुन्नत दिशातर्फ लैजाओस् भनी दुर्गा भवानी मातालाई चाहिँ एउटा चाहिँ मार्ग दिशो दियोस् भनी मैले शुभकामना पनि व्यक्त गर्न चाहन्छु.
2: हस्, यहाँलाई महत्वपूर्ण समय र कुराकानीको लागि धन्यवाद.
3: हस्, धन्यवाद, नमस्कार. यहाँलाई पनि यति लामो समयसम्म मलाई नेपाल राष्ट्रिय व्यवसाय महासंघको यी क्षेत्रको आफ्नो धारण राख्ने मौका दिनुभयो र यहाँलाई पनि म मेरो व्यक्तिगत र महासंघ तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु. धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ. चीनसँगका प्रमुख स्थल नाका प्रभावित हुँदा व्यावसायिक क्षेत्रमा परेको असर, चाडपर्वको मुखमा आपूर्ति व्यवस्थामा देखिन सक्ने चुनौती, बजारमा पर्न सक्ने प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे आज हामीले उहाँसँग कुराकानी गर्यौं. उहाँसँगको आजको यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. अर्को हप्ता अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउने नै छौं. आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु. नमस्कार.

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
2: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
2: हाँसो होइन कि भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफै नै नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ अरू टेलर सस्तो हो र भने
1: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
4: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98060 13 425
5: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धि लिएर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
6: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
5: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
4: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
5: होम डेलिभरीको पनि व्यवस्था छ
7: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141 11178 98560078

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला बिहानको ठिक 9 बज्यो।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज, पुनर्लाभ र पुनस्थापनाको काम हुने। प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मौजदात। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या। काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउबा पक्षको वडा अधिवेशन आज। संस्थापन पक्षले झण्डै 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा। लागत र एलएनजीको बजार मागबारे प्रश्न। र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनस्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितहरूलाई पुनस्थापना गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनाका 2 टनेल, अरू भग्नावशेष क्षेत्रमा खोजी काम भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले बेपत्ता सम्बन्धीकै ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुंगो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन गर्न स्थायी ठेगाना भएका पालिकाहरूले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरी विपद प्राधिकरणमा पठाउनेछ। भटेकोशी बाढ़ीमा 1454 शव भेटिएको छ भने 5258 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शवमध्ये 112 मात्र शनाखत भएको छ। बाढ़ीका कारण घरबार गुमाएका नागरिकको स्थायी आवास, पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा मौजदात रकम 16 अर्ब 15 करोड़ 55 लाख 33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य बैंक मौजदात 12 अर्ब 5 लाख 79,729 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। लगातारको वर्षा र बाढ़ी पहिरोका कारण अवरूद्ध भएका विभिन्न सड़क खण्ड सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ हिजैदेखि सञ्चालनमा आएका छन्। कालीगण्डकी करिडोरको गोल्मी खण्डमा पहिरो हटाएपछि हिजो बेलुकीदेखि सड़क सञ्चालनमा आएको छ। बाढ़ी पहिरोका कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात चल्न थालेका छन्। हार्मीचोर अर्बेनी पूर्तिघाट खण्डमा पहिरो पछ्याएर गाड़ी चल्न थालेको छ। चितवनको भण्डारादेखि धादिङको मलेखु जोड्ने चेपाङ मार्ग पनि एकतर्फी सञ्चालन आएको छ। यता राप्ती नगरपालिका 11 बेलडाँडा लगायत ठाउँमा पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउन भने सकेको छैन। यस्तै लमजुङ तर्फको बेसीसर चामेस खण्डमा पहिरो पछ्याएपछि गाड़ी चल्न थालेका छन्। पर्वतको नयाँ पुलमा मध्यपहाड़ी लोकमार्गको सड़क कटान भएको ठाउँमा अस्थायी मार्ग बनाएर एकतर्फी गाड़ी चलाइएको छ। पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँच सड़क पुननिर्माण भइरहेकाले त्यहाँ यातायात सहज हुन केही समय लाग्ने देखिएको छ। यता तनहुँको घिरिङ गाउँपालिकामा बाढ़ी पहिरोका कारण 7 झलंगे पुल र एउटा भेली ब्रिजमा क्षति पुगेको छ। मुस्ताङको बेनी जोमसम सड़क खण्ड पनि अझै अवरूद्ध छ। चामेभन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन 1-2 दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बाढ़ी पहिरो र ढुंगा खस्दा हुम्लाका मुख्य तथा ग्रामीण सड़कमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। चीनसँगको सीमा जोड्ने सिमकोट हिल्सा सड़क, कर्णाली करिडोर तथा जिल्लाका 7 गाउँपालिकाका ग्रामीण सड़कमा क्षति पुगेपछि सड़क सञ्जाल त्यहाँ प्रभावित भएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश
अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्खु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको छ। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार, राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकको भनाइ छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विदा बाहेक सबै दिन नयाँ नोट साट्न सकिनेछ। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अरू हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बदली हुने तथा तराईमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ। व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ। अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास ढुवानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरी एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ। यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएको कारण अघि बढ़न सकेको छैन। अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकासकर्ता ग्लेनफान ग्रुपको रहेको खबरमा उल्लेख छ। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन्। रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बीच आएको छ। यसअघि

0: कांग्रेसको देउबा पक्षको वडा अधिवेशनमा आज संस्थापन पक्षले झण्डी 44,000 युवालाई पदीय जिम्मेवारी दिने, अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा, उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न, र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे।
1: एनबीएल सर्वसुलभ आवास कर्जा।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाएर झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
5: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडिडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142।

0: 45 065 414 345। सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
2: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
0: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
2: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्नु कहाँ जाने।
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो।
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको स्विंग स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्पन्न दिनुहोस्। स्विंग स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
11: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
13: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै, शुक्ला गण्डकी FM को तारीपट्टी। मोबाइल नंबर 98560309082।

0: टीवीएस साथ छ हाम्रो
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
5: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम ग्राम देशीका भाषा,
1: कार्यक्रम ग्राम देशीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न

हजुर नमस्कार, यहाँ हार्दिक लोक संगीति कार्यवादन शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज कार्यक्रम गम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। बरिवा प्रेस कार्यक्रम आउनु पर्दछ हप्ताको साथै विनय तपाईँहरूदेखि शनिबारसम्म बिहान 9 बजे पनि पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी रहेका छौं बिहिबारको बसाईमा। बिहिबारको बसाईमा तपाईँले रोज्नुभएका सुमधुर लोकभाकाना कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 98422911 98066311 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने लोकभाका रोज्न सक्नुहुन्छ। कृष्ण मित्र राजभाषालाई पनि सुमधुर भाषाहरूसँग सुनाउन सक्नुहुनेछ। दुई नम्बर खुल्ला रहेका छन्। एन्टी क्यान्सेल जुन नम्बर चल्छ त्यही नम्बर मार्फत फोन गर्न सक्नुहुनेछ र फोन गर्दै गर्नु होला। र तपाईँहरूलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.com लगिन गर्नुका साथै हाम्रो प्राथमिक नेपाली पात्र एप स्मार्ट पनि सुरक्षित विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ होला भन्ने विश्वास भइरहेको छ। यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको चाहिँ उमेन हुसैन सुन्तारी उद्योगले गरमा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकस्मिक जनका गरगना र सुन्दरपत्र राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छ। पलसनका गरगना आवश्यक परेको छ भने तपाईँ उमेन हुसैन सुन्तारी उद्योगमा गएर डुक्कका साथ गरगनाहरूको कारोबार सक्नुहुनेछ। जसको सञ्चालक हुनुहुन्छ मेनबहादुर सुनर, उहाँसँग गएर पनि तपाईँले गरगनाको बारेमा परामर्श दिन सक्नुहुनेछ है भन्न चाहन्छु। फोन गर्दै गर्नुहोस्। दुवै नम्बर खुल्ला रहेका छन्। एन्टिसिएन्सियल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत तपाईँले फोन गर्नुहोला। आजको बसाईमा यति बेलाको क्रममा पनि कार्यक्रममा मजाए पहिलो लोक सांगीतिक कौशलले स्वरूप एउटा सुमधुर लोकवार्ता कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा चाहिँ म उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला माझीदाई माछी मारी देउन भनेको शान्ति श्रीपतिहारको र यसमा आवाज रहेको छ रिदम विश्वकर्माको अनि लयशब्द बाबु विक्रम बाबु विश्वकर्माको र रिदम विश्वकर्माको रहेको छ। त्यसलाई स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यो सुदूरपाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर लुभाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझमा म चाहिँ पुनः उपस्थित हुनेछु। तपाईँ भने फोन गर्दै गर्नुहोला है, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। यति सेन्सन जुन नम्बर छ जुन छ त्यही नम्बर मार्फत चाहिँ फोन गर्न सक्नुहुनेछ। यसमा अवसर सन्तश्री परियार तिलक परिवारको अनि दिल्ली परिवारको रहेको छ भन्दा सदा आर्के खड्का र दिल्ली परिवारको रहेको छ। तपाईँलाई सिकानु सुमधुर भाका

हजुर, सुमधुर भागमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को सुमधुर लुकबाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा उपस्थित हुनेछु। जाली रुमालैमा भनिरहेको छ खेम सेन्जी र किरण शेर्पालीका आवाज मारेकी सुन्दा तिलक राम दामको रहेको छ।

हजुर, सुमधुर भाका मन्तव्यको माझमा स्थान दिइसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लोकवाकारलाई कार्यक्रममा स्थान दिँदाखेरि हुने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै र अन्तिममा जाँदा जाँदा पनि तपाईँको माझमा दुई दिने जिन्दगी भनिरहेको छ शान्ति श्री परियार र यसमा आवाज रहेको छ रमेश घलेको अनि लय शब्द ओम छिन्नालको रहेको छ। यसो मात्र भएकोलाई छोड्दै आजको श्रृङ्खलाबाट अनि कार्यक्रम प्रस्तुतारीमा पनि बिताउँछु तपाईँको भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि धुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुन चाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-70-225, मोबाइल 98-560-33-878, 98-461-658।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98-560-43-952 र 98-066

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ।

सरकारले भुटेको सिवारीको एक महिनापछिको तथा उद्धारबाट खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बेपत्तालाई मृतक सरह खोजी घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित व्यवस्थापितहरूलाई पुनर्स्थापन गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनाका दुईवटा टनेल र अरू भग्नावशेषभित्र क्षेत्रमा खोजी कार्य भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह र वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले विपद सम्बन्धी केही ऐनहरू संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुङ्गो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्न स्थानीय ठेगाना भएका पालिका ले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरी विपद प्राधिकरणमा पठाउनेछ। भुटेकोसी बाढीमा 1454 शव भेटिएको छ भने 5258 जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शवमध्ये 112 जनाको मात्र शनाखत भएको छ। बाढीका कारण घरबाट घरबार गुमाएका नागरिकहरूको अवस्था अस्थायी आवास पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढाइने निर्णय भएको छ। अहिलेसम्ममा प्राप्त विवरण अनुसार 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी सेल्टरमा बस्न चाहेको विवरण पठाएका छन्। यसबाहेक रसुवाको दसाईकुण्डा गाउँपालिकाका 400 परिवार तथा उत्तर गया र अरू गाउँपालिकाका 350 विस्थापित परिवार हाल नुवाकोटको विदुर गाउँपालिकामा आश्रय लिइरहेकाले उनीहरूको विकल्प छनौटको अन्तिम विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। विस्थापित परिवार को स्थानीय स्थायी पुनर्स्थापना नहुञ्जेलका लागि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित जग्गा पहिचान तथा खोजी समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा सुरक्षित स्थान छनौट गर्नेछ। बसोबास तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई सहज बनाउन विद्यमान कानूनी व्यवस्थामा आवश्यक परिमार्जन गर्न सम्बन्धित निकायले कानूनी प्रक्रिया अगाडि बढ़ाउने निर्णय समेत गरिएको छ। काशीको अन्नपूर्ण गाउँपालिकाको विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एसबीसीबाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़दै गएको जोखिम र त्यसको न्यून न्यायोचित सम्बोधनका लागि आवाज उठाइएको छ। यस वर्षको मनसूनमा बाढ़ी पहिरो र नदी कटानबाट ठूलो क्षति बेहोरेको गाउँपालिकाले 4130 मिटर उचाइमा रहेको हिमाली तथा पर्यटकीय गन्तव्य एबीसीमा बुधबार कार्यपालिकाको विशेष बैठक बसेको थियो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका समस्या, जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण तथा स्थानीय समुदायको उत्थानशीलताका विषयमा ध्यान आकर्षण गराउन विशेष बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। दीर्घायुको युग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेपछि सन् 1991 हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौंगिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव र सिप संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सामान्य हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिँदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनका चुनौतीहरू बढ़दै गएको भन्दै मन्त्रालयले उहाँहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 गतेको बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अभिभावकहरूको उद्धार, राहत र पुनर्स्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ। संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण, सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ।
नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पछि कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पछिले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पछि भने समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले 15 महाधिवेशन आउँदो मंगिर 21 23 गतेसम्मका लागि तोकिएको छ। त्यही अनुसार यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा हुमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँग ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेताहरू नेतृत्व गर्दै आउँदैछन्। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद गहलेन्द्र बस्नेतको निधन भएको छ। 2030 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्खु जेल ब्रेक गर्नेमा देखाएको बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारको क्रममा उहाँको हिजो निधन भएको। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोकव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। यस वर्षको दशैंमा नयाँ नोट सट्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट सट्नका लागि विगतमा जस्तो सूचना निकालेर निरन्तर निश्चित दिन तोक्ने चलन यसपालि हटाइएको हो। आफूलाई पाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोटहरू सटाई गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटाई भइरहेकाले आफूहरूलाई पाइक पर्ने शाखामा गएर नयाँ नोटहरू सटाई गर्न सक्ने राष्ट्र बैंकको भनाई छ। अघिल्लो 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिलो नोटहरू सटाई गरे पनि यस वर्ष भने नयाँ नोट नै सटाई गरेको छ। राष्ट्र बैंकका अनुसार सार्वजनिक कविता बाहेक सबै दिन नोट साट्न सकिनेछ। काठमाण्डु उपत्यकामा थापाथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोटहरू वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई पनि नयाँ नोट सताई सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघ नम्बर 2 भएको विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जिल्ला निर्वाचन अधिकृत फणेन्द्र राज कोइरालालाई पत्र पठाउँदै 13 असोजमा भएको मतदान पूर्ण रूपमा सम्पन्न नभएको र त्यस क्रममा 15% मतदाताले सही मतदान गर्न नपाएको भन्दै पुनः मतदान गराउन निर्देशन दिनुभएको हो। समितिको पत्रमा बाँकी मतदाताहरूलाई समेत जानकारी गराएर पुनः मतदानको प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। नम्बर 2 क्षेत्रीय अधिवेशनको मतदान 13 असोजमा शुरू भएको थियो, तर मतदानका क्रममा निर्वाचन व्यवस्थापन र प्रक्रियालाई लिएर विवाद भएपछि मतदान स्थगित भएको थियो। नेपाली कांग्रेस संस्थ नम्बर 1 क्षेत्रीय सभापतिमा निर्वाचित आनन्दराज त्रिपाठीले पार्टीले गुमेको साख फिर्ता ल्याउन आफू सबै पक्षलाई मिलाएर अघि बढ़ने बताउनु भएको छ। क्षेत्रीय सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै श्री त्रिपाठीले

निर्वाचन अधिकृतको हस्ताक्षर नभएको 32 मतपत्र प्रयोग भएको र पोखरामा नै नरहेका प्रतिनिधिहरूले समेत मत हालेको भन्दै यथार्थ छानबिन गर्न माग गरिएको छ। नेताहरू देवकृष्ण पराजुली, दिपेन्द्र मरासिनी र अर्जुन पोखरेलले असोज 14 गते निर्वाचन अधिकृतहरूलाई संयुक्त निवेदन दिँदै यसपछि छानबिन गरेर मात्र मत गर्न तथा मत परिणाम घोषणा गर्न अनुरोध गरेका छन्। असोज 12 र 13 गते भएको निर्वाचनमा गएका व्यापक अनियमित भएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको ध्यानकर्षण गराएका हुन्। निवेदनमा फर्जी मत खसिया लिएको 32 मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरा अनुपस्थित रहेका अर्थात गएर प्रतिनिधिहरूले समेत मतदान गरेको गम्भीर आरोप लगाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत अनुच्छेद नम्बर 2 को क्षेत्रीय सभापतिमा जित राज राणा निर्वाचित भएका छन्। राणाले 721 मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी रसमाया गुरूङले 274 मत प्राप्त गर्नुभयो। राणा 447 मत अन्तरले पराजित हुनुभएको थियो। महासहसचिवमा शिवराज रेग्मी निर्वाचित भएका छन्। रेग्मीले 561 मत प्राप्त गरेका छन् भने उहाँका प्रतिस्पर्धी उमानाथ पाठकले 300 मत ल्याउनु भएको छ। मंगलबार मतदान भएकोमा बुधबार मतगणना शुरू भएको थियो। तनहुँ नम्बर 2 कुल 1140 मतदाता रहेको थियो। तीमध्ये 1096 जनाले मतदान गरेका छन्। असोज 9 गतेदेखि 11 गतेसम्म कविरल वर्षापछि आएको पहिरोमा परि बागलुङमा मृत्यु हुनेको संख्या 13 पुगेको छ। 11 असोजमा आएको पहिरोमा बेपत्ता भएका तमाङखोला गाउँपालिका 4 सन्तर निवासी 53 वर्षीय पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभयो। पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा 5, तमाङखोला गाउँपालिकामा 5, ताराखोला गाउँपालिकामा 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा तमाङखोला गाउँपालिकाका बुद्धिराज कर्ती, भीमदेवी खर्ती, हस्तवीर श्रीपाली र उडीसरा श्रीपालीको मृत्यु भएको छ। मेगदीको बेनी नगरपालिका 1 आनन्द बकरका रुद्रबहादुर थापाले लत कपडा भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिक थुपार्नु भएको छ। घरभित्र पसेको बाढ़ीको इलो पछ्याउँदै बचेका सामानहरू घाममा सुकाउनु भएको पछिल्लो 4 दिन यताको दैनिक भनेको छ। कालीगण्डकीमा असोज 11 गते आएको बाढ़ीले आनन्द बगरका 8 घरभित्रै पसेर ठूलो क्षति गर्यो। बाढ़ीले केही सामान बगायो भने बाँकी सामान हिलामै भएका छन् भिजेका छन्। 4 दिन बितिसक्दा पनि घरभित्रका सामानहरू निकालेर सफा गर्ने काम सकिएको छैन। 3 भाइका सँगै रहेका 3 घरको आधा तलासम्म बाढ़ी पसेको थियो। रुद्रबहादुरले भन्नुभयो केही सामान बगायो, बचेका सामान खोजेर सरसफाई र संरक्षण गर्ने काम 4 दिनसम्म पनि सकिएको छैन। अब कहाँ बस्ने भने टुङ्गो छैन। व्यावसायिक तरकारी खेती गर्दा आउनुभएका रुद्रबहादुरको समय अहिले खेतमा भन्दा पनि बाढ़ीले क्षति पुर्याएको घर र सामान व्यवस्थापनमै समय बितेको छ। पछिल्लो झरीपछिको बाढ़ी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सर्मुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसुङ सड़क मर्मत थालिएको छ। बेनीको जोमसुङ कोरोला सड़क योजनाको जोमसुङ र बेनीतर्फ सड़क मर्मत थालेको हो। आयोजना प्रमुख तेजश्री शर्माले जोमसुङदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 2 नागडुङ्गासम्म सड़क मर्मत भइसकेको जानकारी दिनुभयो। कालीगण्डकी नदीको कटान बाढ़ी र पहिरोले 202 किलोमिटर दूरीको बेनी जोमसुङ कोरोला सड़कको 46 ठाउँमा क्षति पुगेको उहाँले भन्नुभयो। मालडुङ्गादेखि बेनी हुँदै गलेश्वर र जोमसोङदेखि दाना हुँदै नागडुङ्गासम्म मर्मत भई यातायात साधन सञ्चालन हुन थालेका छन्। रंग गाउँपालिका 3 तिलकेनी चौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातो पानी खण्डको सड़क मर्मतका लागि स्थानीय स्तरमा उपलब्ध सड़क विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीहरूको उपकरण र मजदूर परिचालन गरिएको छ। खेल समाचार। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छोड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छोड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गर्नुभएको छ। रोनाल्डोको क्याम्प छोडेको घटना प्रशिक्षक जोर्जे जेसुससँगको असहमतिको
भएको चर्चा बिताएको हो। यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशासनसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो।

0: लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजय भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन्। हवस् सम्बादिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आइन चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
7: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
8: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98 5 60 35 921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: यस यमाहा। स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
6: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414111, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
12: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17वां वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17वां वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगुडा। हाउडा, समय बिहान 11 बजे।
10: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
10: प्रोप्राइटर रोशनी श्रेष्ठ।
13: मोबाइल नम्बर 9827103066 र 9840694530।
14: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
15: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ, फोन 0658414377, मोबाइल 9856443।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9560034881 र 9460745780।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ, तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0658414050, मोबाइल 9843823811।
12: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरिनीटार।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
19: टीवीएस साथ छ हाम्रो।
20: सिम्स केयर गिवर्स ट्रेनिंग केयर विथ कम्प्यासन सर्व विथ हार्ट।
21: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौड़ामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
20: हाम्रा विशेषताहरू
21: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
20: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
21: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
20: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
21: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
20: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी चार दुलेगौड़ा तनहुँ।
21: सम्पर्क 9855044343, 9801443688, 9801443688, 9565071773।
20: डोन्ट मिस दिस अपर्चुनिटी।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: A complete console. Hello, Shukla Gandaki. Hello, hello.
24: Come on, everybody. Hello, Shukla Gandaki.
23: Hamro ehi bashubani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete console.
25: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। रिमा तपाईँको माझमा रहने गर्दछु। लगभग लगभग 12 बजेसम्म हात भने हामी रहेका छौं बिहिबारको बसाईमा। बिहिबारको बसाईमा भने आज हामी अन्ताक्षरी खेल्ने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 98 4272 911 98 0066 611 को माध्यमबाट तपाईँहरू हामीसँग जोडिन सक्ने शब्दभरि फोन गर्नुहुने साथीहरूमध्येबाट एकजना साथीलाई रिसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरिन मलपसलहरू पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ त्यस्तै र नयाँ मोबाइलहरू पनि खरिद गर्न चाहनुहुन्छ र तपाईँलाई इलेक्ट्रोनिक सामानहरू पनि आवश्यकता परेको छ भने पोखरेल मर्पसमा जान सक्नुहुन्छ। जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल, एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र बिहानीको समय रहेको छ, खाना पनि पक्कै पनि खाइसक्नु भयो होला। बाहिर पनि घाम लाग्दै छ, यही घाम लागिसकेको छ। रमाइलो घमाइलो भइसकेको छ, दिनहरू यसरी नै बितिराखेका छन्। दिन दिन गर्दै गर्दै अब फेरि दसैँको माहौल पनि बित्रिँदैछ होइन। अहिले 16 श्राद्धहरू हुँदैछन्। आज पञ्चमी श्राद्ध, त्यसपछि षष्ठी पनि श्राद्ध, आज एकै दिन परेको छ। त्यस श्राद्धको कार्यक्रमहरू भनौँ न, तपाईँको पितृलाई श्राद्ध गर्दै हुनुहुन्छ होला यदि है कतिपय साथीहरूको चाहिँ घरमा श्राद्धको व्रत बस्ने हुन्छ नि त। एक एक दिनमा जुठो खानेकुरा नखाने, एक छाक छोड्ने, नुन भाने गरेर अनि भोलिपल्ट पूजा गरेपछि बल्ल खानुहुन्छ। त्यही भएर जे गर्दै हुनुहुन्छ आफ्नो आफ्नो संस्कार संस्कृति हो, गर्नुहोस् होइन, राम्रोसँग गर्नुहोला भन्न चाहन्छु। सुदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, तपाईँ सबैजना आफ्नो स्वास्थ्यको ख्याल राख्नु, कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु। आज बिहिबारको बसाइमा छौँ, बिहिबारको बसाइमा अन्ताक्षरी खेल्ने दिन गएको छ। फोन गर्नुहोला, हाम्रो दुवै नम्बरहरू चाहिँ खुल्ला रहेका छन्। 98 4272 911 98 0066 611 को माध्यमबाट चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा भने म तपाईँको माझमा यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु। कार्यक्रममा पहिलो लोक साङ्गीतिक कोशीले स्वरूप होइन, लोक साङ्गीतिक कोशीले भन्नाको फेरि यो मिठो गीत रहेको छ। अनि त्यसपछि म तपाईँको माझमा चाहिँ आउनेछु, उपस्थित हुनेछु। तपाईँहरू फोन गर्नुहोला किनभने आज तपाईँसँग अन्ताक्षरी खेल्ने दिन रहेको छ। मजाले अन्ताक्षरी पनि खेलाउँला, मिठा मिठा सुमधुर गीत संगीतहरू पनि सुनाउला। फोन गर्दै गर्नुहोस् र तपाईँहरूलाई दुवै नम्बर चाहिँ खुल्ला रहेका छन्। एन्टी सेन्सन जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत मखमली चोली भनिरहेको छ। त्यो बेला कमिसन होस् यो सुमधुर गीत

0: ट्विस्ट
1: हजुर सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ. तपाईँ भने फोन गर्नुहोला भन्न चाहन्छु. दुवै नम्बर खुल्ला रहेका छन्. यति बेलासम्म फेरि पनि अर्को सुमधुर मिठो गीत लाने कार्यक्रममा स्थान दिन्छु. आफ्नो भन्ने आफ्नो बनाई लैजाऊ भनिरहेको छ. यति बेलाको क्रममा भने सुमधुर गीत सिकार्नुहोस् अनि त्यसपछि म तपाईँको माझमा आउनेछु. तपाईँ भने फोन गर्दै गर्नुहोला.

0: हेर न, एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि यस्तो छ। तिमीसँग गरेको वाचा अझै पूरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पूरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना अहिले तिम्रो नजरबाट

0: त्यो कुराहरू
1: हजुर, यसमा दुई गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँले फोन गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, विशेष आजको बसाइमा है तपाईँले रोज्नु भएका भन्दा पनि आज तपाईँहरूसँग अन्ताक्षरी खेल्ने दिन भएको छ, फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, अन्ताक्षरी खेल्न सक्नुहुनेछ आजको बसाइमा। फोन गर्दै गर्नुहोस्, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एन्टी सेन्सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फोन आएको छैन यति बेला, क्रममा यो के भयो भन्ने रहेको छ, यो मिठो गीत सुनाऊ अनि फेरि म तपाईँको माझमा आउने सुरु गर्यो भने फोन गर्दै गर्नुहोला।

हजुर, मिठो गीत म तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला, यो के भयो भनिरहेको थियो। तपाईँहरूको माझमा मैले राखिसकेको छु, डिसेम्बर फर्स्टबाट रहेको थियो, पके पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। यति बेला क्रम भने कोही साथी हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हजुर दर्शन, नमस्ते। सन्चै आरामै हुनुहुन्छ? के छ हाल खबर? नयाँ नौलो खाना खानुभयो? ल, अहिले पछि किन हुन्छ नि आज ढिलो? ल ठिक छ, त्यसो सरद भयो, अहिले ढिलो चाहिँ खाने हजुरको चुनौती छ। ल ठिक छ, त्यसो भए फर्स्ट सुरुमै हजुरहरू गाउने हुन्छ। मबाट है? यस्तो जिन्दगी छ, स्वर तान्नु पर्यो, स्वरै आउँदै आएन, मेरो त स्वरै हरा छ।

0: 나가자.
1: 아들.
0: 나

0: छैमा किन कनारो प्योरी ल म मारेकोलाई तिमी मलाई हतार
1: हुन्छ ल साथीहरू सम्झिनुहोस्
0: फर्स्ट फोन तपाईँलाई अनि शुक्लानन्दजी होली दाजु सुमिनाको लागि र पछाडि अनि सबैको सबैको लागि भन्ने चिन्ता भयो आज मलाई हतार छ
1: हस् हुन्छ नमस्कार शुभ दिन उहाँ मिठा उहाँलाई फोन गर्नुभएको थियो नरेन्द्र निमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि उहाँ अन्ताक्षरी खेलेर गइसक्नु भएको छ पालो पनि तपाईँहरूको हो फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने म छोटो व्यवसाय विश्राममा जानुपर्ने हुन्छ मिठो गीत राखेर है त्यही भएर मिठो गीत सँगसँगै छोटो व्यवसाय विश्राम विश्रामपछि फेरि म तपाईँहरूको माझमा आउनेछु अलि फरक छ भनिरहेको छ मिठो गीत सँगसँगै अनि छोटो व्यवसाय विश्राम विश्रामपछि 11 बजेको टाइम चेकपछि म फेरि पुनः पस्नु नै छु तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो नि, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मानेले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 9856033384 र 9856067988।
0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
8: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
8: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सत्ता दाउराको सेकुवामै रमाइलो गरौ न त।
8: हुन्छ नि, जाउ जाउ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा।
8: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
1: फोन नम्बर 97155065555, 97156506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
9: ओई वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707644।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्ति घर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
14: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
13: होइन हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घाई फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम डेलिगाउँदा नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
13: 9850607268।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
18: साथ छ हाम्रो।
19: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
20: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
19: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
20: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
18: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
20: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर वन चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9850607827 र 9864453031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

0: हजुर 11 बजेको टाइम अनि छोटो व्यवसाय विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा. आज पनि हामी रहेका छौँ बिहिबारको बसाइमा. बिहिबारको बसाइमा तपाईँसँग साक्षी खेलिराखेका छौँ. फोन गर्न सक्नुहुनेछ. हाम्रो दुवै नम्बर खुल्ला भएका छन्. यति बेलाको क्रममा पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. कहाँदेखि को हुनुहुन्छ भन्दाखेरि ठ्याक्कै फोन काटियो. फेरि पनि फोन गर्न सक्नुहुनेछ 98 422 5911 98 066 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ. यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार हजुर.
1: हजुर
0: एकदमै सन्चै छु. हजुर सन्चै आरामै हुनुहुन्छ? खाना खानुभयो? हजुर मेरो पनि भइसक्यो. अनि के छ नयाँ नौला हालखबर? ल दसैँको सरसफाई सुरु भइसकेको छ हाम्रो बाथरूमतिर भनेपछि है. ल खानु पर्यो नि, सफा गर्नु पर्यो, दसैँ त बोलाउनु पर्यो. मबाट पालो पर्यो हजुरलाई. ल ल ल सुरु गर्नुहोस् मबाट. अब
1: गीत मात्रै गीत पनि जोड्ने हो.
0: ल हजुरलाई जे सजिलो लाग्छ त्यही गर्नुहोस्. ल तबाट भन्नुहुन्छ. ठिक छ ठिक छ. कहिले काहीँ त छोटो छोटो गर्नु पर्यो नि, सधैँ लम्बाएर मात्रै पनि त भएन गीतहरू है. ल ठिकै छ, ल म सुरु गर्छु है तबाट. तिमीले दिने माया भनेर गीत गाउने हो के रे, स्वरै आउँदैन हो. ल ठिक छ.

0: रबाट ल
1: रबाट हुन्छ
0: हजुर
1: रोदै रोदै जान्छु निलैमा सत्तनीमा नाउँछु निर्माया सुन्दै गाह्रो आएको बेलैमा फेरि हजुरले मबाटै आएन
0: ल मबाट भन्नुभयो
1: हजुर
0: कस्तो उसै ना के भन्छ अरे लय नआएको हो गीत पनि मबाट छन् तर मलाई चाहिँ हेर्ने कस्तो गाह्रो भइरहेको लय त ल मलाई यो जिन्दगीले छोट दि

0: Bye. हजुर यो गीत चाहिँ गइसक्यो है, यो गीत गइसक्यो हाम्रो के भन्छ नरेन्द्र दिदीले गाउनु भएको
1: हजुरलाई पनि र

0: ऊबाट ल
1: ऊबाट
0: हजुर
1: उकालीमा पनि हजुर दाइबल दाइलाई छ सलाम माया झमझमी रेलैमा ल म मलाई तेरो हजुरलाई
0: झमझमी
1: पनि हजुरतिर आयो म मलाई चाहिने हजुरलाई हजुरतिर गएँ
0: ल हुन्छ ठिकै छ केही छैन
1: उठाउनु मबाट म साथ दिन्छु
0: हजुर
1: जुनै गीत गाउनु मबाट म साथ दिन्छु
0: ल हुन्छ हुन्छ माकुर माकुर घुल देवी थानको परेवा माकुर माकुर घुल यसपालि त मेरो नि बिहे गर्ने सुर र बादल
1: कति मिठो गाउनु भयो हो
0: खै मिठो हो कि कस्तो
1: रबाट भनेपछि रातो टिका निजरमा लक्ष चल्कियो ए बिजुलीको फुर्सद भए हजुर शनिबार
0: रबाटै आयो हजुर

0: बारे अन्त
1: हजुर
0: गएको भन्नु
1: हस् हुन्छ
0: कसरी जाने हो मायालाई टिकालाई छोडेर कतातिर
1: बोला ल छोडेर रबाटै भरे फेरि पनि
0: रबाटै भरे
1: रुन्छ नि मान किन रुदैन रुख बोलिन बोला निर्माया वचनको घाउनीको हुँदैन हजुर
0: भाषा त आउँदैन के हो त नबाट गीत है गएको भए गएको भनिदिनु है
1: हस् हुन्छ
0: को
1: मायालाई राखिन ल ठिकै छ गाउँलाई नि त मबाट भयो भने ल ठिक छ म गाउँ चाहिँ त्यसो भए ए कस्तो छैन ल

0: इबाट इबाट ल हजुर ल हस् हुन्छ त नि साथीहरू सम्झिनुहोस् त नि
1: काकासित बात गर्ने पनि छ काका
0: आज हजुर हजुर हुन्छ
1: काकासित गफ गर्नु बेस्ट हुन्छ होला होइन
0: ल हुन्छ हुन्छ
1: ल अब सर्वप्रथम हजुर र सिकाजीलाई हजुरको डेरी फ्यामिलीलाई अनि सबै भाइ परिवारहरूलाई
0: हस् धन्यवाद
1: अनि हाम्रो सपनाजी सवित्रजी सृजना नेम होल युनिट अनि हाम्रो हाम्रो मित्र भानु गाउँ वाक्य गाउँपालिकाबाट एक छेत्रीजीलाई नमस्कार अनि त्यस्तै अब मित्र स्वर्गत अनि हाम्रो गुञ्जन सिंह गुरुङ सोल्टीज्यूलाई पनि भन्दै अनि हाम्रो नरेन्द्र रिमालजी राधा राई कुबेर राई गीता राई दिदी खानाहरू अनि भेनाजीहरू अनि दुई तिन मधु बहिनीहरू अनि अनि हाम्रो मोहम्मद मिया शान्ति साइरा अनि चेतना बहिनी दलमाया बहिनी प्रतिमा बहिनी अनि लक्ष्मी बहिनी रोसिका बहिनी प्रतिमा बहिनीलाई धेरै धेरै सम्झाउन चाहे बहिनी भन्न चाहे अनि त्यस्तै हाम्रो अमृत सुगतहरूलाई हजुर बैगुनी त होइन सबै नै बैगुनी हो म बैगुनी होइन है मित्र भन्न चाहे उहाँलाई चाहिँ उहाँलाई नमस्कार गर्न चाहे अनि त्यस्तै हाम्रो एकदम रमाइलो मान्छे हाम्रो टोपजीलाई खोरतीबाट अनि यता हाम्रो होमनाथ शर्माजी हाम्रो ऋषिजी अनि चन्द्रजी संसदजी लगायत जति पनि साथीहरू अनि खानीमा सबै छ अब सुनिराख्ने मित्रहरू हिजो पनि भेटे दिपुजातिर जाँदा अनि बुवाहरूलाई सबै दाजुभाइहरूलाई त्यस्तै अनि यहाँ पाइनीमा हाम्रो सविता थापाजी अनि काजी थापाजी सन्देव नानाजी अनि मिन सरलाई अनि दिदी बहिनीहरू पनि प्रशस्तै हुनुहुन्छ दिदी बहिनी आमा बुवाहरू पनि सुन्नेहरू अनि शुक्लगन्धकी सुनिराख्ने सम्पूर्ण अहिले नि भीमा सिकन दिएर तपाईँको गिरेस्पोर्ट क्याबीसम्म कहाँ कहाँ सुन्नुहुन्छ सम्पूर्ण शुक्लगन्धकी सुन्ने मेरो बुवा आमा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णलाई एक कष्ट सन्तनसम्म पनि राख्दै दिदा चाहे
0: हस् त नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि यीबाट पालो छोडेर जानुभएको छ तपाईँहरूलाई फोन गर्न सक्नुहुन्छ 9842971 9060636611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र अन्ताक्षरी चाहिँ खेल्न सक्नुहुनेछ आजको बसाईमा फोन गर्नुहोला हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मलपसल एल्पोसकमा रहेको छ मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ साथै इलेक्ट्रोनिक सामानहरू पनि आवश्यकता परेको छ भने तपाईँ पोखरेल मलपसलमा जानुहुन सक्नुहुनेछ है र जसको सञ्चालक हुनुहुन्छ विनोद पोखरेल एकचोटि भिजिट पनि गर्नुहोला भन्न चाहन्छु यति बेलाको साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर नमस्कार दिदी सन्चारमै हुनुहुन्छ ल खाना खानुभयो दिदी आज त किन ल त हस् हुन्छ त नि हस् हुन्छ
2: सराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन

0: だらいいなな、生ラバのレイ。
1: なんだおさらおらおら、心臓も踏めろたこさら、心身にパニーマジャンレ。

मबाट हजुर लालु पाती फुल छैन रुख मात्रै बिसारीको मन छैन मुख मात्रै त्रबाट र बाटै फेरि पालो।

0: गाउँ उबाट
1: ओ काली ओ
0: यी बाटै पर्यो है फेरि मलाई
1: यी

0: यो हजुरले गाउनु भएको हो त्यसै म अर्को गाउँछु नि त इन्जिन गाडीमा हो इन्जिन गाडीमा लैजाउला सानोलाई इन्जिन गाडीमा मबाट फेरि त योबाट एबाट पर्यो है यु यु यु यु आँखामा तिमी छौ यी आँखामा तिमी छौ यो मनमा तिमी छौ के त अनि त्यहाँ कस्तो नआएको देखाउन पो त गयो त्यहाँबाट मलाई गीतै आएन हो यो त छ्या
1: तिमी छौ
0: ल भयो ल योबाट अर्को गीत पनि छ तर मलाई चाहिँ यो गीत कस्तो मन परेर गाउन मन लागेर गाएर जानु हुँदै हुँदै भएन त्यही त नि ल अरू गीत पनि छन् मलाई चाहिँ यो गीत गाउन मन लागेको त्यही पनि म अर्को गीत चाहिँ गाउँछु है पीरा थिलाकै हो मैले तिमी सित यी त हुन्छ ल
1: नमस्ते
0: नमस्कार शुभदिनमा हुनुहुन्थ्यो मलाई फोन गर्नुभएको थियो दलमा दिदी हुनुहुन्थ्यो मलाई चाहिँ कस्तो यो गीत गाउन मन लागेको थियो तर गाउन आउँदै आएन के बिर्सेछु एकदम मनपर्छ मलाई यो गीत चाहिँ र गाउने बेलामा चाहिँ गाउन आउँदैन अरू बेलामा चाहिँ आएर के गर्नु त है ठिकै छ ल तपाईँहरू फोन गर्न सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ फोन गर्नु होला 9822 9911 9066611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ गीतहरू थुप्रै छन् गाउन मन लागेको गीतहरू गाउन लाग्दैन आउँदैन अरू बेला मार के गर्नु तपाईँहरू चाहिँ आउन सक्नुहुनेछ यहीबाट नै गाउनु होला है धेरै गीतहरू छन् किनभने मैले यहीबाट चाहिँ गीत राम्रोसँग गाइनँ नि त त्यही भएर तपाईँहरू यहीबाट नै गीत गाउन चाहिँ सक्नुहुनेछ आउनु होला फोन गर्न सक्नुहुनेछ 9922 9911 9066611 को माध्यम तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ अब तपाईँले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको हो पोखरेल मोबाइल पसल हेलपोस्टकमा रहेको छ मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइलहरू खरिदन चाहनुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि तपाईँलाई आवश्यकता परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ जसले एकदमै नयाँ नयाँ फोनहरू आइसकेका छन् है तपाईँहरूलाई कस्तो खालको मोबाइल चाहिएको हो एकचोटि गएर चाहिँ हेर्नुहोला पनि भन्न चाहनुहुन्छ जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल र तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ आउँदै गर्नुहोस् त्यति बेलाको क्रममा भने म मिठो गीत राख्छु गीत सँगसँगै जानुपर्ने हुन्छ छोटो व्यावसायिक विश्राम लगतै फेरि म तपाईँहरूको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला

0: शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
1: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9560124474।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा,
8: भीडी कुमार श्रेष्ठको भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
9: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
9: पुराना गर गहना सँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौंडा, तनहु। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
12: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, तिलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 9856602676।
8: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन,
13: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
15: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
17: विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौं बिहिबारको बसैमा तपाईँसँग अन्ताक्षरी खेलिराखेका छौं। फोन गर्न सक्नुहुनेछ 98422 9911 9066 3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ है। अनि हामीसँग अन्ताक्षरी खेल्न सक्नुहुनेछ। योबाट पालो नै छ होइन, योबाट नै गीत त मैले गाएको थिएँ तर त्यो गीत मलाई भए जस्तो लागेन, त्यही भएर योबाट नै पालो छ। एबाट नै तपाईँ एबाट चाहिँ गीत गाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। त्यसपछि फेरि अन्ताक्षरी खेलाउँला होइन, आउँदै गर्नुहोस्। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अब हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्ये बाटो एकजना साथीलाई चाहिँ मेरो सहयोग रिचार्जको व्यवस्था गरिदिनु भएको चाहिँ पोखरेल मोबाइल पसलले हो है भन्न पनि चाहन्छु। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा कार्यक्रममा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु है। अनि त्यसपछि तपाईँहरूको माझमा चाहिँ म पुनः उपस्थित हुनेछु, तपाईँहरूले सुन्दै गर्नुहोला।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके छिन छिन छिन छिन माई भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला। कमल खत्री र मेलिना मैनालीको आवाजमा रहेको थियो, फिका फिका भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँले फोन गर्न सक्नुहुनेछ है, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा फेरि पनि तपाईँको माझमा अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि तपाईँको माझमा चाहिँ म आउनेछु। तपाईँले फोन गर्दै गर्नुहोला, परालको आगो मुभी आटो रहेको छ, यति बेला नमस्ते गर्नुहोस्। सुमधुर गीत।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके आज भने तपाईँसँग यिनै सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै र अन्ताक्षरी खेल्दा खेल्दै पनि अनि कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल बसलाई पनि आभार प्रकट गर्दछु। अनि आज हामीलाई जसले फोन गर्न कोसिस गर्नुभयो, जसले फोन गर्नुभयो उहाँहरू सम्पूर्ण पनि एकदम धेरै धेरै धन्यवाद छ। नरेन्द्र रिमाल हुनुहुन्थ्यो सेन्जबिरादेखि, तारा थापा हुनुहुन्थ्यो पाथरदेखि, दमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदै भने तपाईँको माझमा यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस पसाईबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज। नमस्कार, बाई बाई, शुभ दिन।

0: शुक्लागन्धकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847168268
7: 9856068268।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856033384 र 9856067988।
12: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
13: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
12: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
13: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
12: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
13: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
12: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
13: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
12: मोबाइल 9800283595, फोन 0615685059।
14: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
18: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
19: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9847078022।
20: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
21: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
17: मोबाइल 9856055577।
22: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
23: TVS साथ छ हाम्रो।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्था अनुसार सरकारको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको हो। संघीय संसदको अधिवेशन गएको वैशाख 28 गते शुरू भएको थियो। यो अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्। यसबीच संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि संसद सचिवालयमा पुगेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक आज सचिवालयमा पुगेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लगातारको पाँच दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिन अनुसार पर्सी शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भनेर हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको ओडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरूलाई अपील गर्नुभएको छ। कांग्रेसको देउवा पक्ष समूहको 15 महाधिवेशन अन्तर्गत आज ओडा अधिवेशन हुँदैछ। पूर्व सभापति देउवाले नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको देशभरका ओडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिता जनाउन अपील गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शरद ऋतुका लागि 648 आरोहीले आरोहण अनुमति लिए, सुनचाँदीको भाव आज यथावत लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष भोलि रातीदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेका विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ राजस्व संकलन गरेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। हिजोसम्म घटबड़ हुँदै आएको सुनचाँदीको भाव भने आज यथावत रहेको छ। हिजो तोलामा सुन 2,800 रूपियाँले बढ़ेर 2,93,300 रूपियाँमा कारोबार भएकोमा आज पनि सुनको भाव त्यही मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड़ भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,395 रूपियाँमा कारोबार भएको थियो। बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अब एक दुई दिनभित्रै निकासा हुने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले प्राविधिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै लामो समयसम्म भुक्तानी हुन नसकेको प्रति किसानको गुनासो जायज भएको स्वीकार गर्नुभयो। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानी ढिलाइ भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु भएको रोइटर्सले जनाएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यस शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदातालाई विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्न सक्ने कार्यक्रम रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भइन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष। झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने। संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश। संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने। मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
1: ए मेरी कि तेकरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702525, मोबाइल 9857043।

0: डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816656187।
2: मेरिया मैने कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
3: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069, 9807725229।
4: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222, 9807769142।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
6: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111996902।
7: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349849।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0564141042, मोबाइल 9560231128 र 9462614726।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
8: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
7: प्रोप्राइटर रोशनी श्रेष्ठ।
8: मोबाइल नम्बर 9827109066 र 9840904543।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
11: यस्तो पङ्खा चलिरहेको देखेन भन्यो?
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
11: गटिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303624।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरे सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
3: रिडी कुमार श्रेष्ठको भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 52, मोबाइल 98 5 60 28 587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
15: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस्। टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98 5 60 30 982 र 97 065 20 209।
16: TVS साथ छ हाम्रो।

खैर सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, फरुका माया लाउँछ भन म त्यसैमा खुसी, बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु, बेला बेला याद आउँछ भन म त्यसैमा खुसी। राम्रै चलिरहेको थियो आँखा लागेको खुनको म

अरू अरूले बेहुली भनाइलाने दि, अनि दुनियाँले खति बोका टन्न खाने दि। कति माया गर्छु भने मलाई नसोध न माया, मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन। मुटु मरे मर्छ ज्यान मर्त छैन मेरो, तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो। तिमीले बिहे गर्छु भने मैले धम्की दिएको।

कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यो तिमी दुनियाँलाई छाडी केवल यो मान्छेलाई चुन्थ्यौ म यहाँ यति दिन्थे तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई चुन्ने जति खाना त्यहाँ बसाले जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।

0: ल्यायो दसैँ तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
1: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0654142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस यमाहा।
3: ओइ वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
0: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
10: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
0: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
10: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
10: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
10: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560065870।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 9856062676।
7: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेबेनलाई सम्झनुहोस्। मेबेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिप्रे ढुङ्गा पोखरा।
7: मोबाइल 9800258595, फोन 0615685559।
9: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
2: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, छाला, यौन, कुष्ठरोग, एलर्जी तथा सौन्दर्य विशेष विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
0: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाह को लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580।
10: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन के बनाऊ, साँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0654140050 मोबाइल 98463311।
0: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा तनहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9840601268,
11: 9850602068।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्षे चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
17: बाँच्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
18: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
20: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083,
21: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
20: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
21: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तुरी खेल मैदान।
20: महोत्सवका मुख्य आकर्षणहरू:
21: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
20: बालुद्यान एवं रमाइलो मेला,
21: दशैं तिहार सस्तो बजार,
20: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
21: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
20: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
21: साथमा लाइभ कन्सर्ट।
20: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।
22: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
23: TVS साथ छ हाम्रो।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको

0: विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: तनहुको शुक्ला गण्डकी सँगै भीमात रिसिङ भिरिङ पाल्पा र स्याङ्जाका पाएक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 9867861887।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094। मोबाइल 9856620630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
12: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9856012474।
14: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
15: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
14: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार।

0: शुक्ला गण्डकी चार दुले गौडा कस्तरी खेल मैदान
1: महोत्सवका मुख्य आकर्षणहरू
0: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
0: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
0: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
0: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ला गण्डकी युवा क्लब दुलेगौडा।

0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9811196902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560268099।
8: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6, खैरेनीटार।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 75 9 6, मोबाइल नम्बर 98460261268,
12: 98560261268।
14: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन,
14: के बनौ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463-23811।
16: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट,
15: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटीभिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौंडामा सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
16: हाम्रा विशेषताहरू:
15: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
16: व्यावहारिक र प्रयोगत्मक सिकाई,
15: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
16: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
15: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर, भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
16: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
15: सम्पर्क 98560-44343, 98041-43688, 98041-43688, 98560-71773।
16: डोन्ट मिस दिस अपर्चुनिटी।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिम सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशव बहादुर तिमसेना, मोबाइल 98141-11178, 98560-00778।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रयाक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जालमा लेख्दै, पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी गराएको हो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ भने अझै 5 जना बेपत्ता छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। खेल हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खोलेसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँगको जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्रयाक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ। रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो। आउँदो 1 हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले निकाल्नु भएको विज्ञप्तिमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण मानिएको छ। निजामती सेवालाई व्यावसायिक, उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त गराउने लक्ष्य राखिएको यस विधेयकमा केही नयाँ र कड़ा प्रावधानहरू प्रस्ताव गरिएका छन्। विधेयक अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सेवाबाट अवकाश वा राजीनामा दिएको 2 वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने गरी कुलिङ पीरियड तोकिएको छ। विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याएको कुल आरक्षण कोटालाई 100% माने त्यसको 50% पदमा महिला 20 मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार बीच प्रतिस्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन, राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिवको कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकिएको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भुटेकोशी बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रीका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 70% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसियानिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान शिव र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। अब विदेशको खबर। स्विजरल्याण्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन्। अत्यधिक गर्मी र जाड़ो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिमनदीमा रहेको बरफको मात्रा झण्डै 1/5 घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया सस ले हल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था एपीले जनाएको छ। यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिमनदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान छ। यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो। स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले पदकका लागि शनिबार नै खेल्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै। रसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949।
5: शुक्ला गण्डकी एफएम 97.6। घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
10: मेरिया मैनी, कस्तो राम्रो गहना!
11: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले

0: 69 97 67 25 229
1: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9814133222 98 87 69 70 142
2: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन सेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 9857065119 र 9869574056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो?
8: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
8: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
8: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9857062452।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाउ जाउ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
11: फोन नम्बर 97155065555, 97156056।
9: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
11: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
9: मोबाइल 9856043952 र 9806656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रश्न होमवर्क देखाऊ त
2: टीचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टीचर। मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560623128 र 9462614726।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक।
11: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

पहौची रक्षकना चा पहौची कहिले रुवाउँछौ कहिले हँसाउँछौ कहिले खसाउँछौ कहिले समाउँछौ रूप रंग अंग।

चपहौ कि रक्षक न चपहौ कि कहिले रुवाउँछौ कहिले हँसाउँछौ कहिले खसाउँछौ कहिले समाउँछौ सिन्दुरी रङ्ग अङ्ग।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26-617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
2: रिदी कुमार श्रेष्ठको भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-46-98-58-00-8।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
16: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
18: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-460-61-268
16: 98-560-61-268।
20: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
21: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
20: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
21: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
20: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
21: अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
20: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
21: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
20: मोबाइल 98-028-53-995, फोन 061-586-559।
22: चलिरहेको देखिनु पनि
23: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
24: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
22: गतिलो ठाउँ चाहिँ कहाँ छ?
24: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
22: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
25: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।
20: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
6: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
7: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
6: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
7: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
6: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171796902।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
10: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460809, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246 98058008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसको भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
7: रिडी कुमार श्रेष्ठको भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98568285587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563942 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।
11: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
12: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
11: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
12: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
11: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
12: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुच्छ्रे बैंकको भवन।
12: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9857065870।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ।
5: सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। तनहु मीडिया नेटवर्क प्रालीद्वारा संचालित शुक्ला गण्डकी एफएम 97.6 MHz 10 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्बत 2073 साल असोज 15 गते घट स्थापनाको दिनमा रेडियोको प्रशिक्षण प्रसारण प्रारम्भ भएको थियो। यस अवसरमा रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि संचालक समिति, शेयरदाने सदस्य, श्रोता महानुभावहरू, कर्मचारीहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू, सहकार्यमा रहेका विभिन्न संघ ताहरू, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, विज्ञापनदाताहरू र एवं सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। वार्षिक उत्सवसँगै रेडियोले रेडियोको सभाहालमा शेयरधने सदस्यहरू बीच विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 अवसरमा शुभकामना आदान प्रदान आयोजना गरिएको छ। वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। रेडियोका सचिव टीकाराम श्रेष्ठका अनुसार आज दिउँसो रेडियोको सभाहालमा शुभकामना आदान प्रदान गरिँदैछ। गीत संगीतको आलावा रेडियोमा हाल दैनिक 6 पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सरकारका विषयमा छलफल, कानून, महिला बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम संचालन गर्दै आएको स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ाबाट प्रसारण भइरहेको रेडियो तनहु, कास्के, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ। तनहुको शुक्ला गण्डकीमा स्लो टू व्हील चेयर रेस प्रतियोगिता हुने भएको छ। शुक्ला गण्डकी युवा शक्तिको आयोजना र इलाका ट्राफिक प्रहरी कार्यालय बेलचौतराको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। बिहिबार दुलेगौड़ामा आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्डेले आगामी असोज 25 गते शुक्ला गण्डकी नगरपालिका परिसरमा प्रतियोगिता हुने जानकारी दिनुभयो। प्रतियोगितामा महिला पुरूष छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ। दुवै समूहको विजेताले 5,000 रूपियाँ जित्नेछन्। प्रतियोगितामा सहभागी हुनलाई 150 रूपियाँ शुल्क लाग्नेछ। दर्ता शुल्क खुल्ला गरिएको शुक्ला गण्डकी युवा शक्तिका संयोजक राजेश पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागीका लागि 2 पाङ्ग्रे सवारीको अनिवार्य सवारी चालक अनुमति पत्र हुनुपर्ने र हेलमेट लगाउनु पर्नेछ। पृथ्वी राजमार्ग विस्तारसँगै बढ़दो दुर्घटना न्यूनीकरणका लागि सो कार्यक्रम गर्न लागि हो। चाडपर्व पनि नजिकिएको छ। पाण्डेले भन्नुभयो सवारी आवाजात पनि बढ़ी हुन्छ, त्यसैले सिकाई, मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका साथ सो प्रतियोगिता आयोजना गरिएको हो। इलाका प्रहरी कार्यालय बेलचौताराका निमित्त प्रमुख प्रहरी निरीक्षक गोविन्द लाल कर्णले सचेतनाको अभियानमा प्रहरीसँगै जनता बीचको माह रहने बताउँदै सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएमजीएले सामाजिक सञ्जालमा लेख्दै पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला परेको जानकारी गराएको हो। यसअघि 7 जना शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकोमा 11 जनाको शव भेटिएको छ। अझै 5 जना बेपत्ता छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीले जनाएको छ। हिमलुङ हिमालको आधार शिविरमा गएको आइतबार असोज 11 गते बिहान हिम पहिरो गएको थियो। मुस्ताङमा विराल वर्षासँगै आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानका कारण अवरूद्ध भएको संचार बिहिबार दिउँसोदेखि सुचारू भएको छ। काली गण्डकी नदीले फाइबर जडित पुल सहितको संरचनामा क्षति पुगेपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँगै जनजीवन प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलन राज रंजितका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने फाइबर जडान गरिएका संरचना बगाएपछि प्राविधिकको टोलीले मर्मत गरी सुचारू गरेको बताउनु बताउनुभयो। कार्यालय प्रमुख रंजीत देव भन्नुभयो, सेवा सुचारू भएको छ, क्षति भएका थप स्थानहरूको पहिचान गरी मरमत गरिनेछ। उहाँका अनुसार मुस्ताङमा विद्युत र संचार सेवा अवरूद्ध हुँदा प्राकृतिक विपत्तिको समयमा सूचना आदान प्रदान उद्धार सहित दैनिक गतिविधिमा असहज भएको थियो। अब सम्भव भएका सेवा शुरू हुने प्रमुख जिल्लाधिकारी अजिता शर्माले बताउनुभयो। प्रजय शर्माले भन्नुभयो, विद्युत सेवा अझै अवरूद्ध छ, आन्तरिक अवस्था सामान्य बन्दैछ। गत असोज 8 गतेदेखि 11 गतेको भीषण वर्षाका कारण राष्ट्रिय गौरवको काली गण्डकी कोरिडोरको मालढुङ्गा बेनी जोमसोङ कोरोला सड़क खण्ड बाढ़ी पहिरो र नदी कटनका कारण अवरूद्ध भएपछि मुस्ताङ सड़क सञ्जालबाट विच्छेद भएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 5 आरू चौर बस्ने 34 वर्षकी शान्ति सिगदेलको करेन्ट लागेर मृत्यु भएको हो। बुधबार बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उहाँलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिगदेललाई तत्काल उपचारका लागि लगिएको थियो। उहाँलाई शुरूमा आधी खोला गाउँपालिका नम्बर 1 रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि उहाँलाई पोखरा स्थित गण्डकी मेडिकल अस्पताल पठाइएको थियो। गण्डकी अस्पतालमा पोखरा पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिएको थियो। डाक्टरले दिउँसो 1:42 उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइतेलाई प्राथमिक उपचार पछि पोखरा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरीकारले स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश सत्त अवस्थीले भन्नुभयो, प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य अघि बढ़ाइएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षीका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@shukl AGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10
9: घरमाथि
10: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
11: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
10: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
11: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
10: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
11: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
10: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
11: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
10: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
11: मोबाइल 9800253595, फोन 0165865059।
12: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
14: रसु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
10: मोबाइल 9856055770।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412414160 र 9840678022।
2: शुक्ला गण्डकी एफएम 97.6।
20: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
21: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष त तपाईँको लागि मिठा मिठा भाकाहरू

साना गरगहना साटफेट गर्न चाहनुहुन्छ त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। प्रोपाइटर हुनुहुन्छ भक्त कुमार रामदाम, है जानुहोला सेवा गर्ने मौका दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु पान मिठो कलकत्ताको बलको, जसमा चाहिँ आवाज रहेको छ रेशम नेपकिङ र शान्ता रानी परियारको, लय र शब्द रहेको छ संगम पौडेलको। यति बेला भने यो भाका स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके, यति बेला भने अर्को भाकालाई कार्यक्रममा राख्दैछु जसमा आवाज रहेको छ खेम सेन्चुरीको, लय र शब्द रहेको छ ईश्वर बाबुको, पापी पेट बोलको भाका चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पापी पेटबोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला अर्को भाकालाई राख्दैछु, चट्टा रुमाल बोलको मीना लामा लोप्छन्, त्यस्तै गरी जीवन धमलाको आवाजमा सजिएको लय र शब्द मीना लामा लोप्छनको रहेको यो भाका म राख्दैछु। भाकासँगै जान्छु छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः गीत लिएर उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा,
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702525, मोबाइल 9855638 78, 9841356558।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी, मोबाइल नम्बर 9855603982 र 9705620209।
11: टीवीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साथफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0656412100160 र 9845068722।
12: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू पनि मैले कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ होला अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र हामी चाहिँ कार्यक्रममा उपस्थित हुने गर्छौं हप्ताको पाँच दिन छुट्टै दिन छुट्टै श्रृंखला त सधैँ नै छ। आजको श्रृंखला भनेको चाहिँ बिहिबारको श्रृंखला, तपाईँको लागि भर्खरै मात्र बजारमा बिचिएका नयाँ नयाँ भाकाहरू राख्ने दिन भए तापनि मैले तपाईँको लागि चाहिँ मिठा मिठा भाकाहरू चाहिँ लिएर उपस्थित भएको छु। तिनै भाकाहरूलाई चाहिँ मैले कार्यक्रममा राखिराखेको पनि छु, सुनिरहनु भएको छ होला, मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामराम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजी हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामराम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँलाई आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु कलेजीमा टाँसी राख बोलको, जसमा आवाज रहेको छ ऋषि खड्का, त्यस्तै गरी शान्ति श्री परियारको, अनि लय र शब्द रहेको छ ऋषि खड्काको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि कलेजीमा टाँसी राख बलको यो भाका मैले राखिसके र यति बेला भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सके तपाईँको लागि नै भाका राख्दा राख्दै है यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि लाली जोबान बोलको विष्णु श्रीपाली त्यस्तै गरी नन्दु परियारको आवाजमा रहेको यो भाका राख्दै आजको यस श्रृंखलाबाट म सुबिना विदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला नमस्कार शुभ साँझ

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा।
3: ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
4: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 79974, मोबाइल नम्बर 98460261268
5: 98560260268।
7: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर काराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ?
12: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
11: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
12: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
11: त्यसो भए आज त घरको भान्साको स्वाद त दाउराको सेकुवामै रमाइलो गरौ न त।
12: हुन्छ नि, जाऊ जाऊ।
11: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
12: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
10: फोन नम्बर 97155065555, 97156506।
11: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद बारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
0: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल।
1: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ दिनु जरुरी देखिएको छ।
0: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानले खेल्ने, भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिउँ पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नेपाली नागरिक हुन्। मनाङको मार्फाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा क्र्याक खोल्ने काम सम्पन्न भएको छ। क्र्याक खोलेसँगै सर्वसाधारणको आवाजावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोड़िने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा क्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाई छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
1: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। गएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
1: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाई छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आङदेम्बेको भनाइ छ। लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग पनि गर्नुभयो।
0: यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकै गर्दा चीनसँगका नाका बन्द हुँदा बजारमा सामान महँगिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवागढी र तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र ढुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाड़ा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई उपभोक्ता र व्यापारी दुवै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द नभएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाई छ।
1: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश, पेन्सन, बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ, तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3 देखि 5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि छ। सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनेछ। विधेयकले उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा, स्वास्थ्य बीमा र सस्तो ब्याजदारमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्षा पढ़ाउन, राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विदाको व्यवस्था प्रस्ताव विधेयकमा छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो, विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन, संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल लगायतका खबर प्रस्तुत गरे।
1: तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीतावादीले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचारसम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
11: 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 को बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50-80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्ष भन्दा माथिका सबैलाई 1,00,000 रूपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60-69 वर्षलाई 50, 70-79 वर्षलाई 75 70% छुट र 80 वा 85 वर्ष भन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41 ले विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छूट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त? ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम:
2: 4,000 वित्त भत्ता जुन सरकारले दिएको छ, शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो, तर अहिले त्यो छैन। जो लिन सक्दैन, स्थानीय निकायले घरमै गएर दिने व्यवस्था पनि गरेको छ। यातायातमा पनि 50% छ लोकल यातायातमा, त्यसको कार्यान्वयन पनि राम्रै भएको देखेको छु।
11: तर केही ठाउँमा जनचेतनाको कमी र झन्झटिलो प्रक्रियाले कतिपयले सुविधा लिन सकेका छैनन्।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, कतिपय सुविधा लिनलाई एउटा राज्यले प्रक्रिया तोक्दिएको हुन्छ। त्यो प्रक्रिया पूरा गर्नलाई ज्येष्ठ नागरिक अलिक असमर्थ अथवा झन्झटिलो माना कारणले पनि जनचेतनाको कमीको कारणले कतिपय त्यस्ता सुविधा लिन सकेका छैनन् भनेदेखि 60 वर्ष भइसकेपछि उहाँहरूले आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसार

0: हामीले कार्यक्रमहरू यो राष्ट्रिय दृष्टि राशिको मसुदा तयार भइरहेछ, अब हामी यसलाई पनि गरेर अझै राम्रो दृष्टिका कुराहरू त्यसरी सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
1: रिपोर्ट पछि खबरकै सिलसिला। यस वर्ष अर्थात 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। 2025 सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाढ़ी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
2: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक व्हीलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
1: सरकारले रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
3: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।

0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलबाट 8.5 करोड़ 22 लाख रूपियाँ भन्दा बढ़ी बक्यौता असूल गर्ने निर्णय गरेको छ। अनुमति पत्र स्वत रद्द भएसँगै यूटीएलले रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र ग्रामीण दूरसंचार विकास कोषमा तिर्न बाँकी रकम सरकारी बाँकी सरह असूल गर्न लागेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। आज पत्रकार सम्मेलनमा वहाँले दिएको जानकारी अनुसार यूटीएलको चल अचल सम्पत्ति र दूरसंचार पूर्वाधार नियन्त्रणमा लिई मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाइएको छ। साथै कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ। यसैबीच प्राधिकरणले एमसिल आजियाटा लिमिटेडको 25 वर्षीय अनुमति पत्रको अवधि सकिन लागेकोले सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन पनि दिएको छ। 2086 साल जेठ 16 गते अनुमति पत्र सकिने भएकोले दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार समयमै कार्ययोजना पेश गर्न एनसेललाई भनिएको छ।
1: प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति 2083लाई कार्यान्वयनमुखी बनाउन र जलवायु जन्य हानि नोक्सानीको क्षति मापन तथा अभिलेखनकरण प्रणाली स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाण्डुमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना, वित्तीय स्रोत र अन्तर निकाय समन्वय स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्। कार्यक्रममा पीआरसीके कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय, लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखी हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति सहितको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ।
2: लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.26 अंकको झीनो वृद्धिका साथ 2999.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4.76 अर्ब करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1.20 करोड़ कित्ता शेयर 4.89 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाण्डुका सर्वेक्षक सुभिन्द्र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4.74 लाख 46 हजार रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो। 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7.75 करोड़ रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12.50 करोड़ रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तिमा भनिएको छ।
2: सशस्त्र प्रहरीले रूपन्देहीको भैरहमा सीमा जाँच गर्ने क्षेत्रबाट 2.51 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहना सहित एकजना महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाण्डु महानगरपालिका 19 की 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्। प्रहरीका अनुसार गहनाको बाहिर पट्टी सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ। सुन चाँदी व्यवसायी संघ मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। बरामद गरगहनाको बजार मूल्य 2.51,93,000 रूपियाँ कायम गरिएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2 लाख येन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ। अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ। शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो। टोकियोमा रहेको मुख्य अध्यागमन कार्यालय बाहिर विदेशीहरूले पालो कोर्न 7 घण्टा भन्दा बढ़ी समय बिताउनु परेको थियो। यो शुल्क वृद्धि प्रधानमन्त्री साने ताकाइसीको नेतृत्वमा तीव्र गतिमा बढ़िरहेको विदेशी जनसंख्या व्यवस्थापनका लागि ल्याएको नीतिको एउटा हिस्सा रहेको छ। यसअघि गएको जुलाईमा पनि जापानले 50 वर्ष यता पहिलो पटक भिसा शुल्कमा 5 गुणा वृद्धि गरेको थियो। जापानमा आप्रवासन नीति निकै कड़ा र राजनीतिक रूपमा संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेरको जनसंख्याका कारण सृजित श्रम अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। सन् 2025 को अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या 41,20,000 नआएको छ, जुन अघिल्लो वर्षको तुलनामा 9.5% कृत्रिमानी वृद्धि हो।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि शनिबार नै खेल्नेछन्।
1: र भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका छन्। भविष्य निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेट्ने यो प्रतिष्ठित सूचीमा पर्ने 15 वर्षीय सूर्यवंशी एकमात्र भारतीय खेलाड़ी हुन्। सूचीमा विश्वभरका 7 जना खेलाड़ी मात्र अटाएका छन्। 2024 12 वर्षको उमेरमा रणजी ट्रफीबाट प्रथम श्रेणीको क्रिकेट शुरू गरेका सूर्यवंशीले 2025 राजस्थान रोयल्सले 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। पहिलो आईपीएल सिजनका 7 खेलमा 1 शतकसहित 252 रन बनाएका उनी इंग्ल्याण्ड विरूद्ध टी20मा डेब्यू गर्दै भारतका लागि ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला। ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद पारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
1: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल।
2: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
1: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
2: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने। भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्त पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, धुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171696902।
3: धुलेगौंडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क धुलेगौंडा भेटेनरी सेन्टर, धुलेगौंडा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोप्राइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त धुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: धुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौंडा,
6: रिदी कुमार श्रेष्ठको भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98560-28-587।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
11: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
9: मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: भकर रोई भकर
1: आज पनि खाना काप्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
1: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
0: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा
6: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
7: साथ छ हाम्रो टीवीएस साथ छ हाम्रो तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
8: पापा मम्मी के लिए बेस्ट गिफ्ट सारेगामा कारवा
1: हेलो
9: कहाँ बने रहुआ
1: बस तोहरा दिल में
9: घरे आवक बाकी ना हो
1: अरे आ जाई तू कहता आसमान चीर के आ जाई का
9: आके दिखाए तो नहीं

0: चल।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843623811।
7: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: Yamaha।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60555।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। उम्लुङ हिमपहिरोमा ज्यान गुमाउनेको संख्या 15 पुग्यो। विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन। निर्वाचन आयोगद्वारा देउवा समूहको महाधिवेशन सम्बन्धी पत्र अभिलेखमा सहकारी बचत फिर्ता प्राथमिकतामा अशक्त, अपाङ्गता र घातक रोग लागेका बचतकर्ता। शुक्ला गण्डकी एफएम 10 वर्षमा प्रवेश। रेडियो सदस्यबीच शुभकामना आदान प्रदान। कांग्रेस तनहुँ 2 को क्षेत्रीय सभापतिमा जीतराज राणा निर्वाचित। दुलीगढ़मा स्लो 2 व्हील मिलर रेस प्रतियोगिता हुने। जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो र 15 वर्षीय सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा एनपाको सदस्य र लेखापाललाई छोड्न सर्वोच्च अदालतद्वारा अस्वीकार। तनहुँ मीडिया नेटवर्क प्रणालीद्वारा संचालित शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज 10 वर्षमा प्रवेश गरेको छ। विक्रम सन् 2083 साल असोज 15 गते घटस्थापनाको दिनमा रेडियोको परिसर प्रसारण प्रारम्भ भएको थियो। यस अवसरमा रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि संचालक समिति, शिरदेन सदस्य, श्रोता, महानुभावहरू, कर्मचारी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सहकारीमा रहेका विभिन्न संघ संस्थाहरू, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू, विज्ञापनदाता एवं सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। वार्षिक उत्सवसँगै रेडियोले रेडियोको सभा हलमा शिरदानी सदस्यबीच विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। रेडियो सभा हलमा आयोजित कार्यक्रम बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ ले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै रेडियोलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभयो। रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाराम श्रेष्ठले संचालन र सदस्य वृषना श्रेष्ठले स्वागत गर्नुभएको थियो। वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। गीत संगीतको अलावा रेडियोमा हाल दैनिक 6 पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सरकारको विषयमा छलफल, कानून, महिला बाल बालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडाबाट प्रसारण भइरहेको रेडियो तनहु, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, नवलप्रासी लगायतका जिल्लामा सुन्न सकिन्छ। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलिङ हिमपहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा सोझ 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको छ। राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनु भएको छ। बाँकी 1 सदस्य पछि थपिने जनाइएको छ। गएको भदौ 10 गते भोटेकोशी र असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा गएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन भएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकारी गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यदेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खुलेसँगै सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोडिने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेलीब्रिज जडानको कार्य समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको तयारी शुरू भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नु भएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नु भएको हो। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको प्राथमिकता सूची थप गरेको छ। सरकारले सहकारी ऐनमा भएको अतिरिक्त एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त, अपाङ्गता भएका व्यक्ति र घातक रोग लागेका बचतकर्तालाई प्राथमिकता दिने व्यवस्था गरेको हो। सरकारले चक्रीय राहतको सञ्चालन कार्यविधि 2083 लागू गर्दै प्राथमिकता सूची बढ़ाएको हो। सरकारले सहकारी ऐन 2073 मार्फत समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न चक्रीय कोषको व्यवस्था गरेको छ। सोही कोषको कोषमा सरकारले दिएको रकमसहित समस्याग्रस्त सहकारीका ऋणीबाट उठेको रकम रहने पीड़ित बचतकर्ताले प्राथमिकता क्रम अनुसार उक्त कोषबाट बचत फिर्ता पाउने व्यवस्था छ। सरकारले उक्त कोषलाई सञ्चालन गर्न कार्यविधि बनाउँदै बचत फिर्ता गर्ने तथा सोध भर्ना गरेको विषय स्पष्ट पारेको छ। सहकारी ऐनमा व्यवस्था भए अनुसार कोष व्यवस्थापन समितिले बचत रकम फिर्ता गर्दा एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारले तोकेको कड़ा घातक रोग लागेका बचतकर्तालाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख छ। निर्वाचन आयोगले कांग्रेसको देव समूहले महाधिवेशन गर्न लागेको हुँदै पठाएको पत्रलाई अभिलेखमा राखेको छ। देव समूहका तर्फबाट शेरबहादुर देउवाले हिजो आजबाट शुरू हुने वडा अधिवेशनदेखि

0: भारतको सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बरमा 78,711 पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेको सिवाली र असोजको 8 देखि 11 गतेसम्मको वर्षा कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रिएका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूका छन्। भारतबाट मात्रै 17,425 पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 7% भन्दा धेरैले बढ़ेर 11,212 पुगेको छ। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक व्हीलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलोपटक कार्यान्वयनमा ल्याएको हो। आयका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आगामी वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: तनहुको शुक्ला गण्डकी सँगै भीमात, रिसिङ, भिरिङ, पाल्पा र स्याङ्जाका पाइक पर्ने स्थानबाट पनि स्वास्थ्य परीक्षण गरी लाभ लिन सक्नुहुनेछ। सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ

0: यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459120 र 98162656187।

0: विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
1: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
0: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
1: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा, पोखरा।
0: मोबाइल 9802853995, फोन 061 5 86 559।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाऊ जाऊ।
2: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल, बजाज सोरुमको आडैमा।
0: फोन नम्बर 9715056555, 9756506566।
2: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
0: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
1: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142221, मोबाइल 9856035921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: यस यमहा।
0: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
2: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
0: चाड पर्वको अवसरमा माछापुछ्रे बैंक भवन दुलेगौडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
2: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
2: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुछ्रे बैंकको भवन।
2: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.10।

0: बाँकी समाचार। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र दुईको क्षेत्रीय सभापतिमा जितराज राणा निर्वाचित हुनुभएको छ। राणाले 721 मत प्राप्त गर्दै निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी रहसा माया गुरूङले 274 मत प्राप्त गर्नुभयो। राणा 427 मतान्तरले विजयी हुनुभएको हो। सहसचिवमा शिवराज रेग्मी निर्वाचित हुनुभएको छ। रेग्मीले 561 मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी उमानाथ पाठकले 300 मत ल्याउनुभयो। मंगलबार मतदान भएकोमा बुधबार मतगणना शुरू गरिएको थियो। तनहुँ क्षेत्र दुईमा कुल 1140 जना मतदाता रहेका थिए। तीमध्ये 1096 जनाले मतदान गरेका हुन्। तनहुँको शुक्लागण्डकीमा स्लो टू ह्वीलर रेस प्रतियोगिता हुने भएको छ। शुक्लागण्डकी युवा शक्तिको आयोजना र इलाका ट्राफिक कार्य बेलचोत्राको सहकारीमा प्रतियोगिता आयोजना गरिएको हो। आज आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्डेले आगामी असोज 25 गते शुक्ला गण्डकी नगरपालिका परिषदमा प्रतियोगिता हुने जानकारी दिनुभयो। प्रतियोगितामा महिला पुरूष छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। दुवै समूहको विजेताले 5000 रूपियाँ जित्नेछन्। प्रतियोगितामा सहभागी हुनलाई 150 रूपियाँ शुल्क लाग्नेछ। दर्ता खुल्ला गरिएको शुक्ला गण्डकी युवा शक्तिका संयोजक राजेश पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागिताका लागि दुई पाङ्ग्रे सवारीको अनिवार्य सवारी चालक अनुमति पत्र हुनुपर्ने र हेलमेट लगाउनुपर्नेछ। पृथ्वी राजमार्ग विस्तारसँगै बढ्दो दुर्घटना न्यूनीकरणको लागि सो कार्यक्रम गर्न लागि हो। चाडपर्व पनि नजिकिएको छ। पाण्डेले भन्नुभयो सवारी आवाजात पनि बढ़ी हुन्छ, त्यसैले सिकाई मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो। इलाका प्रहरीकाले बेलचोत्राका निमित्त प्रमुख प्रहरी निरीक्षक गोविन्दलाल कर्णले सचेतनाको अभियानमा प्रहरीसँगै जनताको बीचमा रहने अभियानमा प्रहरी सधैँ जनताको बीचमा रहने बताउँदै सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। मुस्ताङमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र कालीगण्डकी नदी कटानका कारण अवरूद्ध भएको संचार आज दिउँसोदेखि सुचारू भएको छ। कालीगण्डकी नदीले फाइबर जडित पोल सहितको संरचनामा क्षति पुगेपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँगै जनजीवन प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्य प्रमुख मिलनराज रंजितका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने फाइबर जडान गरिएका संरचना बगाएपछि प्राविधिकको टोलीले मरमत गरी सुचारू गरेको बताउनुभयो। कार्य प्रमुख रंजितले भन्नुभयो सेवा सुचारू भएको छ, क्षति भएका थप स्थानहरूको पहिचान गरी मरमत गरिन्छ। संस्थामा विद्युत र संचार सेवा अवरूद्ध हुँदा प्राकृतिक विपत्तिको समयमा सूचना आदान प्रदान उद्धार सहित दैनिक गतिविधिमा असहज भएको थियो। ज्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। अर्जुन चौपारी गाउँपालिका वार्ड नम्बर 5 आरूचोर बस्ने 34 वर्षकी शान्ति सिग्देलको करेन्ट लागेर मृत्यु भएको हो। बुधबार बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उहाँलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिग्देललाई तत्काल उपचारका लागि लगिएको थियो। उहाँलाई सुरुमा आँधीखोला गाउँपालिका वार्ड नम्बर 1 रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि उहाँलाई पोखरास्थित गण्डकी अस्पताल पठाइएको थियो। गण्डकी अस्पताल पोखरा पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जनाइएको छ। लमजुङको कोलासोथार गाउँपालिकाले पोखरा तथा आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी एकीकृत सेवा प्रवाह शिविर शुरू गरेको छ। पोखरा महानगरपालिका 12 सेती नहर स्थित पैंको पस गाउँ तमु समाजमा मंगलबारदेखि शिविर शुरू भएको हो। शिविर 5 दिनसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ। कार्यतालिका अनुसार असोज 13 गते मंगलबार वार्ड नम्बर 6 र 7 का नागरिकलाई सेवा दिएको छ। असोज 14 गते बुधबार वार्ड नम्बर 2, 3 र 5 र असोज 15 गते बिहिबार वार्ड नम्बर 1 र 4 का नागरिकले सेवा लिएका छन्। असोज 16 गते शुक्रबार वार्ड नम्बर 6, 8 र 9 का नागरिकलाई सेवा दिइनेछ। असोज 17 गते शनिवार भने सबै ओडाका सेवाग्राहीले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। शिविरमा बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष गमी माया गुरूङले जानकारी दिनुभयो। लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.2 अंकको झिनो वृद्धिका साथ 2579.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, विकास बैंक, फाइनेन्स, जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 139 वटा कम्पनीको शेयर बढ़ेकोमा 128 वटाको घटेको छ। यस्तै 12 वटा कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सिन्धु विकास बैंकको शेयर 10.11% बढ़ेको छ। नेप्से स्थिर रहेको दिन सयपति हाइड्रोपावरको शेयर 9.66% घटेको छ। आज कारोबार रकम भने बढ़ेको छ। हिजो 4 अर्ब 76 करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1 करोड़ 20 लाख कित्ता शेयर 4 अर्ब 89 करोड़ रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याएको छ। यो शुल्क नेपालीमा 1,95,000 रूपियाँ हुन आउँछ। स्थायी बसोबासको अनुमति चाहनेहरूले अब आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने बीबीसीले जनाएको छ। यस हप्ताको शुरूमा शुल्क वृद्धि हुनु अघि नै आवेदन दिनेहरूको प्रयासका कारण अध्यागमन कार्यालयहरू बाहिर लामो लाइन लागेको थियो। टोकियोको मुख्य अध्यागमन कार्यालयमा त पालो कुर्न 7 घण्टा भन्दा धेरै समय लागेको खबरमा उल्लेख छ। शुल्कमा गरिएको वृद्धि प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरेका विभिन्न परिवर्तनहरूको एक हिस्सा हो। भारतीय क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको न्यूयोर्क शहरबाट प्रकाशित हुने विश्व प्रसिद्ध समाचार पत्रिका टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका खबर छ। टाइम म्यागजिनले वर्षेनी यस सूचीमा भविष्यको स्वरूप निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेट्छ। 15 वर्षीय सूर्यवंशी यस प्रतिष्ठित सूचीमा समावेश हुने एकमात्र भारतीय खेलाड़ी रहेको जनाइएको छ। उहाँ यस सूचीमा स्थान बनाउने 7 जना खेलाड़ी मध्ये एक हुनुहुन्छ। सन् 2024 12 वर्षको उमेरमा बिहारका लागि रणजी ट्रफी प्रतियोगिता मार्फत प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरेता वैभव सूर्यवंशीको चर्चा र लोकप्रियता तीव्र गतिमा बढ़ेको छ। त्यसको केही समयपछि नै सन् 2025 आईपीएल टोली राजस्थान रोयल्सले उहाँलाई 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविन्द्र र सञ्जीवलाई रिहा गर्न अस्वीकार गरेको हो। गैर कानूनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रविन्द्र पत्नी शोभा जोशी र सञ्जीव पत्नी अनिता पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो, जुन शर्मा र पोखरेलको संयुक्त इजलासले खारेज गर्दै थुनामा राखेर अनुसन्धान गर्नु विधिसम्मत भएको भनेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 2 असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतु तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान गरिएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गत मंगलबार एन्फामाथि अनुसन्धानको क्रममा नयाँ तथ्य फेला पारेको बताउनु भएको थियो। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। इंग्लैण्ड हिम पहिरोमा ज्यान गुमाउनेको संख्या 15 पुग्यो। विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन। निर्वाचन आयोगद्वारा देउवा समूहको महाधिवेशन सम्बन्धी पत्र अभिलेखमा सहकारी बचत फिर्ता प्राथमिकतामा अशक्त अपाङ्गता र घातक रोग लागेका बचतकर्ता। शुक्ला गण्डकी एफएम 10 वर्षमा प्रवेश। रेडियो सदस्यबीच शुभकामना आदान प्रदान। कांग्रेस तनहुँ 2 को क्षेत्रीय सभापतिमा जितराज राणा निर्वाचित। दुलीगोडामा स्लो टू व्हीलर रेस प्रतियोगिता हुने। जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो र 15 वर्षीय सूर्यवंशी टाइम 100 नेकस्ट सूचीमा। एन्फाको सदस्यले लेखापाललाई छोड्न सर्वोच्च अदालतद्वारा अस्वीकार। अवस्थ हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।

0: पर सीधे 10 लाख सम्म श्योर शर्ट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा श्योर शर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0635902969 र 98560169।
0: हिरो सिजी मोटर्स।
3: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4 दोलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: 12 एल्मुनियम अब यूपीबीसीको साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क 12 यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562928938 र 98028922938।
15: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
16: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
15: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
16: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा, कस्तरी खेल मैदान।
15: महोत्सवका मुख्य आकर्षणहरू,
16: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
15: बालुद्यान एवं रमाइलो मेला,
16: दशैं तिहार सस्तो बजार,
15: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
16: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
15: बालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
16: साथमा लाइभ कन्सर्ट,
15: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
12: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
6: मोबाइल 9856062557।

0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तन हो।
3: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860447580।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
9: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
10: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
11: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
12: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9846080029, दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
3: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
13: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.

0: घर बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाई धुवाई करेल अनि आफ्नो पितृहरूको सम्झनामा
1: यो थर्के चाहिँ बदली के पनि उक्तु यसके फेरै के पनि उक्तु अथवा हाम्रो आर्कन थर भनी अझ राम्रो रोक्दै कि
2: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी 8 बजे

0: प्रस्तुता मार्टिना कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरिनीटार।
2: ज्यू मई मार्टिना कुमार, मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान कनी मूल नाराका साथ मै पनि बोलेनु म आफ्नो मातृभाषा कार्यक्रम लिएर आज पनि मै आइसक्का भएको छु। यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 मेगाहर्जमा प्रसारण होला। रेडियो ध्वनि तरङ्ग शुक्ला गण्डक FM.com हाम्रो पात्र र नेपाल पात्र एप्समा गएर पनि हामीले विश्वभरमै सुने सकेला। सँगै रेडियो अधिकारी फेसबुक शुक्ला गण्डक एफएम 97.6 र शुक्ला गण्डक युट्युब लेखेको च्यानलमा पनि तपाईँले आफूले चाहेको जतिसुकै पनि यो कार्यक्रम हेरेर सुने सकेला। र तपाईँले यो कार्यक्रमको मलाई सम्बन्धी कार्यबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट भूषण सेजु यो कार्यक्रम समन्वय गर्ने र यो कार्यक्रमको संयोजक गर्ने दुवैजनाकै मस्ती मस्ती बात गर्दै र आजको श्रृंखलामा म पनि छोटर्के फेरि अस्तिको हप्तामा कुमार जातिको संस्कारको विषयमा जानकारी दिनुको विषयमा जानकारीमा जन्मसंस्कारको विषयमा जानकारी दिनुको निम्ति आजको विषयमा नारायण संस्कार अनि भातखुवा संस्कार र अनि छातकरण संस्कारहरूको बाँकी नै बाटै त्यो विषयमा चर्चा गर्ने बाटौं र त्यस्तै गर्दै र म यो कार्यक्रम सुनेकी चाहिँ तपाईँहरूले सुरुदेखि अन्तिमसम्म साध्य परेन र हाम्रो पात्रको वेबसाइट पेजमा गएर तपाईँहरूले शुक्ला गण्डक एफएम 97.6 MHz ट्युन अन गरेर यो कार्यक्रम सुनि सकेला र सुनेर साथ दिएपछि सुनिसक्नेपछि तपाईँहरूले अन्तिममा गएर यसको प्रतिक्रिया देखे पनि दिनबुला कतै मै आजको यो श्रृङ्खलाकै फेरि पनि मै अगाडि बढाइ चाहनु। आजको यो श्रृङ्खलामा नारायण संस्कारको विषयबाट नारायण कलाको मञ्च जन्मिन बच्चा जन्मिसक्नेपछि राखिने एउटा नाममा नामकरणकै यो कलाको यो पहिलाको जमाना अनुसार र अहिले हाम्रो यो कुमार समुदायको संस्कार अनुसार कुनै ठाउँमा 9 दिन र 11 दिनमा गर्ने चलन बाट गर्ने यो संस्कारको विषयमा गर्दै पर्दाखेरि यो नारायणको दिनमा सूर्यनी गुरु लामाहरू जस्तै फुक्नु हेराउनेहरूकै अनि फुपू मामा माइजूहरूकै बोलाउने चलन बाटै अनि बिहान फुपूले नुहाएर घरकै सफा गर्नेपछि सबैजनाले यो हाम्रो चेलीबेटीले नै अझ यो नुहाएको पनि सफा गरिदिनु एकदम घर सुखाउने चलन बाटै यसमा बिहान उठेर गोबरले घर निप्दिनेपछि अनि सबै कामहरू चाहिँ चेलीबेटीले नै गर्दैन अनि गाईको गुहतले घर सफा गर्दै लगाउने अनि जुन हाम्रो 11 दिनसम्म लैलाको लुगाहरूकै अनि घरकै चोखाएको चाहिँ एउटा तावलामा एउटा तावलीमा अनि खरान राखेर लुगा पकाउने चलन पुरानो पुरानो चलन रहेकै अहिलेको जमाना अनुसार तपाईँहरू पकाइकै नपरत सामान्य सरफ साबुनले नै धुने चलनबाटै यस्तै कारण लुगा धुने बाट अनि यसको चाहिँ खरान मुलिएर धुने चलन भइरहेको हुनाले काठकै पहिला पहिला काठको पिटनीले पिट्दै लुगा धुँदै तर पनि बच्चाकै त्यो जुन बच्चा जन्मलको बच्चाकै चाहिँ बाहिर त्यो नारायणको दिनमा चाहिँ बाहिर अगिनामा निकालेर जुन के अरे मै आँगनमा निकाल्नेपछि घाममा निकाल्नेपछि अनि घाममा निनेर बाहिर अगिनामा आँगनमा निकालेर अनि एउटा पहिला पहिला त कसङ्कर्वालको जुन बच्चा जन्मलको बच्चाकै बाहिर निकाल्नेपछि बाहिर घाममा त्यो जुन डाखरको भित्रपट्टि राखेर घाममा सुकाउने तेल लाएर मजाले तोरीको तेल लाएर सुताउने चलन रहे र अझ पनि बाटे त बाटे बिहानको झुल्के घाममा त बच्चाको नुहानको दिनमा निकाले पर्ला अनि नुहानपछि दिनकै बिहानको झुल्के घाममा निकाल्ने यो अनि बच्चाकै जुन पहिलाको जन्डिसहरू पहिलाको जन्डिसहरू अहिले चाहिँ जन्डिसहरूको बाटै बच्चाकै लाग्ला कर अनि जन्डिसहरू फुकाइ पर्ला कर त्यो त्यसको लागि चाहिँ बिहानको झुल्कै घाममा राखि पर्ला कनि पनि चरणहरू भइला पाइला अनि बच्चाकै बाहिर निकाल्नेपछि त्यसलाई दिएर जुन पहिला पहिला त अब सासूले बुहारीको छोइन कत्कने प्रचलन भएर चरण भइरहेकोले अनि जुन अमाजु फुपूहरूके बच्चाको फुपूहरूले आएर सुत्केरी बुहारीकै चाहिँ त्यसलाई दिने चलन है तर अहिलेको परिस्थितिमा के बात गर्ने त्यो सबै चाहन सबै चलनहरू हट्टै गएर अहिले त सासू बुहारी नै आमा छोरी सर भइनपछि सुत्केरीकी चाहिँ अहिले चाहिँ सासूले नै मजाले तेल लाएर एकदमै स्याहार सुसार गरेर कनि पहिला पहिला त अब त्यो सुत्केरी भयो जुन आमा नै गएर स्याहार्छ होला र यो चाहिँ कसरी बात गर्ने अनि स्याहार स्याहार्ने बाटे अनि स्याहारेर र अनि लुगा त्यो बच्चाकै अनि त्यो नयाँ त्यो फुपूले नै नयाँ लुगा लगाए नयाँ लुगा लगाइदिने चलनलाई अनि बच्चाकै बाहिर सुपामा राखेर उफार्ने चलनबाटै अझ पनि त बाटै कुनै ठाउँमा तर त्यस अहिलेसम्म है त्यसपछि सुपामा काँचो धागो र पहेँलो रङले रङ लगाएर बच्चाकै र आमाकै अनि आमाको बाउकै धागा बाँधिने पनि चलनबाटै धागा बाँध्ने काम कर्कत 3 5 दिन अनि सात बिजोर पारेर बाँधेर बच्चाको फुपूले धागा बाँधेर नाम राख्ने चरणबाटै बच्चाको नाम राख्दा पहिला पहिला जुन बार जन्मलको हो कि ती बारको नाम राख्ने चलनलाई जस्तै शनिबार जन्मलको बच्चाको संसार आइतबार जन्मलको बच्चाको आइतबार बार र सोमबार जन्मलको सोमबार कर राख जस्तै तर अहिलेको जमानामा चाहिँ बच्चाहरू कि नामीकरण राख्ने गरेको अहिले त एकदमै सामाजिक सञ्जालमै नाम खोजेर राख्ने चलनबाटै हो कि त अझै पनि नाम जुन पण्डितले राख्दा जुन राशिको नाम न्वारनको नाम भएको भए त्यो चाहिँ एकदमै परिपक्व मान्नेलाई जुन सुकै समुदायको बहिनी पनि र त्यो बच्चाको बाउके चाहिँ बाउके घरमा नभइरहेको बाउ घरमा नभइरहेको खण्डमा चाहिँ दोरीको खाँबामा धागा बाँध्ने चलनबाटै यो दिनमा चाहिँ कुखुरा काटेर एकदमै हर्ष उमङ्ग छ तर मैले कन् चरणबाट हाम्रो अनि सूर्यनीको विशेष ख्याल गर्नुपर्छ एकदमै नाबर्सित सुत्केरीके स्याहारदेलक भएर एकदमै नाबर्सित दही पर्ला आउने सूर्यनीके मजाले खुवाइ पर्ला एकदम त्यही मिठो मिठो खुवाइदिए पर्ला लुगा पोचार्दै पर्ला कन् चलनबाटै अनि चेलीले नै बच्चाको आमा बाउके गौत खुवाउने चलनबाटै भित्रबाट बाहिरसम्म अनि भित्रबाट बाहिरसम्म ननिस्किँदासम्म अनि यो दिनमा चाहिँ जुनसुकै शुभ कार्य सुरुवात कर लगाएर कन् सुख मानेलाई जुन गत छ दिनपछि सानो बच्चा र आमा के दाइन र अनि बोक्सीले नछौस गर पनि जाल छोपेर राख्ने चलन बाट अझै पनि र अहिलेको त बोक्सीको शब्द चाहिँ नभए त अहिले चाहिँ के एकदम लाग्ला बच्चाहरू के आँखा लाग्ला के कारणबाटै जालले सुत्केरी के छोपेर राख्दाखेरि उत्प्रेष्ट राइनीले सजिलै नछौस कारण चलन विश्वासले अहिले पनि चलिरहेको बाटै नराम्रो नहुन्जेलसम्म कुनाबाटै ननिस्किन निस्किनगर्कन विश्वासकोबाटै नराम्रो नकर्दासम्म धारा र पधेराको मामा पानी लिइजाइ नकत र छोप नकत यो लेबेगैनकन जुठो पहिलाको मानिलाकनबाटै पूजा गरे नगत पूजा गर्ने कोठा छोइ नगत पूजाको सामानहरू पनि छोइ नगत यो नारायण नहुँदासम्म कहिले पनि अजीवनबाटै नारायणको अर्थात् गरेर धागा बाँध्ने काम हो कि एक दिन तिन दिन र पाँच दिनमा अर्कै या नौ दिनमा जस बिजोरजोरमा पारे पर्दा समय र परिस्थिति अनुसार बच्चाको धागा बाँध्ने काम कलको एकै दिनमा पनि गरिसकेला यदि अवसर परिस्थिति अहिलेको अप्ठ्यारो पर्दा खण्डबाट पनि सुत्केरी के अमाजुले रोकल कुरा काटेर पनि तोरिक तेल लगाउनु भएकै र जहाँ यो त पहिलाको जमानामा अस्ति मैले तपाईँको नारायणको सम्बन्धमा नारायण संस्कारको विषयमा गर्दा पनि यो विषयमा कुरा गर्दैनु यो अझै पनि कुनै कुनै ठाउँमा अझै पनि यस्तैबाटै र यो कला के हो भने जुन सुत्केरीहरू के जुन नारायण गर्नेपछि अनि बच्चाहरू के बाहिर अगेनामा अगेन त्यो अगेना कहिले त्यो आगेको जुन गर्नु पनि आँगनमा बसेर बच्चाहरूको काममा सुकै पर्ला अनि सुत्केरी मान्छे के मजाले तेलहरू लगाइदिए पर्ला घर अहिले चाहिँ पहिलाभन्दा पनि अहिले सासूहरूले मजाले बुहारीको स्याहार लगाएर पहिला त छोइन गर्दा गर्दा होला त्यस्तै गर्दै अनि अहिले अनि नारायण गर्नेपछि 13-14 दिन अब जुन सुत्केरी महिलाले त्यो आफू एकदमै नसक्दासम्म आफूले भात पकाएर पनि खाइ नसक्दासम्मको अवस्थामाबाट त्यो बेलासम्म उनीहरूको पानी छोइ नदिएर जब नारायण कर्लाको 15-16 दिनपछि बल्ल त्यो सुत्केरी महिलाकै एकदमै पानी छुवाउने अलिअलि हिँडिसकेपछि पानी छोइ छुवाला बल्ला त्यो कलको घरमा कुनै पनि सदस्य कुनै पनि मान्छे सुत्केरी स्याहार्ने मान्छेहरू काम विशेषले या कहीँ गाउँबाट गर्ने आफ्नो घर यस्तो काममा बाहिरबाट गर्ने त्यो पकाएर खाइदिए नसकेको अवस्थामा आफैले पकाएर खाइसक्ने बेलामा पकाएर राखिदिएको चिज के तत्तार खाइसक्ने अवस्था भएपछि बल्ल पानी छोड्ने चलनबाटै र अहिलेको अवस्थामा एकदमै सुत्केरीहरूको एकदमै स्याहार सुसार गरेको पर्ला कहीँ पनि चलनहरू धेरै न आइसकाबाट अहिले गरिसकेबाट हाम्रो समुदायले एकदमै नाम्रो तरिकाले सुत्केरीहरू एकदमै मजाले जुन सुत्केरी महिलाहरूको चाहिने लालन पोषणहरू सबै चिजहरूको व्यवस्था पहिले नै गरिसक्नु कहिले र अहिले पहिला पो अलिकति समय अनुसार त्यो गरेन नसके तल त्यो बेलामा त्यति पढी लेखेको आमा बाबाहरू नक्तला जे हो त्यो एकदमै सुत्केरी हुने आमाहरूकै महिलाहरूकै पनि के हो भने एकदमै गाह्रो हो त्यो बेलामा अब व्यथा लाग्नेपछि पनि कति दिनसम्म घरमै राख्ने चलन रहेको नि अहिलेको त्यो अवस्था नै तर पनि अहिले चाहिँ एकदमै नवास एकदम तन्दुरुस्त बनाएर एकदमै घरमै तन्दुरुस्त भएर बल्ल सुत्केरी खाइकर एकदम आफ्नो माइती घट्दै जाला तर पनि अहिलेको त्यसमा यो निवारण गर्नेपछि धेरै आफू एकदमै बलियो एकदमै जुन सुत्केरी के पाप चाहिने हो कि पोषणहरू त्यो सबै चाहिँ घरमै खाइसक भएकोले त्यो भन्दा अझै पनि होइन एकदमै केयर एकदमै आफ्नो स्वास्थ्यको एकदम ख्याल गरे पर्ला. अझै पनि यो जुन हाम्रो एकदमै गाह्रो परिस्थिति पार गरेर अहिलेको यो हामीलाई मरेर जन्मलाको एकचोटि मरिसकेर जन्मलाको कनि महिलाहरूकै अनुभव भइनेपछि एकदमै हाम्रो एकदमै कमजोर भइसक्यो भएपछि कनेपछि उनीहरू यो नारायण पछि चाहिँ एकदमै आरामसित अनि आफ्नो माइती घरमा आफ्नो घरमा बस्नुपर्छ. माइती घरमा जालेर एकदमै आराम एक डेढ दुई महिना जति आराम गरेँ घरमा. अलिअलि अहिले पछि घरमा आएर घरमा अहिले पछि पनि त्यति साह्रो घरको मान्छे पनि एकदमै घरको सदस्यहरूले घरको परिवारले पनि अझै पनि त्यति धेरै काम नकराउने नहराउने गरेर भएर बच्चा यहाँनिर घरमा गरेर काम मात्रै गर्ने मात्रै अराला. र अहिलेको अवस्थामा त धेरै परिवर्तन भइसकेका भए हाम्रो कुमार समुदायहरू पनि यस्तै कुराको जानकारी दिँदै दिँदै आज अस्तिको हप्तामा मैले तोरेर केही जन्म संस्कारको विषयमा गर्नुको लागि आज मैले तोरेको नारायण संस्कारको विषयमा जानकारी दिनु. यो तोरेको यो कसन लाला यदि नाबार लागाबाट कने यदि ननार लागाबाट कने पनि तोरेले यो यो कार्यक्रमको प्रतिक्रिया दिएकी शुक्ला गण्डक एफएम 97.6 मेगाहर्जमा र हाम्रो पात्रको वैशाख नारायण हाम्रो पात्रकोमा गएर शुक्ला गण्डकी सन्दर्भ 10 मा हेरेर यसको प्रतिक्रिया दिएको पनि चिनबुला कतै आजको यो श्रृङ्खला भए पनि म विदा हुने बेला हो भोकेसका भएर जानु जाँदै म के सुनेर साथ दिने सम्पूर्ण केमै मस्ती मस्ती बात गर्दै र यो रेडियो शुक्ला गण्डक एफएम सुन्ने सम्पूर्ण के मस्ती मस्ती बात गर्दै र यो म केही कार्यक्रम समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ समाज बुझ्न सजिलो के मस्ती मस्ती बात गर्दै आजको यो श्रृङ्खला भए पनि विदा हो कि नै ज्यू.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
7: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
7: मोबाइल 9800258595, फोन 0165865059।

0: यसो आमा चाहिँ कहाँबाट छनेको
1: कटिहाँस्नु भन यस्तो पङ्खा चलिरहेको देखिनु भन
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे त्यहाँ छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
5: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
8: होइन भाउजू यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हुनु भयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
9: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
8: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यहीँ जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 0658 570 290 मोबाइल नम्बर 9840681457 र 9816362632 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइज मै जाऊ
11: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
8: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
11: त्यसो नभने म पनि अब नाटिकेर भटभटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
5: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरम्याट टन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
12: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
12: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0658 570 225 मोबाइल 9856 56 658 56 58
13: मेरी आमैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
8: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
12: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
12: शुद्ध सुन तथा चाँदीका गर गहना
5: छापावाला सुन चाँदीका गर गहना
12: राशि अनुसारका पत्थर
5: कम्प्युटर तौल प्रविधि
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
12: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
5: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9067625229
12: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087769 142 142
14: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
13: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँ है।
15: दीर्घाय फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, डेलिगाडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265709704, मोबाइल नम्बर 9876061268,
13: 9856062068।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्बन्धीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
5: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
19: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
21: TVS साथ छ हाम्रो। शुक्ला गण्डकी FM 97.6।

बुझ्दैछु, तिमी टाढा हुँदैछौ र म अझै पनि यहीँ बसिरहेको छु। कति अजिब छ है, मायामा पनि भेटकाई कालदोष लाग्दो रहेछ। त्यही कालदोष जसले दुईजना नजिक भएका मान्छेलाई एकाएक टाढा बनाइदिन्छ।

तिमी टाढा जाओस् भनेर म तिमीलाई माया गर्न छोड्न सक्दिन र नजिक राख्न खोज्दा भाग्यसँग हार्ने डर्छ। सायद म यो छेडे यतिकै रोक्न सक्थे भने यो अंगालो यो न्यानो भन कहिले छुट्न दिने थिएन।

0: शुक्लागन्ध के एफएम 97.6
1: गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले कुनार र हेलमन प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बाल बालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
3: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
2: आङदेम्बेले शाह नेतृत्वको सरकारको 6 महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेहिता छ। यो भनेको के हो भने राज्यका 3 अंग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अंगमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघारामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसन नभए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
2: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
5: सबैभन्दा जटिल प्रश्न भनेको चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो त्यो खालको सजगता चाहिँ पाइएन।
6: त्यसको कारण के देख्नुहुन्छ?
5: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको भनौँ न दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्, किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ, कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ भर्खर नयाँ छन्। बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखियो भने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
6: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
5: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू भनौँ जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
6: संसद प्रति जसरी उत्तरदायी जवाफ दिइ हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
5: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मोहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शंका कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शंका आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यस कारण शंका आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै आउनुपर्छ।
6: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
5: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढंगले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै हो। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको रोस्टरमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिक त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टरमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
2: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
7: विनाशकारी बाढ़ी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तर गया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
8: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिलो बो काम गर्दाखेरि कमाएर बसिरहेको थियो, कमाई समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ। रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
7: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
9: बाढी आउनु भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छन्। यो रात भने धेरै साँदै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना
7: विदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
10: त्यो भएभरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो। काम गर्ने औजार सौजार यताउति।
7: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ।
11: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको दुई घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
1: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।

हिमालको काखमा रहेको एउटा सुन्दर गाउँ जहाँ साइला र साइली बस्ने गर्थे। एकले अर्कालाई असाध्यै माया गर्थे। तर एक दिनको कुरा हो, साइले छिट्टै फर्की आउँछु भनी साइलासँग बाचा गर्दै विदेश लाग्छिन्। त्यसपछि वर्षौँ बित्छ, साइले कहिल्यै फर्किनन्। तर साइलेसँग बिताएका ती सम्झनाका पानाहरू आफूसँगै बटुल्दै साइले दिएको त्यो बाचाको छ मनभरि साँची। साइले आउने आशामा अझै त्यही बाटो हेरिबसेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
6: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065220।

0: TBS साथ छ हाम्रो
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर

0: सय हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
2: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

अहिले यो ज्यान निकै टाढा भए पनि यो मन तिम्रो वरिपरि नै छ है। शब्दहरूले मेरा यी पाना भरिएला, तर तिम्रो यादले मेरो मन

सुन्न एउटा कुरा भन्न छ कि म तँलाई साँच्चीकै माया गर्छु कि त्यसै नि साथी मात्र भन्छस् साथी भएको भए त किन मलाई भेट्न आउँछस् त पख्न गाजु

0: त्यति ढिला आएको
1: तँलाई थाहा छ त मेरो घरको अवस्था
2: त्यस्तो नभन्नु तँलाई थाहा छँदै छ नि मेरो घरमा म एक्लै छु न मेरा आमा छ न मेरा बाबा

0: त्यस्तो नभन्नुहोस् है, त बिना मेरो जीवन अधुरो हुन्छ।
1: सोचेको जस्तो भएन कान्छा, हाम्रो सपना एउटै थियो तर गन्तव्यमा पुग्ने बाटो नै छुट्यो।
0: गन्तव्यको बाटो त फेरि जोडाउला नि साइली, त हुन्छ मात्र भन्न, त्यो बाटो त फेरि जोडाउला नि।
1: बाटोहरू साँगुरो हुँदै गइसक्यो कान्छा, मेरो बाटो यही
0: सम्झ। साइली सायद मै अभागी थिए, त्यो फुललाई रोज्दा पनि छु, वास्तविकता थाहा हुँदा हुँदा पनि म त मरिहत्ते भएछु। एक्लै थिए यो संसारमा, एक्लै नै भए
2: जाने गर्छ। सबैजना कुरा छ तिमीहरूलाई।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462174626।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
4: मोबाइल 98028553995, फोन 0615865959।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460047580।
7: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: होइन यसो आमा कहाँबाट चलेको
16: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
16: गतिलो ठाउँ चाहिँ कहाँ छ?
17: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
19: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
20: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
19: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगोडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
20: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
19: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
20: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
19: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन,
20: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 98560 65870।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560 6554.

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। तनहु मीडिया नेटवर्क प्रालीद्वारा संचालित शुक्ला गण्डकी एफएम 97.6 MHz 10 औं वर्षमा प्रवेश गरेको छ। विक्रमसम्म 2073 साल असोज 15 गते घट स्थापनाको दिनमा रेडियोको परीक्षण प्रसारण प्रारम्भ भएको थियो। रेडियोको अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि संचालक समिति, शेयरधनी सदस्य, श्रोता महानुभावहरू, कर्मचारीहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू तथा कर्मचारीहरू, सहकार्यमा रहेका विभिन्न संघ संस्था, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, विज्ञापनदाताहरू एवं सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गरेका छन्। साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। वार्षिक उत्सवसँगै रेडियोले रेडियोको सभाहालमा शेयरधनी सदस्य बीच विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। रेडियो सभाहालमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक नारायण कुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै रेडियोलाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभयो। रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाराम श्रेष्ठले संचालन र सदस्य विश्वनाथ श्रेष्ठले स्वागत गर्नुभएको थियो। वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। गीत संगीतको अलावा रेडियोमा हाल दैनिक 6 पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सरकारका विषयमा छलफल, कानून, महिला बालबालिका स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम संचालन गर्दै आएको स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ाबाट प्रसारण भइरहेको रेडियो तनहु, कास्के, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिमपहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमिगाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा सोच 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको छ। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत तनहुँ नम्बर 2 को क्षेत्रीय सभापतिमा जीत राज राणा निर्वाचित भएका छन्। राणाले 721 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको। उहाँका प्रतिस्पर्धी र समाया गुरूङले 274 मत प्राप्त गर्नुभयो। राणा 447 मत अन्तरले विजयी हुनुभएको हो। सहसचिवमा शिवराज रेग्मी निर्वाचित हुनुभएको थियो। रेग्मीले 561 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी उमानाथ पाठकले 300 मत प्राप्त गर्नुभयो। मंगलबार मतदान भएकोमा बुधबार मतगणना शुरू गरिएको थियो। तनहुँ क्षेत्र नम्बर 2 मा कुल 1140 जना मतदाता रहेका थिए। तीमध्ये 1096 जनाले मतदान गरेका थिए। तनहुँको शुक्ला गण्डकीमा स्लो 2 व्हीलचेयर रेस प्रतियोगिता हुने भएको छ। शुक्ला गण्डकी युवा शक्तिको आयोजना र इलाका प्रहरी कार्यालय बेलचौताराको इलाका ट्राफिक प्रहरी कार्यालय बेलचौताराको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। बिहिबार दुलेगौड़ामा आयोजित पत्रकार सम्मेलनमा युवा शक्तिका राजेश पाण्डेले आगामी असोज 25 गते शुक्ला गण्डकी नगरपालिका परिसरमा प्रतियोगिता हुने जानकारी दिनुभयो। प्रतियोगितामा महिला पुरूष सुट्टासुट्टै प्रतिस्पर्धा हुनेछ। दुवै समूहको विजेताले 5000 रूपियाँ जित्नेछन्। प्रतियोगितामा सहभागी हुनलाई 150 रूपियाँ शुल्क लाग्नेछ। दर्ता खुल्ला गरिएको शुक्ला गण्डकी युवा शक्तिका संयोजक पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागिताका लागि 2 पाङ्ग्रे सवारीको अनिवार्य सवारी चालक अनुमति पत्र हुनुपर्नेछ। हेलमेट लगाउनु पर्नेछ। पृथ्वी राजमार्ग विस्तारसँगै बढ़दो दुर्घटना न्यूनीकरणको लागि कार्यक्रम गर्न लागि हो। तार प्रभावमा पनि नजिकिएको छ। पाण्डेले भन्नुभयो सवारी आवाजाव पनि बढ़ी हुन्छ, त्यसैले सिकाई मनोरञ्जन र सहभागिताको साथ भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो। इलाका प्रहरी कार्यालय बेलचौताराका निमित्त प्रहरी प्रमुख निरीक्षक गोविन्द लाल कर्णले सचेतनाको अभियानमा प्रहरी साथै जनताहरूको बीचमा रहने बताउँदै सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो। मुस्ताङमा विरल वर्षासँगै आएको बाढ़ी पहिरो र कालीगण्डकी नदी कटानका कारण अवरूद्ध भएको संचार बिहिबार दिउँसोदेखि सुचारू भएको छ। कालीगण्डकी नदीले फाइबर जडित पोल सहितको संरचनामा क्षति पिएपछि मुस्ताङ संचार सेवा अवरूद्ध हुँदा सरकारी सेवासँग जनशक्ति प्रभावित भएको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मेलनराज रंजितका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ जोड्ने फाइबर जडान गरिएको संरचना बगाएपछि प्राविधिकहरूको टोलीले मरमत गरी सुचारू गरेको थियो। कार्यालय प्रमुख रंजितले भन्नुभयो सेवा सुचारू भएको छ, क्षति भएका थप स्थानहरूको पहिचान गरी मरमत गरिन्छ। उहाँको अनुसार मुस्ताङमा विद्युत संचार र सेवाहरू विद्युत र संचार सुविधा सेवा अवरूद्ध हुँदा प्राकृतिक विपत्तिको समयमा सूचना आदान प्रदान उद्धार सहित दैनिक गतिविधिमा असहज भएको थियो। चाङजाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका नम्बर 5 आरु चौर बस्ने 34 वर्षकी शान्ति सिग्देलको करेन्ट लागेर मृत्यु भएको हो। बुधबार बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उहाँलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिग्देललाई तत्काल उपचारका लागि लगिएको थियो। उहाँलाई सुरुमाधी खोला गाउँपालिका नम्बर एकमा रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि तपुतारका लागि उहाँलाई पोखरा स्थित गण्डकी अस्पताल पठाइएको थियो। गण्डकी अस्पताल पोखरा पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको थियो। लमजुङको कुलोसुतार गाउँपालिकाले पोखरा तथा आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरी एकीकृत सेवा प्रवाह शिविर शुरू गरेको छ। पोखरा महानगरपालिका 12/3 नहरस्थित पैको पसगाउँ तमु समाजमा मंगलबारदेखि शिविर शुरू भएको हो। शिविर 5 दिनसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ। कार्यतालिका अनुसार असोज 13 गते मंगलबार वडा नम्बर 6 र 7 का नागरिकलाई सेवा दिएको छ। असोज 14 गते बुधबार वडा नम्बर 2, 3 र 5 र असोज 15 गते बिहिबार वडा नम्बर 1 र 4 का नागरिकले सेवा लिएका छन्। असोज 16 गते शुक्रबार वडा नम्बर 6, 8 र 9 का नागरिकलाई सेवा दिइनेछ। असोज 17 गते शनिबार भने सबै वडाका सेवाग्राहीहरूले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। शिविरमा बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रवाह भइरहेको गाउँपालिकाका उपाध्यक्ष गम्मी माया गुरूङले बताउनुभयो। हवस् हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। त्यतिन्जेलसम्मको लागि सहपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाडोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नु होला। साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउने समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKL LGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्रि।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारणमा यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: Let's stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा,
2: दिदी कुमार श्रेष्ठको भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052। मोबाइल 98 560 28 587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आज आउनुहोस्।

0: सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
1: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
2: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856303982 र 9705620209।
3: साथ छ हाम्रो।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय,
7: अन्तर्राष्ट्रिय खेलकुद,
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असोज महिनाको 16 गते शुक्रबार आश्विन कृष्ण पक्षको षष्ठी तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 आज अन्तर्राष्ट्रिय अहिंसा दिवस सप्तमी श्राद्ध सूर्योदय बिहान 5:57 हुनेछ भने सूर्यास्त साँझ 5:51 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट हिमलोङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या 15 पुग्यो। विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन। निर्वाचन आयोगद्वारा देव समूहको महाधिवेशन सम्बन्धी पत्र अभिलेखमा सरकारी बचत फिर्ता प्राथमिकतामा अशक्त अपाङ्गता र घातक रोग लागेका बचतकर्ता। शुक्ला गण्डकी एफएमको 10 वर्षमा प्रवेश रेडियो सदस्य बीच शुभकामना आदान प्रदान। कांग्रेस तनहुँ 2 क्षेत्रीय सभापतिमा जीत राज राणा निर्वाचित। दुलेगौड़ामा स्लो 2 व्हीलर रेस प्रतियोगिता हुने। जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो र एन्फाको सदस्य र लेखापाललाई छोड्न सर्वोच्च अदालतद्वारा अस्वीकार।

तनहु मीडिया नेटवर्क प्रालीद्वारा संचालित शुक्ला गण्डकी एफएम 97.6 MHz 10 वर्षमा प्रवेश गरेको छ। विक्रम सदीय जाति र तर साल असोज 15 गते गत स्थापनाको दिनमा रेडियोको परीक्षण प्रसारण प्रारम्भ भएको थियो। रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि संचालक समिति, शेयरधनी सदस्य, श्रोता महानुभावहरू, कर्मचारीहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू, सहकार्यमा रहेका विभिन्न संघ संस्थाहरू, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, विज्ञापनदाताहरू एवं सम्पूर्ण शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ। वार्षिक उत्सवसँगै रेडियोले रेडियोको हालमा शेयरधनी सदस्य बीच विजय दशमी, दीपावली, छठ पर्व, 2083 र नेपालसम्म

0: 1846 को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। रेडियो सभा हलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै रेडियोलाई प्रविधि मन्त्री बनाउँदै लैजानु पर्नेमा जोर दिनुभयो। रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टीकाराम श्रेष्ठले संचालन र सदस्य बिर्सन श्रेष्ठले स्वागत गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। गीत संगीतको अलावा रेडियोमा हाल दैनिक 6 पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सरकारको विषयमा छलफल, कानून, महिला बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम संचालन गर्दै आएको स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका 4 पिरेगौड़ाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोर्खा, नवलपरासी लगायतका जिल्लाहरूमा सुन्न सकिन्छ। मनाङको हिउलुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएकाहरूमध्ये हिजो 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्ट गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजो अस्तिसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिमपहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भुइँ गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको हो। खोज तथा उद्धारका लागि 11 सदस्य उद्धार टोली खटिएको छ। राष्ट्रिय सभाले भोटेको सिधकाली गण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्य समिति सदस्यीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, कृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछन्। गएको भदौ 10 गते भोटेको सी र यही असोज 9 गतेदेखि 11 गतेसम्म काली गण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन भएको हो। समितिलाई छिमेकी देशसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपायहरू अपना पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार गर्ने कार्यदेश दिएको छ। भोटेको सी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्य विशेष समिति गठन गरिसकेको छ। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्राक खोल्ने कार्य सम्पन्न भएको छ। ट्राक खुलेसँगै सर्वसाधारणको आवाजाउना समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्राक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताउनुभयो। यसैबीच ट्राक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेलीबीर चढ़ाङको काम समेत अघि बढ़ेको छ। कोडदेखि बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज उजडानको तयारी शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले निकाल्नु भएको विज्ञप्तिमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख गर्नुभयो। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको प्राथमिकता सूची थप गरेको छ। सरकारले सहकारी ऐनमा भएको अतिरिक्त एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पुनः अशक्त अपाङ्गता भएका व्यक्ति र घातक रोग लागेका बचतकर्तालाई प्राथमिकता दिने व्यवस्था गरेको हो। सरकारले चक्रीय राहतको सञ्चालन कार्यविधि 2083 लागू गर्दै प्राथमिकता सूची बढ़ाएको हो। सरकारले सहकारी ऐन 2073 मार्फत समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गर्न चक्रे कोषको व्यवस्था गरेको छ। सोही कोषमा सरकारले दिएको रकम सहित समस्याग्रस्त सहकारीका ऋणहरूबाट उठेको रकम रहनेछ। पीड़ित बचतकर्ताले प्राथमिकता क्रम प अनुसार उक्त कोषबाट बचत फिर्ता पाउने व्यवस्था छ। सरकारले उक्त कोषलाई सञ्चालन गर्न कार्यविधि बनाउँदै बचत फिर्ता गर्ने तथा शोध भर्ना गरेको विषय स्पष्ट पारेको छ। सहकारी ऐन व्यवस्था भए अनुसार कोष व्यवस्थापन समितिले बचत रकम फिर्ता गर्दा एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारले तोकेको कडा घातक रूप लागेका बचतकर्तालाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख छ। निर्वाचन आयोगले कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्रलाई अभिलेखमा राखेको छ। देउवा समूहका तर्फबाट शेरबहादुर देउवाले शुरू हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका सहितको पत्र निर्वाचन आयोगलाई पठाएको थियो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेको अनुसार दलका गतिविधिसँग सम्बन्धित कुनै पनि पत्रहरू आएको खण्डमा आयोगले प्रशासनिक रूपमा त्यसलाई दर्ता गर्ने गर्दछ। त्यही प्रक्रिया अन्तर्गत देउवा समूहले गर्न लागेको महाधिवेशन सम्बन्धी पत्र पनि आयोगले दर्ता गरेको हो। निर्वाचन आयोगको काम दल सम्बन्धी विषयहरू हेर्ने हो। त्यसैले कसैले पत्र पठाए भने प्रशासनिक रूपमा दर्ता हुन्छ। त्यसै अन्तर्गत यो पत्र पनि अभिलेखमा राखिएको हो, घिमिरेले बताउनुभयो। उहाँका अनुसार कांग्रेसको सम्बन्धमा यसअघि नै आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेको र यस सम्बन्धी विवादको निरूपण सर्वोच्च अदालतले गरिसकेको अवस्थामा अहिले तत्काल आयोगले कुनै पनि निर्णय गर्नुपर्ने अवस्था छैन, घिमिरेले अनलाइन खबरसँग बताउनुभयो। अपराध दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेका आरोपमा उनी विरूद्ध 4,74,813 रूपियाँ बिगोमा गर्दै बिहिबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। श्रेष्ठले पदीय मर्यादा विपरीत गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी त्यसको केही हिस्सा श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको पाइएको आयोगले दावी गरेको छ। श्रेष्ठले सरकारी सेवामा प्रवेश गरेको मिति 53 साल साउन 27 देखि 2081 चैत्र 29 गतेसम्मको अवधिलाई चार अवधि कायम गरी आयोगले उहाँको सम्पत्तिमाथि अनुसन्धान गरेको हो। सोही अवधिमा श्रेष्ठले कुल आमदानी 7,75,78,840 रूपियाँ रहेको देखिएको आयोगले जनाएको छ। तर सोही अवधिमा उहाँले जग्गा खरिददेखि बैंक मौजा लगायतमा कुल 12,50,25,654 रूपियाँ खर्च तथा लगानी गरेको देखिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बरमा 78,711 जना हवाई मार्ग हुँदै नेपाल पर्यटक आएका थिए। यस वर्ष बोटेको सिवारी असोजको 8 गतेदेखि 11 गतेसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ता विश्व संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रिएका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरू छन्। भारतमा मात्रै 17,425 पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 7% भन्दा धेरैले बढ़ेर 11,212 पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रेको पर्यटन बोर्डले जनाएको छ। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियम आयोगले पहिलो पटक व्हीलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय वितरण र आगामी वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ। नेपाली कांग्रेसले पन्ध्रौं महाधिवेशन अन्तर्गत तनहुँ नम्बर दुईको क्षेत्रीय सभापतिमा जितराज राणा निर्वाचित भएका छन्। राणाले 751 मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उहाँका प्रतिस्पर्धी रसमाया गुरूङले 274 मत प्राप्त गर्नुभएको थियो। राणा 447 मत अन्तरले विजय हुनुभएको हो। सहसचिवमा शिवराज रेग्मी निर्वाचित हुनुभएको थियो। रेग्मीले 561 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी उमानाथ पाठकले 300 मत प्राप्त गर्नुभएको छ। मतदान भएकोमा बुधबार मतगणना शुरू गरिएको थियो। तनहुँ क्षेत्र नम्बर दुईमा कुल 1140 जना मतदाता रहेको थियो। तीमध्ये 1096 जनाले मतदान गरेको थियो। ज्ञानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल